0: कार्तिक 25 गतेसम्म पेश गर्न सक्ने गरी एक महिना म्याच समेत थप गरिएको छ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोशी बाढ़ी प्रभावित विद्यालय विद्यार्थी र अभिभावकको अवस्थाबारे जानकारी लिन शिक्षा विभागको द्रुत टीम 3 जिल्ला पुगेको छ। टीमका प्रतिनिधिले विस्तृत अध्ययन गरी प्रतिवेदन नबुझाएसम्म विद्यालय खोल्न सक्ने अवस्था छैन। विभागको टीमले मंगलबारबाट स्थलगत अनुगमन समेत शुरू गरेको छ। 3 जिल्लामा द्रुत टीम विद्यालय खुल्ने टुंगो छैन। नुवाकोटले गर्यो अनिश्चितकालीन विद्यालय बन्द घोषणा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
0: पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैँ राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाण्डु आवत जावत गर्ने सवारी साधन अवरूद्ध भएको छ। यसको भरपर्दो त्रिभुवन राजपथ बाई रोड नै बनेको छ। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवतः आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम, बाढ़ी पहिरो वा प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन। यो राजपथ राजधानी काठमाण्डुलाई तराई र छिमेकी देश भारतसँग जोड़ने मुलुककै पहिलो राजमार्ग पनि हो। तर संकटका बेला सधैँ विकल्प बन्दै आए पनि बजेट विनियोजन विस्तार तथा स्तर उन्नति र पूर्वाधार विकासका दृष्टिकोणले यो राजपथ कहिल्यै प्राथमिकतामा परेको देखिँदैन। सामान्य अवस्थामा यस राजपथमा सवारी चाप कम हुन्छ, तर राजधानी जोड्ने अन्य राजमार्ग अवरूद्ध हुन साथ सम्पूर्ण भार यसैमा थपिने गर्छ। त्यसैले यो राजपथ विगत लामो समयदेखि संकटको सारथी बन्दै आएको छ। जब जब पृथ्वी राजमार्ग वा अन्य मार्ग बाढ़ी पहिरोका कारण अवरूद्ध हुन्छन् तब मात्र राज्य र यातायात व्यवसायको प्राथमिकतामा यो पर्ने गरेको देखिन्छ। राज्यले यसलाई केवल अस्थायी विकल्पका रूपमा मात्र हेर्ने गरेको देखिन्छ। 7 दशक अघि निर्माण भएको यस राजपथलाई चौड़ा गर्ने र यसका घुम्ती सुधार्ने लगायतका स्तरोन्नतिको काम अहिलेसम्म हुन सकेको छैन। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवतः आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम, बाढ़ी पहिरो या प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन भने संकटका बेला सधैँ विकल्प बन्दै आएको छ। संकटको सारथी त्रिभुवन राजपथ सधैँ उपेक्षित शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
1: रसुवाको भोटेकोशीमा यही भदौ 10 गते आएको विनाशकारी भीषण बाढ़ीले अकल्पनीय जनधनको क्षति पुर्याएको छ। रसुवा सहित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाकोट, नवलपरासी पूर्व लगायतका ठाउँमा सफेला परिरहेका छन्। बाढ़ीको एक साता बितिसक्दा पनि खोज तथा उद्धार कार्य जारी छ। बाढ़ीमा सयौं मानिस बेपत्ता भएकामा निकै कम जीवित भेटिएका छन्। अधिकांशको शव पनि भेटिएको छैन। प्रहरी प्रशासनले रसुवा र नुवाकोटका नदीकिनार तथा बगर क्षेत्रमा ठूलो संख्यामा शव पुरिएको हुन सक्ने अनुमान गरिएको छ। बाढ़ीले रसुवा र नुवाकोटका हजारौं घर तथा संरचना तहस नहस बनाएको छ। ती घरमा बसोबास गर्ने मानिस हराएका छन्। उनीहरूले पालेका पशु चौपाया मरेका छन्। मान्छेको शव व्यवस्थापन गर्ने जटिल भइरहेका बेला सरकारले मरेका पशु चौपाया व्यवस्थापनतर्फ ध्यान दिन सकेको छैन। सयौं संख्यामा गाई, भैंसी, बाख्रा लगायत पशु चौपाया मृत अवस्थामा बगरमै छरिएका देखिन्छन्। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको उच्च जोखिम शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: सड़क मार्ग नहुँदा शव संकलनमा सक्क शीर्षकमा खबर छ। भुटेकोशी नदीमा एक बाढ़ीका कारण रसुवा र नुवाकोट क्षेत्रको सड़क संचार पूर्ण रूपमा ध्वस्त भएपछि खोजेर उद्धार कार्य प्रभावित बनेको छ। सड़क मार्ग विच्छेद हुँदा बाढ़ीले बगाएका र पुरिएका शवहरू समयमै संकलन र व्यवस्थापन गर्न नसक्दा बस्ती तथा बगरभरि शवहरू असरल अवस्थामा छन्। सड़क सञ्जाल नपुगेका कारण लासको खोजी कार्य सहज रूपमा हुन सकिरहेको छैन। सड़क सुविधा पुगेका जमीन मुनि पुरिएका मात्रै होइन, छरिएका लासहरू पनि उठ्न सकेका छैनन्, जसले गर्दा दुर्गन्धित हुन थालेका छन्। सरकारको तथ्याङ्क अनुसार नै हालसम्म 9,279 लास भेटिएका छन् भने 5,083 भन्दा बढ़ी हराइरहेका छन्। रसुवामा मात्रै 2,564 सम्पर्क विहीन भएका छनृ।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर राष्ट्रिय बाल बालिका राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोशी बाढ़ीबाट प्रभावित भई विशेष संरक्षणको आवश्यकता भएका बाल बालिकालाई अस्थायी संरक्षण दिने भएको छ 700 जना बाल बालिकालाई अस्थायी संरक्षण दिने तयारी थालिएको छ
3: बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा सड़क पुनः सञ्चालनका लागि रूख कटानको कार्य शुरू गरिएको छ बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्
2: भोटेकोशी नदीमा आएको बाढ़ीले ठूलो मात्रामा जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राजनीतिक दलका युवा सक्रिय भएका छन् सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा अग्रगामी मोर्चा आबद्ध दलका युवा उद्धार राहत वितरण सब व्यवस्थापन र पीड़ितको दैनिक जनजीवनलाई सहज बनाउन खटिएका हुन्
3: भोटेकोशी क्षेत्रमा आएको हिमबाढ़ीले बगाएर भारत पुगेका 9 सब भारतीय सुरक्षा निकायले सुनौली नाका हुँदै नेपाललाई हस्तान्तरण गरेको छ भारतको उत्तर प्रदेश स्थित कुशीनगर जिल्लाका खड्डा र पडरौनी थाना प्रहरीले नारायणी नदी किनारमा फेला परेका ती सब मंगलबार राति र बुधबार गरी नेपाल ल्याएर रूपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयलाई बुझाएका छन्
2: बाढ़ीमा बुबाआमा गुमाएका विदुर नगरपालिका 7 सोलेका निराजन पौडेल अन्तिम संस्कारका लागि काठमाडौँको तारकेश्वर 5 स्थित रूद्रमती महादेव मन्दिर तथा क्रियापुत्री भवन पुगेका छन् क्रिया बस्न त्यही जानुपर्ने खासै केही थिएन तर बुबाआमाको अन्तिम संस्कार गर्न अन्यत्र कतै स्थान खाली नभेटेपछि उनी त्यहाँ पुगेका हुन् बाढ़ीमा परि मृत्यु हुने मध्ये बिहिबारसम्म 1200 भन्दा बढ़ीको शव फेला परेको छ हजारौं अझै बेपत्ता छन् बाढ़ीमा परि तीर्थयात्री पर्यटक इन्जिनियर लगायत हराइरहेका छन् बाढ़ीले 7000 भन्दा बढ़ी पक्की घर बगाएको छ
3: गायिका रचना रिमालले अस्ट्रेलियामा तय भएका तीज उत्सव 2026 अन्तर्गतका सम्पूर्ण सांगीतिक कार्यक्रम रद्द गरेकी छन् नेपालमा हालै आएको विनाशकारी बाढ़ी पहिरोबाट ठूलो जनधनको क्षति हुनुका साथै मानवीय संकट उत्पन्न भएपछि उनले राष्ट्रको दुःखको घड़ीमा उत्सव मनाउनुभन्दा देशप्रति ऐक्यबद्धता जनाउनु उचित ठानेर अस्ट्रेलियाका कार्यक्रम रद्द गर्ने निर्णय गरेकी हुन्
2: लोकप्रिय गायक योगेश्वर अमात्यले भोटेकोशी बाढ़ी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा 1.8 करोड़ रूपियाँ सहयोग गरेका छन् हाल बेलायतमा रहेका योगेश्वरले धर्मपत्नी मंगला अमात्य सहित सो रकम सहयोग गरेका हुन्
3: सरकारले भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीका परिवारलाई जनही 10,00,000 रूपियाँ राहत दिने निर्णय गरेको छ त्यस्तै सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढ़ी तथा पहिरोमा परि ज्यान गुमाएका आफ्ना कर्मचारीका आश्रित परिवारलाई तत्काल 25,00,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विपदमा परि ज्यान गुमाएका प्रहरी कर्मचारीका आश्रित परिवारलाई राहतस्वरूप 25,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरिएको छ
2: नेपालमा प्रतिबद्धता भन्दा धेरै कम मात्रै प्रत्यक्ष वैदेशिक लगानी एफडीआई भित्रिने गरेको छ आर्थिक वर्ष 2081-82 64 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएकोमा करिब 12 अर्ब 1 करोड़ रूपियाँ मात्रै भित्रिएको नेपाल राष्ट्र ब्यांकको प्रतिवेदनले औल्याएको छ
3: ग्यास उद्योगीले तराईबाट काठमाडौँसम्म ढुवानी गरेको लागत बढ़ेको भन्दै ग्यासको मूल्य बढ़ाएका छन् उद्योगीले प्रति सिलिण्डर 105.18 रूपियाँ मूल्य बढ़ाएका हुन् मूल्य बढ़ेसँगै ग्यास प्रति सिलिण्डर 2,165.38 रूपियाँ पुगेको छ
2: गरिमा विकास ब्यांकले शेयरधनीहरूलाई 20% लाभांश दिने भएको छ बिहिबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष 2082-83 अन्त्यमा कायम रहेको संचित मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजी 6,02,13,48,767.22 रूपियाँ 10% बोनस शेयर र 10% नगद लाभांश वितरणको प्रस्ताव गरेको छ

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहकवर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुःखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513-17966, गजुरी शाखा सम्पर्क 98513-18367, धुन्चे शाखा सम्पर्क 98513-17866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16601-1111-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
5: यो आवाज हो।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525-55768।
9: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553।
12: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
13: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। लील प्रकाश सँगै सन्तोष गन्धर्वको तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल भदौ 19 गते शुक्रबार सेप्टेम्बर 4 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ कृष्ण पक्षको अष्टमी तिथि श्री कृष्ण जन्माष्टमी गौरा पर्व। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। डीएनए मार्फत शव शनाखतमा स्रोत साधन र प्रविधिको अभाव। नेपालका दुई प्रयोगशालामा वर्षमा 800 डीएनए मात्रै परीक्षण हुने। सफ्टवेयरबाट हुनेछ डीएनए म्याचिङ। संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्री सहभागी हुने। विपदका विषयमा जानकारी गराउने। बाढ़ी पीड़ित व्यवसायीलाई पुनरुत्थान प्याकेज गराउन सरकार सहमत। उद्योगी व्यवसायलाई प्याकेज सर्वसाधारणका लागि गाँसबासकै चिन्ता। बीमा कम्पनीमा थपियो 26 अर्बको दायित्व। सिंगो देश दुख्दा शोक मात्र जल्दा सार्वजनिक विदा दिएको भन्दै आलोचना बढ्दै। नाइजेरियामा विषाक्त धुवाका कारण एकै दिन 40 जनाको मृत्यु। दिगो विकासका लागि लगानी गर्न विश्व समुदायलाई राष्ट्रसंघको आग्रह। अमेरिकी व्यापार घाटा उच्च। र नेपाल भलिबल लीग एनबीए आजबाट शुरू हुँदै एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जीत। एनएसजेएफ स्पोर्ट अवार्डमा 4 विदाको मनोनयन सार्वजनिक।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा डीएनए मार्फत शव शनाखतमा स्रोत साधन र प्रविधिको अभावको प्रसंग। बाढ़ीमा ज्यान गुमाएकाहरूको शनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले डीएनए परीक्षणका लागि नमूना संकलन गरी अस्थायी व्यवस्थापन गर्न थालेको छ। तर अहिले प्रयोग भइरहेको स्रोत साधन र प्रविधिमा मात्र भर परे शव शनाखत तत्काल सम्भव हुने अवस्था भने छैन। सबै शवको डीएनए म्याचिङ गर्न एक वर्षभन्दा बढ़ी समय लाग्न सक्ने प्रहरी अधिकारीहरूले बताइरहेका छन्। हाल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट डीएनए परीक्षण हुँदै आएको छ। तर सामान्यतया एउटा विषय डीएनए परीक्षणका लागि हुन सक्ने स्रोत साधन र विभिन्न प्रयोगशालाहरूमा स्रोतहरूको अभाव रहेको समेत बताइएको छ। डीएनए परीक्षणमा सघाउन भारतीय विज्ञ र चिनिया टोली नेपाल आइसकेको छ। जापान, कोरिया र सिंगापुरबाट पनि सहयोगका लागि प्रस्ताव आएको प्रहरीले जनाएको छ। प्रोफाइलिङ गरिएको विवरण कोडिस नाम सफ्टवेयरमा राखिनेछ र उक्त सफ्टवेयर अमेरिकाको सहयोगमा करिब एक वर्ष अघि मात्रै भएको हो। तर प्रयोगशाला भने हाल सालै मात्रै ल्याइएको छ। शवको पोस्टमार्टम गरेपछि प्याकेजिङ गरेर डीएनए नमूना निकाल्न प्रहरीलाई दिइन्छ। प्रहरीले हड्डी, कपाल, दाँत लगायतका अंगबाट डीएनए नमूना निकाल्नुपर्छ। यसलाई केमिकलमा राखेर प्रोफाइलिङ गरिन्छ। धेरैजस्तो मृतकको शवको हड्डीबाट नमूना संकलन गरिएको छ। हड्डीमाथि डीएनए परीक्षण गर्न अरू भन्दा थप समय लाग्ने पनि विज्ञहरूले बताएका छन्। यसरी डीएनए मार्फत शवको शनाखत संयोजन गर्ने जिम्मेवारी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा रहेको समेत बताइएको छ। यसैबीच भोटेकोशी बारीको 9 औं दिन पुग्दा दुई जलविद्युत आयोजनाका सुरुङमा फँसेका 3 व्यक्तिलाई मृत अवस्थामा निकालेको प्रहरीले जनाएको छ। बिहिबार लाङटाङ जलविद्युतको सुरुङबाट 2 र माथिल्लो त्रिशुली एको सुरुङबाट एकजनाको शव निकालेको हो। सरकारले सम्बन्धित परियोजना संचालनलाई पनि उद्धारमा अनुमति दिएपछि खटिएका प्राविधिकको सहयोगमा सेनाले उनीहरूको उद्धार गरेको समेत प्रहरीले जनाएको छ।
2: यसैबीच भोटेकोशी हिम नदीले त्रिशुली करिडोरसम्म सम्पर्कविहीन तथा प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यले सम्पूर्ण शक्ति परिचालन गरेको जानकारी दिएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, प्राविधिक तथा स्वदेशी विदेशी विशेषज्ञ सहित 23,000 भन्दा बढ़ी जनशक्ति प्रभावित क्षेत्रमा पुगेका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितौन, नौलपरासी पूर्वसम्म सुरक्षा तथा उद्धार टोलीले जमीन र हवाई माध्यमबाट खोजी गरिरहेको जनाइएको छ। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिगदेलले हिजो त्रिशुली क्षेत्र तथा सुरुङमा भइरहेको संयुक्त खोज तथा उद्धारको स्थलगत निरीक्षण गरी सबै निकायबीच प्रभावकारी समन्वय र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो। नेपाली सेनाका प्रवक्ता सहायक रति राजाराम बस्नेतले सुरुङभित्र रहेका सम्भावित व्यक्तिको उद्धारका लागि अवरोध हटाउने काम निरन्तर भइरहेको बताउनुभयो। बाढ़ीका कारण मानिस फँसेको हुन सक्ने जलविद्युत आयोजनाका सुरुङलाई उच्च प्राथमिकतामा राखिएको पनि नेपाली सेना बताएको छ। लाङदाङ हाइड्रो त्रिशुली 3A, 3B र माथिल्लो त्रिशुली A1 लगायतका पाँच आयोजनका सुरुङमा उद्धार टोली प्रवेश गरी खोजी गरिरहेको छ। सुरुङभित्र थुप्रिएको लेदो ढुंगा बालुवा र जमेको पानी हटाउँदै उद्धार कर्मी सम्भावित स्थानसम्म पुग्ने प्रयासमा छन्। बाढ़ीले सड़क तथा स्थलमार्ग अवरूद्ध भएका कारण हवाई उद्धारलाई तीव्र पारिएको छ। नेपाली सेना सहित 15 हेलिकप्टर परिचालन गरी प्रभावित क्षेत्रबाट नागरिकको उद्धार शव व्यवस्थापन तथा राहत र उद्धार सामग्री ओसार पसार भइरहेको छ। नेपाली सेनाले बिहिबार साँझ 7 बजेसम्म थप 13 जनाको हवाई उद्धार गरेको जनाएको छ।
0: यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु हुने मध्ये 1282 जनाको शव फेला परेको छ। रसुवा नुवाकोट धादिङ चितवन गोर्खा तनहु नवलपरासी पूर्व र नवलपरासी पश्चिममा 1282 शव फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता परेरी नायक महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार प्राधिकरणका अनुसार बाढ़ीमा परि 5083 जना अझै सम्पर्कविहीन भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म 12038 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो। उहाँका अनुसार 3000 भन्दा बढ़ी होल्डिङ सेन्टरमा बसिरहेका छन् भने प्रहरी नायब महानिरीक्षक काफ्रेका अनुसार 21402 जना सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा निरन्तर रूपमा खटिरहेको समेत बताउनु भएको छ। बाढ़ीमा परि घाइते भएका 304 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाले 3206 जना र सशस्त्र प्रहरीले 1874 जनालाई स्वास्थ्य उपचार सेवा दिइरहेको समेत प्राधिकरणले जनाएको छ।
2: सरकारले भोटेकोशी हिम बाढ़ीले ज्यान गुमाएका नागरिकको सम्मानमा यही भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 पुण्यदिनको तिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
3: विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा प्रतिस्थापन गर्ने।
2: यसैबीच मन्त्री परिषद बैठकले बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसाय पुनस्थापना योजना अन्तर्गत राहत कर तथा महसुल लगायतका अन्य सहुलियत

0: कतिपय थप पसहरूको पनि माग गरेका छौं र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नुपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ
1: इजरायलमा थप नेपाली केयर गिभर माग केही दिनभित्रै आवेदन आह्वानको तयारी प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
2: विपद जुनसुकै बेला आउन सक्छ बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बालबालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
3: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
2: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं
3: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ
4: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन
5: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
6: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
7: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
6: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
6: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiai.org फोन नम्बर 01-5224-352-5224-353
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
11: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्री सहभागी हुने शीर्षकको खबर प्रकाशित छ प्रधानमन्त्री बालेन्द्र शाह भदौ 4-7 शुरू हुने संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रमा सहभागी हुन न्यूयर्क जानुहुने भएको छ यसअघि 3 भदौमा मन्त्री परिषदले परराष्ट्र मन्त्री सुशील खनाल नेतृत्वको प्रतिनिधि मण्डललाई महासभामा पठाउने निर्णय गरेको थियो 10 भदौको भोटेको श्री बारीले ठूलो जनधनको क्षति पुर्याएपछि जलवायु न्यायको आवाज उठाउन प्रधानमन्त्री शाह न्यूयर्क जानुहुने भएको हो प्रधानमन्त्री शाह न्यूयर्क जाने पक्का पक्की भएको छ मन्त्री परिषदको अर्को बैठकले उहाँको भ्रमणबारे औपचारिक निर्णय

0: उत्पन्न गर्छ होला। परराष्ट्र मन्त्रालयको स्रोतले भन्यो निर्णयको औपचारिकता बाँकी छ, तर हामीले प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणको तयारी थालिसकेका छौं। प्रधानमन्त्रीको नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने सरकारको तयारी समेत, प्रतिनिधि मण्डल बनाउने सरकारको तयारी समेत रहेको छ। गत वर्ष चैतमा प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश यात्रा हुनेछ। त्यस्तै विपत्तिका बेला उद्योगीले बढ़ाए ग्यासको भाव शीर्षकको अर्को खबर छ। विपदका बेला आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाव बढ़ाएका छन्। प्रति सिलिण्डर 2060 रूपियाँमा बिक्री हुँदै आएको ग्यासको भाव 105 रूपियाँ 18 पैसाले वृद्धि गरेर 2165 रूपियाँ 18 पैसा पुर्याइएको छ। यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि लागू हुनेछ। विगतमा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण आयल निगमले गर्दै आएको थियो। निगमले मूल्य सहितको सूची सार्वजनिक गरेपछि उद्योग र उपभोक्तामा लागू हुन्थ्यो, तर अहिले निगमले होइन उद्योगीले नै विज्ञप्ति जारी गरेर ग्यासको मूल्य बढ़ाएका छन्। त्यस्तै भित्रपृष्ठमा छुट्टै महाधिवेशनको कार्यतालिका ल्याएपछि देउबा समूहलाई कार्यवाहीको तयारी शीर्षकको खबर प्रकाशित छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। पार्टीमा समानान्तर अभ्यास गरेपछि कांग्रेसको संस्थापन पक्षले पूर्व सभापति श्रीबहादुर देउबा पक्षीयलाई अनुशासनको कार्यवाही अघि बढ़ाएको छ। देउबा पक्षले आगामी मंगिरमा समानान्तर 15 महाधिवेशनको कार्यतालिका ल्याएपछि अनुशासन समितिले कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको हो। पूर्व सभापति देउबा 15 महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइराला लगायतका नेतामाथि कांग्रेस अनुसन्धान समितिको हिजोको बैठकमा कार्यवाहीको सिफारिश अघि बढ़ाइएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता शेखर कोइराला बाहेक संस्थापन इतर पक्षका सबै नेतामाथि कार्यवाहीका लागि प्रक्रिया अगाडि बढ़ाएको कांग्रेसका एक नेताले बताएका छन्। त्यस्तै केरूङमा अट्किएका 123 नेपाली तातोपानी नाका हुँदै काठमाडौँ आइपुगे, थप 800 आउने शीर्षकको अर्को खबर पनि प्रकाशित छ भने विपद व्यवस्थापनका लागि राजनैतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्छ लामिछाने शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै मन्त्री परिषद बैठकले भदौमा भोटेकोशी बाढ़ीको राष्ट्रिय शोक र 23 जेएनजी दिवसको विदा दिने प्रसंग पनि आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा प्रकाशित छ।
1: आर्थिक कारोबार दैनिकमा बाढ़ी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज, कर र भन्सारमा पूर्ण छूटदेखि पुनर्संरचनासम्मको सुविधा शीर्षकमा खबर छापिएको छ। अर्को खबर इजरायलमा थप नेपाली केयर गिभरको माग, केही दिनभित्रै आवेदन आह्वानको तयारी शीर्षकमा छ। गोपाल संगौला लेख्नुहुन्छ, इजरायलले थप नेपाली युवालाई रोजगारी दिने गरी पुनः आवेदन आह्वान गर्ने भएको छ। यसअघि बाँकी रहेको कोटा र थप नयाँ कोटा गरी आवेदन माग गर्न लागि हो। वैदेशिक रोजगार विभागका एकजना अधिकारीले केही दिनभित्रै नयाँ आवेदन माग गर्ने पनि बताइसकेका छन्। विभागले कति कोटाका लागि आवेदन माग गर्ने भन्ने बारे भने अझै खुलाइएको छैन। यसअघि नै नेपाल स्थित इजरायली दूतावासले 2100 नयाँ आवेदन खुला गर्ने जनाएको थियो। डेढ़ महिना अघि इजरायली दूतावासले छनौटको क्रममा रहेका 1115 नेपालीको लक्की ड्र गर्ने क्रममा 2001 नेपालीका लागि रोजगारीको अवसर खुलाउने योजना रहेको जानकारी दिइएको थियो। भन्सार छोटमा 25,000 टन चिनी आयातको तयारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ। बजारमा चिनीको मूल्यमा उच्च वृद्धि भएसँगै नजिकै गरेका चाड़ पर्वलाई लक्षित गरी सरकारले खाद्य कम्पनी र साल ट्रेडिङलाई भन्सार छोटमा चिनी ल्याउन स्वीकृति दिएको हो। कान्तिपुर दैनिकमा प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म शीर्षकमा यज्ञ बन्जादे, मेनुका ढुंगाना, मनोज पौडेल, माधव अर्याल, शिवपुरी र प्रताप विष्टले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा अर्को खबर छापिएको छ, सड़क पुल बगेपछि टाढ़ी पर्यटकीय क्षेत्र लाङटाङ, शीर्षकमा सुदीप कैनीले लेख्नु भएको हो। वर्खामा पैदल बाटो समेत बिग्रिएकाले आउजाउमा समस्या भएको छ। व्यवसाय पुनस्थापनाका लागि सरकारको विशेष प्याकेजको बारेमा यज्ञ बन्जाडेले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ, बेपत्ता नभेटिएपछि कुशको शव बनाएर दाह संस्कार, क्रियापुत्री बस्न ठाउँको अभाव शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको छ। तीज कार्यक्रमलाई छुट्याएको रकम समेत राहत खातामा राख्न थालिएका बारेमा प्रकृति दहालले लेख्नु भएको खबर छ। ग्यासको मूल्य प्रति सिलिण्डर 106 रूपियाँ बढ़्यो शीर्षकमा अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा खर्च बढ़ेको भन्दै व्यवसायीले काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास एलपी ग्यासको मूल्य बढ़ाएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले हिजो सम्पन्न वार्षिक साधारण सभाले उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई नेपाल आयल निगमले ठोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा वैकल्पिक ढुवानी बापतको थप 105 रूपियाँ 38 पैसा जोडेर 2165 रूपियाँ 38 पैसा भन्दा बढ़ी नहुने गरी बिक्री वितरण गर्न आग्रह गरेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा राहतमा स्थानीय जनप्रतिनिधिको साथ शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। संकटको सारथी त्रिभुवन राजपथ सधैँ उपेक्षित शीर्षकमा भूज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैँ राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाण्डु आवजात गर्ने सवारी साधन अवरूद्ध भएको छ। यसको भरपर्दो त्रिभुवन राजपथ बाइरोड नै बनेको छ।
0: साझा खबरमा अब विदेशका खबर। नाइजेरियामा निस्केको विषाक्त रासायनिक धुवाका कारण एकै दिन करिब 40 जनाको मृत्यु भएको छ। रिजर्व राज्यको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले कच्चा तेल प्रशोधन केन्द्र स्थल नजिक घटना भएको उल्लेख गरेका छन्। पीड़ितहरूले उच्च मात्रामा खतरनाक ग्यास श्वास प्रश्वासमा क्रमश निस्केको आशंका गरिएको छ। प्रहरी तथा स्थानीय स्वास्थ्य र आपतकालीन अधिकारीहरूले घटनाको अनुसन्धान शुरू गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्र संघका अधिकारीले संयुक्त राष्ट्र दिगो विकास लक्ष्य एसडीजीलाई अगाडि बढ़ाउन लचिलो पूर्वाधार क्षेत्र विकास साझेदार र यातायात ऊर्जा व्यापार र डिजिटल प्रविधिमा वृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्टका सहायक महासचिव र सीईओले सिंगापुरमा आयोजित एसडीजीलाई गति दिन एसडीजी लक्ष्यको 36% मात्रै अपेक्षित प्रक्रियामा भएको र मध्यस्थताको रूपमा प्रगति गरिरहेको समेत बताउनु भएको थियो। 15% एसडीजी लक्ष्य गिरावटमा रहेका छन्। विश्वव्यापी कम्पनले जलवायु परिवर्तन प्राविधिक अवरोध स्थानान्तरण आपूर्ति श्रृंखला स्रोत अवरोध लगानीकर्ता र उपभोक्ताबाट बढ़दो छानबिनले बढ़ेको पूर्वाधार चुनौतीलाई बढ़ावा दिइरहेको समेत उनीहरूको प्रतिक्रिया थियो। र जुलाईमा अमेरिकी व्यापार घाटा सन् 2025 मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको तथ्य सार्वजनिक भएको छ। ईआई प्रविधिको तीव्र विकासका विस्तारका कारण आयात बढ़ेको तथ्याङ्कले देखाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प गत वर्ष व्हाइट हाउस प्रवेश गरेसँगै प्रतिस्पर्धी देशहरूमा व्यापक भन्सार शुल्क लगाएर व्यापार घाटा घटाउने प्रयास गर्नुभएको थियो। त्यसै त अमेरिकी व्यापारमा ठूलो उतार चढ़ाव देखिएका छन्। विश्वको सबैभन्दा विशाल अर्थतन्त्रको व्यापार घाटा जुलाईमा 88.6 अर्ब डलर पुगेको छ। यो अघिल्लो महिनाको तुलनामा 24.4% वृद्धि हो। कच्चा तेल र सुनको निर्यात घटेको छ भने प्रविधि उत्पादनको आयात पनि बढ़ेको छ।
1: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आजबाट शुरू हुँदैछ। पहिलो खेलमा सगरमाथा स्मार्स र मधेस वारियर्स बीचको प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा 28 गतेसम्म चल्नेछ। आजै दोस्रो खेल अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच हुनेछ। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीगमा कुल 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्। एसएससी प्रिमियर कपमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। वांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हिजो भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हराएको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटाएको हो। र एनएसजेएफ स्पोर्ट्स अवार्ड 2082 को चार विधाका मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा हुने अवार्डमा वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष उत्कृष्ट युवा खेलाड़ी र वर्ष उत्कृष्ट प्रशिक्षकमा समान 5 मनोनयन सार्वजनिक गरिएको हो। वर्ष पुरूष खेलाड़ीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथलेटिक्सका सोमबहादुर कुमार, कराटेका प्रदीप वैजाली मगर, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र गल्फका सद्भाव आचार्य पर्नु भएको छ।
0: बारीबाट बेपत्ताको खोजीमा पुगेका आफन्तको सहयोगमा स्थानीय प्रशासनको भूमिका, भइरहेका पहल कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपी टिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: साझा खबरमा अब विपत्ताको खोजीमा पुगेका फन्तको स्थानीय प्रशासनले गर्नुपर्ने सहयोगको प्रसंग. भोटेकुसी बारीमा विपत्ता भएका फन्तको खोजीमा नुवाकोट पुग्ने आफन्तको संख्या बढ़दो छ. जिल्लामा ठूलो संख्यामा आफन्त पुग्दा अहिले सो क्षेत्रमा खान बस्नको समस्या हुन थालेको छ. यस्तो अवस्थामा आफन्तको व्यवस्थापनमा स्थानीय प्रशासनले कस्तो भूमिका खेलिरहेको छ, हामीले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुनाथ रेग्मीसँग कुराकानी गरेका छौं.
4: व्यवस्था गरेका छौँ. त्यहाँ वडाध्यक्षलाई र हाम्रो प्रहरी र समवय जिल्ला प्रशासन कार्यालयको पनि कर्मचारीको उपस्थितिमा हामीले अभिलेख राखेर त्यो दिने गरी र वडाध्यक्षलाई बढी सक्रिय बनाउने गरी ती बाटो मार्फत पनि राहतहरू जान सक्ने एउटा अवस्था पनि बन्दै गएको हुनाले मलाई लाग्छ आगामी दिनमा र राहत पनि हामीसँग पर्याप्त मात्रामा आइरहेको कारणले गर्दा आगामी दिनमा त्यस्तो चुनौती नहोला भन्ने अपेक्षा गरेको छ.
0: जस्तो अब यहाँ आइपुग्दाखेरि नुवाकोटमा अहिले धेरै जस्ता अधिकांश होटलहरूमा खानेपानीको अभाव भएको, पानीको अभाव भएको लगायतका धेरै कुराहरू आइरहेछ होइन. खासमा जिल्लामा अहिले खानेपानीका मुहानहरू या त पाइपहरूमा समस्या आएको या जिल्लामा चाहिँ खानेपानीको समस्या भएको केही जानकारी छ?
4: यस्तो सामान्यतया एक दुई ठाउँमा पाइप फुटेको भन्ने त्यस्तो किसिमको सम्बन्धित खानेपानीको संस्थाहरूले भन्नुभएको थियो र त्यसलाई मलाई लाग्छ तत्काल त्यो मर्मत टेक्निसियनहरू प्राविधिकहरू जो जति छन् जुनसुकै निकायका टेक्निसियनहरू प्राविधिकहरू जो जति छन् जुनसुकै निकायका छन् त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनको छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ. सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत चाहिन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्न जति सक्दो छिटो चाहिँ यो मर्मत लगायतका कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँलाई दिएका छौँ. मलाई प्राविधिकै कारणले धेरै समय लागेको छ, नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपदमा परेकाहरूलाई पानी पनि त्यो राहत ल्याउनेहरू त प्रशस्तै मात्रामा ल्याउनुहुन्छ. त्यो पानीले पनि खानेपानीको समस्या त छैन. अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्केलको चाहिँ एउटा विपद आइलागेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्री भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात्र खटेको छ. मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला तुरन्तै.
0: अहिले धेरै जस्तो यो रसुवा बाढीमा हराउनुभएका, बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ. एकदमै धेरै ठूलो संख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ. अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ या त उहाँहरूलाई चाहिँ समयमै सूचना

0: आँख बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: प्रधानमन्त्री शाह नेपाली टोलीको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने, भोटे कोशी बाढ़ीले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी। भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा सार्वजनिक विदा दिने सरकारको निर्णय, भदौ 22 गते भने राष्ट्रिय शोक दिवस मनाइने। युवा पक्षले समानान्तर रूपमा अधिवेशन गर्ने भएपछि नेपाली कंग्रेस दुई चिरामा विभाजित, दुवै पक्ष भावी रणनीति बनाउँदै। प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, अहिलेसम्म 8.5 अर्ब रूपियाँ जम्मा भएको अर्थ मन्त्रालयको भनाई। इरानमा विवाह समारोहमा भएको घातक हमलाबारे अमेरिकाले अनुसन्धान गर्ने। र युएफएले आफू र नेतृत्व विरूद्ध बदनाम गर्ने अभियान चलाएको फिफाको आरोप।
1: दैनिक रू 197मा रू 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: नमस्कार, कान्ति भट्टराईका साथमा पूजनी र म श्री कृष्ण शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
3: प्रधानमन्त्री बालेन्द्र शाह नेपाली टोलीको नेतृत्व गरेर संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने भएका छन्। महासभामा उनले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने भएका छन्। बाढ़ीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद, मन्त्री तथा रासोपाका नेताहरूले आग्रह गरेपछि उनी जान लागेका हुन्। परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा शिष्टाचार महाशाखा र राष्ट्रसंघका लागि न्यूयोर्क स्थित नेपालको स्थायी नियोगलाई परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुट्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीको भ्रमण छोटो हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन्। ती अधिकारीले भने प्रधानमन्त्री नेतृत्वको नेपाली टोलीको भ्रमणका लागि तयारी थालिसकेका छौ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट भ्रमण तालिका छोटो राख्न र प्रतिनिधि मण्डल पनि सानो बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन आएको छ। निर्देशन भर्खर मात्रै पाएको प्रधानमन्त्रीको टोलीमा को जाने भन्ने टुंगो लागि नसकेको ती अधिकारीले बताएका छन्। भदौ 3 को मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो, तर 10 भदौमा सयौंको ज्यान जाने गरी लाखौं परिवार प्रभावित हुने गरी भोटेको सीमा बाढ़ी आएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री महासभामा जानुपर्ने माग उठेको थियो। महासभाको 81 औं सत्र भदौ 23मा अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा शुरू हुँदैछ।
0: सरकारले यही भदौ 23 गते मंगलबार जेएनजी शहीद दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। गत वर्षको भदौ 23 गते भएको जेएनजी आन्दोलनको 1 वर्ष पुगेको सन्दर्भमा सरकारले सो निर्णय गरेको हो। त्यस्तै सरकारले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले भने,
4: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 औं दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
0: यसैबीच सरकारले रसुवाका बाढ़ी प्रभावित व्यक्ति तथा उद्योग व्यवसायलाई तत्काल संचालनमा ल्याउन राहत कर तथा महसुल छूट र अन्य सहुलियत दिने निर्णय गरेको छ। एसियाली विकास बैंकबाट बाढ़ी प्रभावितको उद्धार तथा राहतका लागि प्राप्त हुने 50 लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको मन्त्री पोखरेलले बताए।
4: एसियाली विकास बैंकबाट भोटेकोशी बाढ़ी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गरे। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसायिक पुनर्स्थापन योजना अन्तर्गत राहत कर तथा महसुल छुट लगायत अन्य सहुलियत तथा सुविधा प्रदान गर्ने, रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षा कर्मी तथा राष्ट्रिय सेवा कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निशुल्क औषधि उपचार तथा मृत्यु भएमा निजको परिवारलाई प्रति मृतक 10,00,000 राहत उपलब्ध गराउने।
0: सरकारले सल ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत 25,000 मेट्रिक टन चिनी 1% भन्सार महसुलमा आयात गर्न स्वीकृति दिएको छ।
3: बाढ़ीले धादिङ स्थित पृथ्वी राजमार्गको कृष्णभीर खण्ड क्षतिग्रस्त बनाएपछि सड़क सञ्चालनका लागि वैकल्पिक उपायको खोजी गर्न थालिएको छ। सड़क विभागका अनुसार भाँसिएको सड़कभन्दा माथिको भित्ताबाटै नयाँ ट्र्याक खोल्न लागि हो। त्यसका लागि आजदेखि त्यहाँ रहेका रूखहरू काटेर हटाउन थालिएको छ। मलेखु मुगलिन सड़क आयोजनाकी प्रमुख सजना अधिकारीले कृष्णभीरमा भासिएको ठाउँभन्दा माथिबाट नयाँ ट्र्याक विस्तार गरेर पृथ्वीराज मार्ग सञ्चालनमा ल्याउने काम थालिएको बताइन्। उनका अनुसार करिब 70 मिटर भासिएर सड़क नदीमा खसेको र करिब 120 मिटर लम्बाई चर्किएको देखिन्छ। सड़क भासिएपछि 5 दिनदेखि राजमार्गमा आवागमन नै ठप्प बनेको छ। राजधानी काठमाण्डुको लाइफलाइन मानिने राजमार्गमा क्षति पुगेपछि दैनिक 12,000 सवारी साधन ओहोर दोहोर गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। यसैबीच सड़क विभागले तत्कालका लागि कृष्णभीर खण्डलाई सञ्चालनमा ल्याउने र दीर्घकालीन रूपमा वैकल्पिक राजमार्ग प्रयोग गर्ने गरी अध्ययन भइरहेको जनाएको छ।
0: नेपालका गाउँ गाउँदेखि विदेशका विभिन्न स्थानबाट भोटेकोशी बाढ़ी पीड़ितको उद्धार, राहत र व्यवस्थापनका लागि सहयोग गर्नेको संख्या उल्लेख्य बढ़दै गएको छ। बुधबारसम्म प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा 10,62,078 कारोबारबाट सहयोगको रकम जम्मा भएको छ। गत बुधबार भोटेकोशीमा बाढ़ी आएपछि सरकारले 9 वाणिज्य बैंकमा रहेका प्रधानमन्त्री उद्धार तथा राहत कोषका खातामा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो। बुधबार साँझसम्ममा ती खातामा करिब 8.5 अर्ब रूपियाँ संकलन भएको छ। यसमध्ये 5,18,75,00,000 विभिन्न विद्युतीय माध्यम, चेक, क्यूआर, मोबाइल बैंकिङ आदि र सोही अवधिमा विदेशी मुद्रा मार्फत 1.08 अर्ब गरी झण्डै 6.5 अर्ब रूपियाँ राहत कोषमा जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ। यसबाहेक भोटेकोशीमा बाढ़ी आउनु अघि नै प्रधानमन्त्री राहत कोषमा करिब 2.08 अर्ब रूपियाँ बक्यौता थियो। बाढ़ीपछि थपिएको करिब 7.6 अर्बमा बाढ़ी अघिको 2.08 अर्ब जोड्दा कोषमा 7.8 अर्ब रूपियाँ संकलन भएको देखिन्छ। अकल्पनीय बाढ़ीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति सहयोग र सहानुभूति देखाएर धेरै दाता स्वदेशी तथा विदेशीबाट सहयोग प्राप्त भइरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं विपद व्यवस्थापन कोष संचालक समितिका संयोजक गुणाकर भट्टले जानकारी दिए।
3: नेपाली कंग्रेसमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा महाधिवेशनको कार्यतालिका ल्याउने भएपछि कंग्रेस दुई चिरामा व्यवहारसित हुने देखिएको छ। देउवा पक्षको नेतृत्व सम्हालेका पूर्व महामन्त्री शशांक कोइरालाले आफ्नो समूहको बैठकमा 15 महाधिवेशनको प्रस्तावित कार्यतालिका प्रस्तुत गरेका छन्। संस्थापन पक्षले भने महाधिवेशन लगायत विषयमा छलफल गर्न कार्य सम्पादन समितिको बैठक बोलाएको छ। कान्तिपुर कर्मी कुलचन्द्र नेउपानेले तयार पारेको सामग्री।
5: देउबा पक्षीय नेता एनपी साउदका अनुसार असोज 15 गते ओडा अधिवेशन गरेर 21-देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका प्रस्तावित छ। बैठक जारी भएकाले कार्यतालिकामा सामान्य संशोधन हुन सक्ने साउदको भनाइ छ। कान्तिपुरसँग कुरा गर्दै उनले भने अर्को पक्षले महाधिवेशन नरोक्दा समानान्तर महाधिवेशन हुने निश्चित छ। देउबा पक्षीय नेताहरूले यसबीचमा एकताका लागि कुनै संवाद समेत नभएको बताएका छन्। नेता साउदले भनेका छन् सर्वोच्चमा परेको पुनरावलोकन को मुद्दा विचाराधीन छ। यो मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म दुवै पक्षले महाधिवेशन नगरेर अदालतको फैसला अनुसार अघि बढ़न सहमत भएमा एकताको सम्भावना देखिन्छ। एउटा पक्ष महाधिवेशनको तयारीमा लाग्ने र अर्को नलाग्ने भन्ने हुन्न। विशेष महाधिवेशन र त्यसबाट आएको केन्द्रीय कार्य समितिको वैधानिकताबारे पुनरावलोकनको मुद्दा विचाराधीन नै रहेकाले देउबा पक्षले तत्काल अर्को पार्टी बनाउने विकल्पमा नजाने बताएको छ। देउबा पक्षका अर्का एक नेता भन्छन् पुनरावलोकनमा चौधौं महाधिवेशनलाई मान्यता दिइन्छ कि विशेष महाधिवेशनलाई भन्ने कुरा निर्क्योल नभई अर्को पार्टी बनाउने कुरा हुन्न। अदालतबाट अन्तिम टुङ्गो लागेपछि मात्रै बाटो प्रष्ट हुन्छ। यता कंग्रेस सभापति गगन थापाले भोटेकोशी बाढ़ीपछि सृजित विपत्ति र महाधिवेशनको एजेण्डा राखेर शनिबारका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका छन्। सर्वोच्च अदालतले महाधिवेशन रोक्न पूर्व सभापति देउबा र तत्कालीन कार्यवाहक सभापति खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश नदिएपछि संस्थापन पक्षलाई महाधिवेशन गर्ने बाटो खुलेको छ। प्रवक्ता देवराज चालिसेले एकताकै महाधिवेशन गराउन अधिकतम कोशिश भइरहेको बताए। उनले असहमत पक्षलाई समेत सहमतिमा ल्याउन सदस्यता अध्यावधिको समय 19 भदौसम्म बढ़ाइएको दावी गरेका छन्। चालिसेले भने अदालतको पुनरावलोकनको विषयले महाधिवेशनको प्रक्रिया रोकिन्न, बाढ़ीको विपत्तिका कारण ओडा अधिवेशनमा केही दिन यताउता पर्न सक्छ तर अदालतमा भएको मुद्दाले प्रभावित बनाउँदैन। पृष्ठभूमि हेर्दा कंग्रेस विवादको शुरूआत विशेष महाधिवेशनबाट भएको थियो। पुसको अन्तिममा कंग्रेसको विशेष महाधिवेशन सम्पन्न भयो। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको केन्द्रीय कार्य समिति चयन भयो। त्यससँगै विशेष महाधिवेशनको वैधानिकता र त्यसबाट आएको नेतृत्वलाई लिएर विवाद शुरू भयो। माघ 2 गते निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई मान्यता दियो। आयोगको निर्णय विरूद्ध पूर्व सभापति शेरबहादुर देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगे। 4 वैशाखमा सर्वोच्च अदालतले निर्वाचन आयोगकै निर्णयलाई मान्यता दियो। त्यसपछि पनि देउबा र खड्काले फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकनको माग राखेर सर्वोच्चमा निवेदन दिए। साउन 20 गते सर्वोच्च अदालतले यसअघि आफैले गरेको फैसला पुनरावलोकन गर्ने अनुमति अर्थात निस्सा दियो। यससँगै विशेष महाधिवेशन र त्यसबाट आएको केन्द्रीय कार्य समितिको वैधानिकताको विवाद फेरि अदालतको विचाराधीन विषय बन्यो। 21 फागुनको निर्वाचनमा देउबाले चुनाव लड्न खोजे पनि टिकट पाएनन्। तत्कालीन कार्यवाहक सभापति खड्काले भने आफू अदालतमा रिट दायर गर्ने पक्ष भएकाले नैतिकताको प्रश्न उठ्ने भन्दै चुनाव नलड्ने निर्णय गरे। उनले चुनाव लड्दै आएको सुर्खेत एकबाट उनका भाइ चुनावी मैदानमा उत्रिए। निर्वाचनमा देउबा खड्का र नेता शेखर कोइराला पक्षका गरेर 3 दर्जन जति नेता चुनावी मैदानमा गए। सभापति थापाले हस्ताक्षर गरेका टिकट लिएर देउबा पक्षकै नेताहरू पनि निर्वाचनमा होमिएका थिए। तर कंग्रेसले निर्वाचनमा नराम्रो पराजय बिहोर्यो। सभापति थापा स्वयं पनि पराजित भए। निर्वाचनपछि देउबा पक्षका नेताहरूले फेरि विशेष महाधिवेशनकै विषय उठाए। सर्वोच्चले फैसला पुनरावलोकन गर्ने अनुमति दिइसकेको अवस्थामा त्यसको अन्तिम टुङ्गो नलाग्दासम्म 15 महाधिवेशनको प्रक्रिया रोक्नुपर्ने उनीहरूको माग थियो। साउन 20 गते पुनरावलोकनको निस्सा पाएपछि देउबा पक्षले 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै पुनः सर्वोच्चमा रिट दायर गर्यो। 11 भदौमा सर्वोच्च अदालतले 15 महाधिवेशनको कार्यतालिका रोक्न अस्वीकार गर्यो। त्यसपछि संस्थापन पक्ष पूर्व निर्धारित मितिमै महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढ़ाएको हो। संस्थापन पक्षले 24 भदौबाट ओडा अधिवेशन शुरू गर्ने तयारी छ। त्यसपछि यसअघि तय गरिएको 16 19 राजधानीमा केन्द्रीय महाधिवेशन गर्ने तालिका छ। असहमत पक्षलाई समेत समेट्ने प्रयास स्वरूप क्रियाशील सदस्यताको अध्यावधि गर्ने समय 19 भदौसम्म बढ़ाइएको छ। सभापति थापाले यसै विषय सहित महाधिवेशन तयारीका बारेमा छलफल गर्न शनिबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका हुन्। संस्थापन पक्ष महाधिवेशनको प्रक्रियामा अघि बढ़ेपछि देउबा पक्षले पनि समानान्तर महाधिवेशनको तयारी थालेको हो। देउबा पक्षको महाधिवेशन तयारीको नेतृत्व पूर्व महामन्त्री शशांक कोइरालाले गरेका छन्। कतिपयले भने भोटेकोशी बाढ़ीले निम्त्याएको संकटलाई व्यवस्था गर्दै गुटगत राजनीतिलाई महत्व दिएको भन्दै कंग्रेस नेताहरूको कदमको आलोचना गरेको पाइन्छ। रेडियो कान्तिपुरका लागि कान्तिपुर कर्मी कुलचन्द्र नेपानेको साथमा दीपशिखा रेग्मी।
6: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: कान्तिपुरहारीमा अब बाँकी प्रसंग सबैभन्दा पहिले कान्तिपुर सविस्तार भोटे कोशीको बाढ़ीमा भग्नावशेषमा पूरिएकी 97 वर्षीय गुणमाया बोहरालाई नेपाली सेना र नेपाल प्रहरीको 4 घण्टाको प्रयासपछि मात्रै जीवितै उद्धार गरियो। बाढ़ीलाई जितेकी बोहराको वीर अस्पतालमा उपचार भइरहेको छ। कान्तिपुर कर्मी आर्या चन्दले तयार पारेको सामग्री अबको क्रममा।
1: दुवै हातगोडा निलो कालो भएका छन्। वीर अस्पतालको 290 नम्बर शैयामा पल्टिरहेकी गुणमाया बोहरा शरीरभित्रको पीड़ा असह्य भएपछि कहिलेकाही 81 छटपटाउँछिन्, केही समय स्थिर हुन्छिन्, फेरि छटपटाउँछिन्। 97 वर्षीय बोहराले 81 वर्ष अघि नै श्रीमान गुमाइन्। नुवाकोटको सूर्यगढ़ीमा विवाह भएर जाँदा उनी 8 वर्षकी थिइन्। त्यति बेला बाल विवाह सामान्य मानिन्थ्यो। श्रीमान होम प्रसाद बोहरा पनि सानै थिए। विवाहको 8 वर्षपछि उनी बिते। त्यसको 4 वर्षपछि गुणमायाका बुबा आमा पनि रहेनन्। केही वर्षपछि दाजु पनि बिते। 20 वर्षको उमेर नपुग्दै उनको रगतको नाता पर्ने कोही पनि बाँकी रहेनन्। त्यसपछि श्रीमानकै परिवारलाई आफ्नै ठानेर यतिका वर्ष बिताइन्। श्रीमानका 3 दाजुभाइ र श्रीमतीहरू र उनीहरूका छोराछोरी थिए। घरायसी धन्दा सकेपछि उनी र 3 देउरानी र जेठानी काठमाडौँको असन पुग्थे। त्यहाँ चामल बेचेर साँझ नुवाकोट फर्किन्थे। उनीहरू कोही पनि स्कूल जाँदैनथे। फुर्सदको समयमा अर्काको खेतमा ज्यालामा काम गर्थे। 3 बुहारीले आफ्नो पीड़ा र समस्याका बारेमा कसैलाई कहिले बताएनन्। जब तीनैजनाको पाठे घर खस्ने रोगबाट ज्यान गयो, त्यति बेला मात्र उनीहरूले भोग्नु परेको शारीरिक पीड़ा सतहमा आयो। गुणमायाले आफ्ना बारेमा कहिले सोचिनन्। आफ्नै हातले 13 भतिज र 12 भतिजीलाई हुर्काइन्। उनीहरूलाई भुटेको मकै खाजा बनाएर भए पनि स्कूल पठाउने गर्थिन्। सबै पढेर ठूलो मान्छे बनून् भन्ने उनको चाहना थियो। त्यही भएर त सबैलाई बारम्बार पढ्न भन्थिन्। नाति दीपक बोहरा उनको परिवारले गुणमायाको पुस्ताका महिला सदस्यहरूलाई वर्षौंसम्म चुपचापसँग पूरै घर सम्हालेको भन्दै निकै आदरभावसाथ सम्मान र सम्झने गरेको बताए। समय बित्दै जाँदा उनका श्रीमानका दाजुभाइ र श्रीमतीहरू पनि बिते। अहिले त्यो पुस्ताको उनी मात्र जीवित छिन्। नाति भतिजाहरूलाई हरेक दिन भेट्न आउन सजिलो होस् भनेर 83 वर्षको उमेरमा आफैले देवीघाट स्थित ज्येष्ठ नागरिक प्रतिष्ठानको वृद्धाश्रममा जाने निर्णय गरिन्। त्यहाँ उनको मन रमिरहेको थियो। त्यसमाथि वृद्धाश्रममा बस्नेहरूसँगै आफ्नो पनि जन्मदिन मनाउँदा उनलाई थप खुशी मिल्यो। त्यही नै हो जहाँ उनलाई 10 भदौको बाढ़ीले भेट्यो। नेपाल तिब्बत सीमा नजिकैको लेहेन्दे उपत्यकामा ठूलो हिम चट्टान सहितको पहिरो खसेर तल त्रिशुलीसम्म अकल्पनीय भेलबाढ़ी आयो। बाढ़ी आउँदा बोहरा वृद्धाश्रमको भुइँतलामा थिइन्। 81 आएको भेलबाढ़ीले उनलाई भुइँतलाको एक छेउतिर हुत्यायो। प्रत्यक्षदर्शीका अनुसार भुइँतलाको त्यस भागमा पानीको बहाव को तीव्रता कम थियो। भवनभित्र पानीको बहावको सीधा बाटोमा परेकाहरू भने जोगिएनन्। परिवारका सदस्यहरू त्यही कारणले गुणमाया बाँचेको बताउँछन्। आफन्तहरू तत्काल पुगे। गुणमाया भग्नावशेषमा पुरिएकी थिइन्। नेपाली सेना र नेपाल प्रहरीको करिब 4 घण्टाको प्रयासपछि एक्सावेटरको मदतले उनलाई भग्नावशेषबाट बाहिर निकालियो। नाति दीपकले भने एक्सावेटरको बकेटले उहाँलाई सुरक्षित रूपमा माथि ननिकालिन्जेलसम्म भग्नावशेष हटाउने र पन्छाउने काम भइरह्यो। गुणमायालाई पहिले नजिकको अस्पताल लगियो। त्यसपछि उनलाई कहाँ लगियो परिवारलाई थाहा दिइएन, जसले गर्दा परिवारले चिन्ता र छटपटीमै पूरै रात बितायो। जबकि लगत्तै स्थानीय लायन्स क्लबका 3 स्वयंसेवकले गुणमायालाई एम्बुलेन्समा राखेर काठमाडौँ स्थित वीर अस्पतालको इमर्जेन्सी पुर्याइसकेका थिए। त्यो कुरा उनीहरूलाई पछि बल्ल थाहा भयो। उद्धारपछि उनी बिरलै बोलेकी छन्। शुरूमा वरिपरि रहेकाहरूतर्फ आँखा डुलाउँदै धन्यवाद दिइन् र नमस्कार गरिन्। त्यसपछि भने खासै बोलेकी छैनन्। परिवारका सदस्यहरूका अनुसार राति भने उनी फाटफुट कुरा गर्छिन्। कहिलेकाहीँ आश्रम र मन्दिरमा गाउने गरेको हरे राम हरे कृष्ण गुनगुनाउछिन्। उनले दोहोराउने गरेको एउटै प्रश्न सोध्छिन्, बाढ़ीले मलाई किन हान्यो। चिकित्सकहरूका अनुसार उनलाई मानसिक आघात परेको छ। नाति दीपकले घटनाको वास्तविकता भन्दा पनि गोसाईकुण्ड फुटेर बाढ़ी आएको भन्दै सम्झाउने गरेका छन्। केही बेरका लागि उनी बुझे जस्तो गर्थिन्, तर केही घण्टापछि फेरि त्यही प्रश्न दोहोऱ्याउँछिन्। उमेरको तुलनामा आफ्नो शरीर बलियो र स्वस्थ रहेको उनले प्रमाणित गरेकी छन्। उनको खुट्टामा पहिलेदेखि नै समस्या रहेछ। हातमा लागेको चोटको भने सीटी स्क्यान र एक्सरे गर्न बाँकी छ। शुरूका 2 उनले फलफूलको जुस मात्र पिइन्। त्यस यता भने दूध र पेटभरि खान थालेकी छन्। बाढ़ी आएपछि गुणमायालाई खोज्दै आश्रम पुगेका आफन्तले केही साता अघि मात्र नवीकरण गरिएको सामाजिक सुरक्षा भत्ता कार्ड देखाएपछि उनीसँगको नाता पुष्टि भयो। उनीहरूका अनुसार त्यो कार्ड नभएको भए गुणमाया व्यवारिसे पनि हुन सक्थिन् र पछि मात्र उनको पहिचान खुल्थ्यो। गुणमाया बोहराको रगतको नाता पर्ने कोही जीवित छैनन्, तर उनले परिवार सम्झने 25 नाति नातिना जसलाई कुनै समय खाजा बनाएर स्कूल पठाउँथिन्, यति बेला पालो मिलाएर उनको हेरचाह गरिरहेका छन्।
2: पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा खर्च बढ़ेको भन्दै व्यवसायीले काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको मूल्य बढ़ाएका छन्। नेपाल एलपी ग्यास उद्योग संघको हिजो सम्पन्न वार्षिक साधारण सभाले उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई नेपाल आयल निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपैयाँमा वैकल्पिक ढुवानी बापतको थप 105 रूपैयाँ 38 पैसा जोडेर 2165 रूपैयाँ 38 पैसा भन्दा बढ़ी नहुने गरी बिक्री वितरण गर्न आग्रह गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाल आयल निगमले यसअघि गरेको निर्णय अनुसार हेटौडाको सहारा ग्यास उद्योगबाट काठमाडौँसम्म वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ल्याउँदा थप हुने ढुवानी भाड़ा प्रति सिलिण्डर 93 रूपियाँ 26 पैसा र कर सहित 105 रूपियाँ 38 पैसा कायम गरिएको छ। उपत्यकामा रहेका ग्यास उद्योगले हेटौडामा रहेका उद्योगबाट रिफिल गरी सिलिण्डर ल्याउने गरेका छन्।
0: रसुवाको पर्यटक क्षेत्र लाङटाङ 10 भदौको भोटेको सिवारी पनि सदरमुकाम धुन्चे सड़कको सम्पर्कबाट टाँडिएको छ। बर्खामा पैदल बाटो समेत राम्रो नभएका कारण लाङटाङबाट धुन्चे आउन हेलिकप्टरको विकल्प छैन। धुन्चे जान ठूलो स्यापुरवेशी हुँदै पैदल यात्रा गर्नुपर्ने तर बर्खामा बाटो धेरै ठाउँ बिग्रिएको गोसाई कुण्ड गाउँपालिका 4 लाङटाङका वडा सदस्य सान्डु चुसाङले बताए। उनले कान्तिपुरसित टेलिफोनमा भने धुन्चे र त्यहाँबाट काठमाडौँ जान तत्काल हेलिकप्टर बाहेक अरू उपाय छैन, यहाँ अलपत्र परेकाहरूलाई पनि हेलिकप्टरले धुन्चेसम्म ओसारिरहेको छ। बाढ़ीले र सुवाका 5 स्थानीय तहमध्ये 4 प्रत्यक्ष प्रभावित छन्। गोसाईकुण्ड गाउँपालिकाका वड़ा नम्बर 1, 2, 3 र 5 प्रत्यक्ष प्रभावित भए पनि वड़ा नम्बर 4 र 6 भने क्षति पुगेको छैन। बाढ़ीबाट प्रत्यक्ष क्षति नभए पनि सड़क र पुल बगाएपछि लाङटाङको सम्बन्ध टुटेको वड़ा सदस्य सुसाङले जनाए। बाढ़ी प्रभावित वडामा उद्धार नसकिएपछि सरकारले लाङटाङमा पनि सहयोग गर्ने आशामा स्थानीय रहेको चुसाङले बताए। उत्तरगया गाउँपालिका कालिका गाउँपालिकाका जनप्रतिनिधिले पनि सम्पर्क सञ्जाल विच्छेद हुँदा राहत र उद्धारको काममा कठिनाई भएको गुनासो गर्दै आएका छन्। रसुवाका सांसद मोहन आचार्यले रसुवाका सड़क सञ्जाल पूर्ण रूपमा ध्वस्त भएको बताएका छन्। सेनाको सहयोग बिना जिल्लाभर नै राहत सामग्री पुर्याउन नसकिने उनले बताए। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो। It's always fun when you hit the road.

रसुवाको भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा राहत उद्धार र पुनस्थापनाका लागि विभिन्न संघ संस्था तथा स्थानीय तहले आर्थिक सहयोग घोषणा गरेका छन्। नर्विक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक र नेपाल डिस्टिलजरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल 3,36,70,000 रूपियाँ सहयोग गरेका छन्। यस्तै पाल्पाका दुई गाउँपालिका र गोरखाको बालुङटार नगरपालिकाले गरी 1,08,97,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेका छनृ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: काँध प्रसारीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरानमा विवाह समारोहमा कार्यक्रममा भएको घातक विस्फोट बारे अमेरिकाले अनुसन्धान थालेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। गत मंगलबार दक्षिणी इरानमा भएको विस्फोटमा थप एक 22 वर्षीय महिलाको अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या 5 पुगेको छ। घटनामा झण्डै 70 जना घाइते भएको इरानी अधिकारीहरूले बताएका छन्। रोइटर्सले गरेको विश्लेषण अनुसार घटनास्थलका तस्विर र भिडियोको अध्ययन गरेका हतियार विज्ञहरूले विस्फोट अमेरिकी हतियारको प्रत्यक्ष प्रहारबाट भएको हुन सक्ने बताएका छन्। तर अमेरिकाले घटनाको जिम्मेवारी स्वीकार गरेको छैन।
3: अब खेल प्रसंग। विश्व फुटबल महासंघ फिफाले युरोपेली फुटबल महासंघ यूईएफए माथि आफू र अध्यक्ष जियानी इन्फान्टिनो विरूद्ध बदनाम गर्ने अभियान चलाएको आरोप लगाएको छ। यूईएफए ले फिफाको स्थगित लगानी योजनाबारे अमेरिकाको अदालत मार्फत कागजात र प्रमाण मागेपछि फिफाले यस्तो प्रतिक्रिया दिएको हो। फिफाले अदालतमा बुझाएको जवाफमा यूईएफए को दावी कानूनी रूपमा कमजोर रहेको र योजना सम्बन्धी आपराधिक मुद्दा नै अस्तित्वमा नरहेको जिकिर गरेको छ। इन्फान्टिनोको नेतृत्वमा बढ़ाइएको फिफा फरवार्ड इन्टरप्राइजेज योजना अन्तर्गत निजी लगानीकर्तालाई फिफाको नयाँ व्यवसायिक
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557 68।
7: साथै 98525577 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोसेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180।
10: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901155।
4: More style, more design. Total Tailors.
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909062।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठजाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 9842226667।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852055768।
8: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको. 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा. 9. यातायातको सुविधा भएको.
11: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा. फोन नम्बर 0295611065 98421552504 98421926987 र 98520551906.
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ. त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ.
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा.
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
12: प्रोप्राइटर लक्ष्मी काफ्ले.
3: सम्पर्क 98433447262.

0: एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9852061580 र 9841-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
2: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029575267, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752267, मोबाइल 97438640084।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0927620161,
4: 0927573315
3: र 98520607177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीम कदाइली।
5: सम्पर्क 0291400084 र 9804045827।
6: नमस्कार वडाध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको। हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
2: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068।
15: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
4: More style, more design. Total Tailors.
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252564, 9841226987 र 9852051906।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
14: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: 这
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको आठ बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
3: खादबारी नगरपालिकाको अनुरोध।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
9: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: वासणाय वासुदेवाय देवकी नंदनाय च नंदगोपकुमाराय गोविंदाय नमो नमः।
1: शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भइसकेको छु। पञ्चाङ्ग ग्रह गोचर अनि आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ र तपाईँको दिनमा कसरी अगाडि बढ़ाउनेछौ हामी तपाईँको दिनलाई सम्पूर्ण जानकारीहरू सहित कार्यक्रममा उपस्थित छु। कार्यक्रममा यतिखेर शुरूवाती चरणमा छौं, ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढ़ाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आगमिति 2083 साल भदौ महिना, आज भदौ महिनाको आज 19 गते आज शुक्रबार, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 4 तारीक नेपाल सम्मत 1146 गुल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु भाद्र कृष्ण पक्ष। आज सूर्योदयमा पवित्र दिन अष्टमी 43 घड़ी 53 पला रात्रिको 11 बजेर 17 मिनटसम्म रोहिणी नक्षत्र 43 घड़ी 52 पला 23 बजेर 17 मिनटसम्म हर्षण योग 28 घड़ी 7 पला बालकरण स्वर घड़ी 50 पला। आज आनन्दादि योगमा भने मित्र योग छ। आजको निर्माणको समय 31 घड़ी 29 पला बिहान सूर्योदय 5 बजेर 44 मिनट जाँदा भयो, साँझ सूर्यास्त 6 बजेर 20 मिनट जाँदा रहनेछ। आज अष्टमी व्रत, श्रीकृष्ण जन्माष्टमी व्रत, आज महरात्रि, आज दुर्वाष्टमी, आज गौरा पर्व, आज गोरखाली पूजा पनि पञ्चाङ्गमा उल्लेख गरेको छ। आज विशेष विशेष विशेष दिन छ, यो दिनको बारेमा पनि केही चर्चा त हामी गर्ने नै छौं। तपाईँ कार्यक्रमको शुरूवाती चरणमा हुनुहुन्छ, हामीसँगै रहनु भएको छ, भर्खरै कार्यक्रम सुन्दै हुनुहुन्छ, कतै जाने तयारी गर्दै हुनुहुन्छ भने आज एकैछिन कार्यक्रम सुनेर भगवानको चर्चाहरू थोरै के छ। आज जन्माष्टमी, गौरा लगायत धेरै पर्वहरूको लागि हामीले तपाईँलाई जानकारी लिएर आएका छौं। हामीसँगै रहनको लागि अनुरोध पनि गर्छु र केही मनमा लागेका जिज्ञासाहरू भए हाम्रो पात्रमा सनातन रेडियो नेटवर्कबाट पनि कमेन्टहरू गर्दै पनि आउन सक्नुहुनेछ। अब पालो आजको ग्रह गोचरको, सूर्य यतिखेर सिंह राशिमा छन् भने चन्द्रमा वृष राशिमा, मंगल ग्रह यतिखेर मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्कट राशिमा छन्। त्यस्तै गरेर आजको दिनमा शुक्र ग्रह कन्या राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिको अवस्थाहरू यहाँबाट देख्न सकिन्छ। अबको क्रममा तपाईँको राशि, तपाईँलाई पहिले जानकारी गराउँ, आज जन्मिने सम्पूर्ण जातकको लागि विशेष गरी वृष राशि नै रहनेछ। आज दिनैभरि रातैभरि जन्मिनेको आज श्रीकृष्ण जन्माष्टमी, भगवानको रोहिणी नक्षत्र वासुदेव भगवानको जुन दिन जन्म भयो, आज तपाईँका कोही बाल बच्चा जन्मिँदैछन् भने कल्पना गर्नुहोस् भगवानको तिथिसँग मेल खाँदैछ है। राशि चाहिँ भगवानसँगै हुने भयो, तर भगवानको तिथि चाहिँ रात्रिको 11 बजेर 17 मिनटसम्म जन्म हुनेको चाहिँ भगवानको तिथिमा पर्ने भयो, अन्यथा तिथि दिन पर्ने भयो। तर रोहिणी नक्षत्र पनि 23 बजेर होइन कि 11 बजेर 17 मिनटसम्मै रहनेछ है। आज एउटा कुरो भनिहालौं, अष्टमी तिथि र रोहिणी नक्षत्रको घडी पला लगभग एक अलिकति तपाईँको हिसाबमा एक सेकेन्ड भनौँ होइन, जुन पला छ रोहिणी नक्षत्रको भने 52 पला छ र अष्टमी तिथिको भने 53 पला छ। घडी होइन, पला मात्रै थोरै मात्रै परिवर्तन छ, नभए सबै दिन आज राम्रो छ। रोहिणी सहितको बराबरी अंशमा, बराबरी डिग्रीमा, बराबरी उमा चाहिँ आज भगवानको श्रीकृष्ण जन्माष्टमीको विशेष उत्सव मनाउनुपर्छ। तपाईँ हामी सबैजना मिलेर कार्यक्रममा यसको बारेमा पनि केही जानकारी हामी दिने नै छौं। तपाईँको कमेन्ट कतिको आउनेछ कमेन्ट पनि आज हेर्नेछौ। तपाईँहरूले पनि सनातन रेडियो नेटवर्कमा गएर कमेन्ट भने गर्दै गर्नुहोला। म कार्यक्रमको यतिखेर राशिफलको तयारी गर्दैछु, अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ राशिफल। मेष राशिको लागि पराक्रमिक दिन छ, वाणिज्य कर्ममा शुभ छ, आमदानीका स्रोत वृद्धि, तर धर्ममा भने कम मन लाग्न सक्ने भएकाले विशेष ध्यान दिनु। आज अलिकति भगवानको नाम संकीर्तन गर्नु शुभ हुन्छ। लामो दूरीको यात्रा सहज हुनेछ, सबैले तपाईँको प्रशंसा गर्लान्, आजको दिन तपाईँको ऐश्वर्य वृद्धि रहनेछ। अनावश्यक खर्च, झै झगडा, द्वन्दमा आफ्नो नाम आउन सक्छ, सावधानीका साथ अगाडि बढ्नु। आजको दिनमा तपाईँले यात्रा गर्दाखेरि आज सकभर अति आवश्यक यात्रा भन्दा अन्य यात्रा रोकेको बेस रहनेछ। धार्मिक क्षेत्रमा मन वृद्धि रहनेछ, सबैले प्रशंसा त गर्लान् तर पठन पाठनमा राम्रो नतिजा प्राप्त हुँदा मन आफैमा पनि हर्ष र उल्लासले भरिनेछ। लामो दूरीको यात्राहरूमा सहज हुनेछ, तपाईँको काममा सफलता प्राप्तिको योग छ, गीत संगीतमा रमाउने, भक्ति भावनामा रमाउने दिन राशि सिम्ममा रहेको छ। आज प्रेम सम्बन्धीका कामहरू सफल रहनेछन् भनेको, नयाँ प्रेम प्रेमीको बीचमा सम्बन्ध सुधार रहनेछ, प्रेम प्रस्तावहरू आउन सक्छ, पठन पाठनमा

0: धनु राशि।
1: गायन क्षेत्र, सांगीतिक क्षेत्र, भक्ति क्षेत्र राम्रो देखिन्छ। पठन पाठनमा कमजोरी छ। आजको दिनमा घरमा अतिथिहरूको आगमनले मन भने हर्ष र उल्लासले गदगद रहनेछ। त्यो अतिथिमा भगवानलाई पार्न सक्नु, आज एकदम मन भावनाले एकदम भक्तिभाव गर्नु राम्रो हुन्छ।
0: मकर राशि।
1: स्वादिष्ट मिष्ठान्न भोजनको अवसर प्राप्त रहन्छ। स्वास्थ्यमा निकै सुधार हुनेछ। आजको दिन तपाईँलाई सकारात्मक भएको जस्तो अनुभूति राम्रो रहनेछ।
0: कुम्भ राशि।
1: साढे सातको शनि भए पनि अलिकति मनमा डर भए र चिन्ता भने कमी हुँदै जानेछ। आजको दिनमा सफलताका बाटाहरू अगाडि आइपर्नेछन्। तपाईँले सोचेका कामहरूबाट उन्नति र प्रगति राम्रो छ। अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्नुका साथसाथमा टाउको दुख्ने समस्याहरूले केही छुटकारा पाए पनि अन्य कामको लागि भने अलिकति विशेष ध्यान दिनुपर्ने खालको योगहरू देखिएको छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

कार्यक्रम ज्योतिष दर्पणको यो दिनमा छौं र तपाईसँग भएका विभिन्न जानकारीहरू हामी तपाईसँग लिएर उपस्थित भएका छौं। आदरणीय सज्जनहरू, कार्यक्रम ज्योतिष दर्पण नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट हामीसँग एकै साथमा तपाईँ सुनिरहनु भएको छ। आजको दिन विशेष दिन तपाईँहरूको सामु हामी धेरैभन्दा धेरै कुराहरू लिएर उपस्थित, मैले अघि पनि भने तपाईँलाई धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं है। आज विशेष गरी तपाईँले भन्नै पर्छ, तपाईँले बुझ्नै पर्छ र तपाईँहरूले एउटा कुरा के हुन्छ भने आजको यो श्रीकृष्ण जन्माष्टमीको बारेमा केही प्रश्नहरू तपाईँले राख्नुपर्ने हुन्छ।

0: हामी त्यो प्रश्नको उत्तर तपाईँहरूलाई पक्कै पनि दिँदै जानेछौ र हामी विशेष गरी तपाईँहरूलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी अगाडि बढ्छौ। धेरैले सोध्नु भएको एउटै मात्र प्रश्न हामीलाई हिजोको दिनमा र आज पनि मासेजहरू आइरहेका छन् प्राइभेट क्षेत्रमा, व्हाट्सएपबाट र अन्य क्षेत्रबाट पनि आइरहेका छन् भने हामी तपाईँसँग सनातन रेडियो नेटवर्कमा आएका कमेन्टलाई चाहिँ विशेष प्राथमिकता साथमा भन्नेछौ र एकमुष्ट रूपमा तपाईँलाई उत्तर अहिलेसम्मको प्रश्नहरूको धेरैभन्दा धेरै उत्तर भनेको आज भगवानको मन्त्र के जप्ने? ओम क्लिम कृष्णाय गोविन्दाय गोपीजन बल्लभाय स्वाहा। यो पनि मन्त्र राम्रो मन्त्र हो। ओम क्लिम कृष्णाय गोविन्दाय गोपीजन बल्लभाय स्वाहा, अथवा लानु भयो गुरु सकिएन याद हुँदैन भन्नुभयो भने आज ओम नमो भगवते वासुदेवाय के अरे मन्त्र? ओम नमो भगवते वासुदेवाय। तपाईँलाई कुन मन्त्र सहज लाग्छ मन्त्र जप गर्नुहोला? आज श्रीकृष्ण जन्माष्टमीको दिनमा अरू अरू बेला जस्तो रोहिणीले युक्ति नभएको होइन, हामीले अश्वमी र रोहिणी सहित भएको रोहिणी नक्षत्र र अश्वमी तिथिले भदौको कृष्ण पक्षमा लिएको यो पावन दिनमा छौं। यसै दिनमा यसै बेलामा पावन धरा वृन्दावन क्षेत्र मथुरा क्षेत्रमा कंस भगवानको कारागारमा भगवान श्रीकृष्णको प्रादुर्भाव भएको दिन हो। आज वृन्दावनको रौनक यति धेरै छ, आहा, यसको बारेमा धेरै चर्चा र परिचर्चा हामी तपाईँलाई गर्नेछौ तपाईँको कमेन्टको आधारमा। तर अहिलेलाई भने फोनतर्फ लाग्छौ। फोन पछि तपाईँ हामीलाई सुन्दै गर्नुपर्ने हुन्छ। आज गौरा पर्वको बारेमा र विशेष गरी श्रीकृष्ण जन्माष्टमीको बारेमा तपाईँले प्रश्न राख्नुभयो भने त्यसको बारेमा हामी उत्तर तपाईँलाई पक्कै पनि दिने नै छौं। अहिलेको लागि भने तपाईँसँग फोनमा कुराकानी गर्छु। कोही जिज्ञासु लाइनमा हुनुहुन्छ। राधे राधे हजुर। जय श्रीकृष्ण। कहाँदेखि भगवान को बोल्दै हुनुहुन्छ? देउता नरबहादुरजी के छ खबर? आरामै हुनुहुन्छ? ठिकठाक छ?
1: हजुर ठिक छ। हजुरलाई?
0: हामीलाई पनि राम्रै छ। हिजो अस्ति पनि आउनु भएको थियो क्या फोनमा, होइन?
1: हजुर सुन्नु सुन्नु गुरुजी।
0: ए अनि अलि सुन्नु न, म तपाईँलाई एउटा कुरो पहिलो नम्बरमा, अहिले कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
1: सेरोफेरोफेम
0: सुन्नुहुन्छ, बझाङ जिल्लामा रहेको, होइन? आज बझाङ जिल्लामा श्रीकृष्ण जन्माष्टमी कसरी मनाउने, के गर्ने छ तपाईँको त्यो गाउँघरतिरको परम्परा भनिदिनु न त्यहाँको बारेमा, बझाङ जिल्लाको एउटा नेतृत्व गरिदिनुहोस् तपाईँले। ल ए केही थाहै पो छैन? ए मेरो भगवान्, तपाईँहरू त सनातनी हो, हिन्दू नि हो, वैदिक धर्म नि मान्नुहुन्छ के छ? तपाईँको जिल्लातिर यसो आज जन्माष्टमी हो, कृष्णको भएर पाए मन्दिरमा गएर चाहिँ भगवान्लाई यसो फूल अर्पण गर्नुपर्छ, भगवान्लाई भक्ति भावना गर्नुपर्छ, नभए घरमा फोटो भयो भने चाहिन्छ भन्ने छैन होला? ए मेरो भगवान, के चाहिँ थाहा हुन्छ? दसैँको अष्टमी थाहा हुन्छ होइन? च्याप्प काटमी छ नि एउटा सिङ्गे, होइन? यसरी भएन क्या प्रभु। तपाईँको घर कहाँ आएर छ्याक्कै गाउँ? आमा यस्तो बुङ्गल, यस्तो राम्रो ठाउँ छ बुङ्गल, त्यहाँ कसैलाई पनि थाहा हुन्न है कि? हजुरलाई मात्रै थाहा नभएर अरूलाई थाहा हुन सक्छ, होइन? पोहोर परार पनि थाहा हुँदैन थियो? रामनवमी थाहा हुन्थ्यो? रामनवमी भन्ने जुन पर्व छ त्यो पर्व थाहा हुन्थ्यो? ए मेरो भगवान्, शिवरात्रि थाहा छ, गाजा खान पाइन्छ होइन? शिवरात्रि थाहा हुन्छ? लो यो चाहिँ तपाईँलाई किन थाहा भएको थाहा छ? गाजा खानुहुन्छ होला नि त्यो दिन, भगवानको प्रसाद भने खायो फटाफटै कामले थाहा हुँदो रहेछ। ल ठिक छ, जे होस्, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले? ल भनिदिनु त, साल महिना कति समय?
1: 2083 साल
0: भदौ महिनाको 9 गते राति 1:33 मिनटमा। कुन जिल्लामा भयो जन्म? बझाङ जिल्लामा कति गते राति कति गते बिहान?
1: 9 गते राति मङ्गलबार, 10 गते बिहान बुधबार।
0: ए 9 को राति 10 को बिहान। तपाईँको छोरा है? राशिको नाम खिमानन्द नाम आयो, मकर राशि हुन्छ। त्रयोदशीको दिनमा जन्म भएर रहेछ मकर राशि। अब लग्नमा मंगल छ, असाध्य एकोरो हुन्छन्, अनि पितृको दोष पनि परेको छ। के छ, को अकालमा तपाईँको परिवारमा मृत्यु भएको छ? ए त्यही त, दुईटा आमा एउटा आमा बिते, यो बच्चाको हजुर आमा बिते होइन। घरमा सप्ताहहरू लगाउनु होला राम्रो हुन्छ। आइतबारको दिन सधैँभरि व्रत बस्नु, अब तपाईँलाई शिवरात्रि भन्दा अरू थाहा रहन्छ, किनकि त्यो दिन गाँजा खान पाइन्छ भनेर थाहा भएको होला होइन। अब देश यस्तो छ, के गर्ने, मान्छे यस्तो छन्। चन्द्रमा आठौँ छ, अलिक चिसोबाट जोगाउनु पर्छ। हनुमान चालिसाहरू दैनिक यो बच्चाको लागि पाठ गरिदिने। हनुमान चालिसाहरू पाठ गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ। अनि सूर्य ग्रहणको शान्ति गर्ने, पितृको दोष शान्ति गर्ने, अहिले ग्रह त्यस्तो नराम्रो छैन, एक वर्षसम्म ठिकै छ। एक वर्षदेखि तीन वर्षभित्रमा अलिक अशुभ खालको ग्रह छ, सम्झिनु है। एक वर्षदेखि तीन वर्षभित्रमा पिङ्गला भन्ने ग्रह छ, यो पिङ्गला सूर्यको पत्नी हो, सूर्यलाई राहुले आक्रमण गरेको छ, एकदम तपाईँलाई अशुभ हुन्छ। चन्द्रमा आठौँ छ, पूर्णिमाको व्रत आइतबार र पूर्णिमामा विशेष व्रतहरू गरेर अगाडि बढ्नुहोला। हनुमान चालिसा दैनिक पाठ गराउनु होला, राम्रो हुन्छ है। अरू के छ विशेष जिज्ञासा? अरू घरको वास्तु परिवारमा सबै कुरा ठिकै साथ दिनु पर्दैन है। राधे राधे। यतिखेर हामीसँग बझाङबाट हुनुहुन्थ्यो, बझाङको बुङ्गलबाट उहाँसँग राम्रो कुराकानी भयो। एउटा कुरो उहाँको संवादबाट मैले के थाहा पाएँ भने, हुनलाई वास्तवमा मान्छेलाई यस्तै छ क्या, राम्रा कुराहरू थाहा हुँदैनन्। जुन दिन चाहिँ अब त्यस्तै त्यस्तै खालका कुराहरू हुन्छन्, जुन दिन आफूले जे गर त्यही थाहा हुने त हो नि होइन। अब शिवरात्रिमा गाँजा भाङ खाने प्रसादको रूपमा भनेर परम्परा छ, त्यो वास्तवमा गलत हो होइन। भगवान्लाई त अर्पण गर्ने हो, भगवान्ले खाएको कुरा सबै खान थाल्यो भने त भगवान्ले जे जे खानु जतै खान सकिन्छ, भगवान्ले जे जे गर्नु जतै गर्नुहुन्छ। ल भन्नुहोस्, आज श्रीकृष्ण जन्माष्टमी, भगवान श्रीकृष्ण जन्म मथुराको कारागारमा भयो, वसुदेव र देवकीको कोखबाट जन्मेका भगवान श्रीकृष्ण कसरी यता नन्द बाबा कहाँ आए त हेर्नुहोस् त, मध्यरातको 12 बजे यति मन्द मन्द वर्षा भएर यमुनाजी यस्तो छलाङ मार्दै आउनुभएको थियो, जबकि भगवान श्रीकृष्णलाई नन्द बाबालाई ढकियामा लिएर आउनुभएको थियो, अथवा कुकुरमा भनौँ न। भगवान श्रीकृष्णको पाउलाई स्पर्श गर्नको लागि यमुनाजी बढ्दै बढ्दै आउनुभएको भन्ने कथनहरू पाइन्छ। अनि भगवान त बालक भएर पनि सर्वव्यापी हुनुहुन्छ, थाहा पाउनुभयो यमुनाजी, यति किन गडगडेर आइन्, अब योभन्दा पनि मैले धेरै अटेरी गरेर मेरो पाउ यमुनामा चाहिँ मैले पाउ दिन भनी नन्द बाबाको दारी दारीसम्म त पानी आइसक्यो, अब नन्द बाबालाई नै पुरै यमुनाले पुर्ने छिन् अथवा डुबाउने छिन्, अनि मेरो लीला फेरि खत्तम हुनेछ, त्यही भएको कारणले गर्दा म यिनलाई एउटा पाउ दिन्छु भनेर चाहिँ कुकुरबाट यस्तो त नन्द बाबाले थाहा नपाउने तालले कुकुरबाट खुट्टा बाहिर राखिदिनु भयो, यमुनाको जलले भगवानको श्रीकृष्णको पाउ यमुनाले स्पर्श गर्नुभयो र त्यहाँदेखि शान्त हुनुभयो, त्यहाँदेखि धेरै माथि आउनु परेन। यो नवदेखि भदौ महिनाको कृष्ण पक्षको अष्टमीमा किन धेरै बाढी आउनु पर्थ्यो, सामान्य पानी मन्द मन्द जलधारा भनेर लेखेको छ, मन्द मन्द के भन्छ होला, भुर पानी आउने भन्छ नि होइन, त्यसलाई के भन्छ हाम्रो गाउँतिर, भुसुने पानी भन्छ त्यसलाई होइन, के भन्छ, अलिअलि क्या पानी पर्ने, त्यो शीतलताको लागि मात्रै परेको थियो। त्यति त्यो पानी पनि किन परेको भने भगवान्लाई स्वागत गर्न परेको, त्यो पानीको न्युले उता बाढी आउनु परेको क्या, संयोग मिलाउनु परेको, त्यस्तो यथा धेरै कुराहरूको कथन छ। अब भगवानको कर्म गर्छु भन्न हामी पनि खोइ त कारागारमा जन्मेर रातारात सानो डोलीमा भागेको खोइ त। मैले यो किन जोडिरहेको छु भने शिवरात्रिमा चाहिँ गाँजा खाने परम्परा छ, भगवान शिवले त ताना पकालेर गुटुङटुङ खानुभएको थियो, खान सकिन्छ, हलाहल नाम गरेको विष खाएर कण्ठमा लगाएर चाहिँ विराजमान गराउनु भएको थियो त्यही दिनदेखि भगवान्को नाममा नीलकण्ठ पनि भयो, त्यो गर्न सकिन्छ? त्यही कारण गर्दा गाँजा खानु, धतुरो खानु, आज ए दही मखन चरेर फुटाउनु राम्रो चाहिँ होइन है। यिनै जानकारीको साथमा यतिखेर कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर प्रभु?
2: दार्चुलाबाट गुरु धर्मानन्द भट्ट।
0: धर्मानन्द जी दार्चुला जिल्लाको कुन गाउँमा हुनुहुन्छ? कुन पालिका पर्छ यो? दुहु गाउँपालिका भनेको अलिक पहाडतिरै पर होइन? जुन गोकुलेबाट खलङ्गा जाँदाखेरि दाहिने हातपट्टि माथितिरपट्टि होइन?
2: होइन गुरु हजुर, खलङ्गासँग आउनु भएको छ, त्यहाँबाट फेरि यता आउनु पर्छ।
0: त्यही त माथितिरपट्टि हिमालपट्टि त्यहाँबाट होइन? थाहा छ मलाई दुहु त्यहाँ त्यसलाई के भन्छ, ब्यास गाउँपालिका होइन? छेउमा
2: छेउमा ब्यास गाउँपालिका,
0: दुहु गाउँपालिका, ब्यास गाउँपालिका, अनि चाहिँ के भन्छ अर्को माथि अपी अपी गाउँपालिका होइन, नौगाड, अनि बल्ल यता मल्लिकार्जुन आउँछ होइन?
2: हजुर मल्लिकार्जुन आयो, फेरि शैलेश सुपर आयो। हजुर शैलेश सुपर मल्लिकार्जुन सबै ठाउँमा पस्नु भएको छ।
0: अनि सुन्नु न
2: हजुर,
0: कुन रेडियोमा कार्यक्रम सुनिन्छ त्यहाँ दुहु गाउँपालिकामा? दार्चुला एफएम 90 MHz बजिरहेको छ
2: हजुर।
0: अनि के छ आज के तिथि अरे?
2: आज हजुरको कृष्ण पक्षको आज अष्टमी तिथि हो गुरु।
0: यो अष्टमीमा को जन्मे रहेछ?
2: कृष्ण भगवान।
0: भगवान पक्का हो
2: हजुर।
0: अनि तपाईँहरू आफ्नो छोराको जन्मको दिन चाहिँ के जाति काट्ने, अरूलाई बोलाएर खुवाउने होइन गर्नुहुन्छ? आज भगवानको जन्म भएको दिन के गर्ने प्लान गर्नु भएको छ, तयारी के छ?
2: आज उपासना गर्नुपर्ने गुरु, मेरो पाहुना ठुलो मम्मी बित्नु भएको छ, त्यही भएर म त छैन।
0: कति दिन भयो तपाईँको ठुलो मम्मी बित्नु भएको?
2: 3 महिना भइसक्यो गुरु।
0: अनि अब पनि बार्नु पर्छ रे?
2: हामी त बार्छौँ गुरु।
0: के बार्नु भएको छ? पूजा पाठ गर्नुहुन्न है? लसुन प्याज त खानुहुन्छ?
2: लसुन प्याज पनि खान्न गुरु,
0: खानुहुन्न? भनेपछि पुरै रूपमा उपासना खोज्नु भएको। तर ठुलो मम्मीको उपासना चाहिँ पर्दैन थियो, अब त आफ्नो घर परिवारमा नजिकै भइसकेपछि त गाह्रो हुन सक्छ होइन? अब पल्लो घरमा ठुलो मम्मीको छोराहरूले चाहिँ सेतो लगाएर बस्ने होइन, सबै बार्ने, आफू ओल्लो घरमा चाहिँ सबै कुरा गर्न अलिक मनले दिएन होला, ठिकै छ त पनि। अनि आज तपाईँको घरमा मात्रै होइन, तपाईँको गाउँघरतिर श्री कृष्णको मन्दिर कतै छ? राधा कृष्णको मन्दिर?
2: राधा कृष्णको मन्दिर दुर्गा कालिकामा त छैन गुरु, अन्य अन्य देवी देवताका मन्दिरहरू छन्।
0: अनि त्यहाँ घरहरूमा अथवा कुनै ठाउँमा एकट्ठा भएर भजन कीर्तन गर्ने, भगवानको चाहिँ पूजा पाठ गर्ने छैन?
2: मन्दिरमा गएर गर्छन् गुरु, बेग्लै मन्दिरमा गएर।
0: ए ल, भनेपछि अघि मैले उता बजाङतिर को के भन्छ अरे बुङ्गलतिर देखाएको छु, त्यो परम्परा रहेनछ। दुहुँतिर अलिअलि भए पनि केही धार्मिक मान्छे रहेछन् ल, खुसी लाग्यो। अहिले कसको बारेमा हेर्ने?
2: अहिले म मेरो नातिको बारेमा हेर्छु।
0: कति सालमा जन्मिनु भयो नाति?
2: 2083 साल वैशाख 27 गते बिहानको 11:05 कैलालीको प्रादेशिक अस्पतालमा गुरु।
0: बिहानको 11:05 सेती अस्पताल हो
2: हजुर, आइतबारको दिन।
0: आइतबारको दिन नातिको राशिको नाम चाहिँ गुणराज नाम आउँछ, कुम्भ राशि हुन्छ है
2: हजुर। मेसेन्जरमा पनि हाम्रो कुराकानी पहिलो भएको थियो गुरु, यस्तो प्रत्यक्ष म फोन लाउँदै गर्छु, हजुरको कार्यक्रम सुन्दै गर्छु, तर बिरलै लाग्छ गुरु।
0: यो तपाईँको नातिको नाम जुराएको मैले नि हो
2: हजुर, गुणराज हजुरले नै
0: हो। गुणराज ठिक छ ल, कुम्भ राशि आयो, अलिकति यो बच्चालाई काल सर्पयोग परेको छ क्या, राति झस्केर हैरान गर्नुहुन्छ है बच्चा
2: हजुर। अलिअलि
0: चन्द्रमा पनि 8 रहेछ फेरि, थाहा छ? चन्द्रमा 8 भयो भने के हुन्छ? चन्द्रमा 8 भयो भने आयु कमी हुन्छ भन्छन्, फेरि राहुसँगको चन्द्रमा, यसलाई चन्द्र ग्रहण युक्त, फेरि चन्द्रमा शनिको घरमा गएर बसेको छ, यो तिनटै हिसाबले राम्रो भएन है। भनेको तपाईँको बच्चालाई हनुमान कवच अनिवार्य रूपमा धारण गर्नुपर्छ, त्यसमा पनि 2 वर्षपछि झन् राहु चल्दैछ है, नवग्रह सहितको हनुमान कवच धारण गर्नु, अहिले त केही पनि छैन, दुई वर्ष पछाडि असाध्य अशुभ ग्रहहरू चल्छन्, विशेष ध्यान दिनु, स्वास्थ्यमा पारिवारिक सम्बन्धहरू पनि बिग्रिन सक्छन्। घरमा अलिक धर्म कर्म तपाईँलाई अहिले त्यति भन्न त भन्नुभयो, अलिक धर्म कर्म कम हुन्छ कि घरमा, पितृहरूको उपासना घरमा भक्ति भावना अलिक कम छ कि हो,
2: बाहिर सँगै परिवार यता ब्याचुरा बस्नु, परिवार पुनर्वास सन्तानपुर होइन,
0: त्यही त अब अलिकति के भयो, अलिकति कुरो मिलेको छैन। यो बच्चाको लागि एउटा कालसर्पको शान्ति अनि हनुमान कवचहरू धारण गर्ने, कालसर्पको कवचहरू धारण गर्ने, अब अलि पछि राहु छ, धेरै कुराको शान्तिहरू गर्नुपर्छ एकचोटि। दिउँसो पनि एकदम छलफलमा रहनु होला र चिनाहरू बनाएर सकभर तपाईँले अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो पनि हुन्छ है।
2: म गुरुलाई भेटेर चिना त त्यस्तै हातबाट बनाउने मेरो इच्छा छ गुरु, म अब घर गएको बेला म फोन गर्छु होइन।
0: हुन्छ हुन्छ है,
2: हजुरले गर्नुपर्ने। अनि अन्य के के छ गुरु, के के दोष?
0: अब यस्तो छ, यो अब अहिले अरू केही पनि छैन, राम्रो छ। यो दुई वर्षपछि राहु चल्छ भनिहाले, 18-19 वर्षसम्म राहु चल्छ, अहिले यति बुझ्नु, अहिले राम्रोसँग शान्तिहरू गराएर, अहिले अरू सबै शान्तिहरू गर्न भनेको छ नहोला, कवचहरू लाउनको लागि, दिउँसो सम्पर्कमा लाउनु, चिनाहरू बनाउनको लागि। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, तपाईँ प्रत्यक्षरत हुनुहुन्छ अब भने हामी तपाईँलाई तपाईँको श्रीकृष्ण जन्माष्टमीको बारेमा थोरै केही महत्व पूर्ण तपाईँको कमेन्टहरू छन् भने हामी त्यसलाई पनि जानकारी दिनेछौ र आज गौरा पर्वको बारेमा थोरै चर्चा गर्ने नै छु। तर त्योभन्दा पहिले एकैछिन लिन्छु विश्राम, विश्रामपछि आज तपाईँलाई पुनः स्वागत गर्छु, हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नचाहनुहोला।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453-97658, 98142-73601।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम, कार्यक्रम ज्योतिष दर्पण।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामीलाई तपाईहरूले धेरैवटा प्रश्नहरू गर्नुभएको छ, म प्रश्नहरू केही तपाईँले लेख्नु भएको रहेछ भने हेर्छु, कमेन्टहरू त आएको छ, अब के कमेन्ट आएको छ भन्ने कुरामा चाहिँ म तपाईँहरूलाई जानकारी दिन प्रयास गरिरहेको छु। आज मैले अहिले पनि भने श्रीकृष्ण जन्माष्टमीको बारेमा केही कमेन्टहरू हामी लिने नै छौं र त्यसको उत्तर पक्कै पनि दिनेछौं र सारांशमा हामी त्यसको बारेमा पनि जानकारी पक्कै पनि दिने प्रयास गरिरहेका छौं। जय श्रीकृष्णाष्टमी, नमन गुरूदेव, गुरूदेव लगायत सबै सनातनीहरूमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना। प्रमानन्द सापकोटा, कमल नगर, नारायण घाट भन्नुभएको छ, धन्यवाद छ। जय श्री राधे गुरूदेव, म बैतडीबाट हो, रेडियो सनातनबाट कार्यक्रम सुन्दैछु, कृष्ण जन्माष्टमीको बारेमा ज्ञानवर्धक कुरा बताइदिनुहोस् न है गुरूदेव, राधे राधे भन्नुभएको छ। अब लामो कुरा त अब थोरैमा हुन गाह्रो होला, तथापि हामी केही जानकारी दिने नै छौं। गुरूदेव राधे श्याम भन्नुभएको छ, नाम खुलाउनु भएन। जय श्री राधे गुरूजी, श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना। गुरु राधे राधे भन्नुभएको छ, नाम खुलाउनु भएको छैन। जय श्री राधे गुरु, म सरलाहीबाट सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्छु, श्रीकृष्ण जन्माष्टमीको धेरै धेरै शुभकामना। गुरु राधे राधे भन्नुभएको छ, विशेष धन्यवाद छ। समग्रमा त्यस्ता महत्वपूर्ण प्रश्नहरू भने हामीलाई प्राप्त भएको छैन। एउटा प्रश्न छ, जय श्री कृष्ण, जय श्री राधे राधे, मिन्स भएको बेला भगवानको नाम लिनुपर्छ कि नाइ गुरु भन्नुभएको छ। यो मिन्स भनेको महिनावारी है, महिनावारी भएको बेला भगवानको नाम संकीर्तन गर्नु पवित्र मानिन्छ, नाम संकीर्तन गर्नलाई कुनै पनि बेला अछुतो हुँदैन, यति चाहिँ भने है। अब तपाईँलाई जानकारी गराउँ, आज श्रीकृष्ण जन्माष्टमी के हो वास्तवमा, श्रीकृष्ण जन्माष्टमीको आज विशेष फल के हुँदैछ, यसमा म तपाईँहरूलाई विशेष गरी जानकारी दिने प्रयास गरिरहन्छु है। अब वास्तवमा आज भदौ महिनाको 19 गते शुक्रबार हो, आज रातिको 11 बजेर 17 मिनटसम्म श्रीकृष्ण जन्माष्टमीको अष्टमी तिथि र रोहिणी तिथि पनि छ। विशेष गरी आजको अष्टमीलाई अष्टमी रोहिणी पनि भनिन्छ, श्रीकृष्ण जयन्ती पनि भनिन्छ, श्री जयन्ती पनि भनिन्छ, अनि कृष्ण जन्माष्टमीलाई विशेष गरी गोकुल अष्टमी पनि भनिन्छ। गोकुलमा भगवानको जन्म भएकोले है यसो पनि भनिन्छ। विशेष गरी आज ज्ञान योग र कर्मयोग र भक्ति योग तीनटा योगका प्रणेता भनेर भगवानलाई हामी बुझ्न सक्छौ। भदौ महिनाको अष्टमी त्यो पनि कृष्ण पक्षको अष्टमीलाई विशेष गरी भगवानको प्रादुर्भाव भएको दिनलाई मानिन्छ, यसलाई महरात्रि पनि भन्ने गरिन्छ। भगवानको नाम संकीर्तन, भगवानको गुणानुवाद, आज हरेक ठाउँमा भगवानको मन्दिर भएको ठाउँमा गुणानुवाद पक्कै पनि हुन्छ, अझ धेरै त घर घरमा पनि भइ नै हाल्छ। यदा यदा धर्मस्य ग्लानिर्भवति भारतः परित्राणाय साधुनाम विनाशाय दुष्कृताम धर्म संस्थापनार्थाय सम्भवाम युगे युगे, यस्ता धेरै कथनहरू छन्। भगवानको वास्तविक जन्म विशेष गरी किन भएको भन्दा अन्याय अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षणको लागि अथवा दैत्यको विनाश र सज्जनको संरक्षण गर्नको लागि भगवानको जन्म भएको हुन्छ। विशेष गरी भगवानले महाभारतमा अर्जुनलाई ज्ञान दिनको लागि भगवानको पनि जन्म भएको भन्ने पनि पाइन्छ। अर्को हिसाबले भन्छन् भगवानको जन्म यस मानेमा भयो, गीता निर्माण गर्नको लागि भगवानको जन्म भएको, किनभने जुन कुरुक्षेत्रमा उपदेश दिने क्रममा भगवान श्रीकृष्णबाट व्यक्त गर्नुभएको पवित्र उपदेशलाई नै गीता भन्ने गरिन्छ। त्यसकारणले गर्दा यो गीता भनेको धर्मको संविधान हो भन्छौ हामी, त्यहाँ भनेका कुराहरू सबै हामीले मान्दै जानुपर्छ र मानेका पनि छौं र मान्नु पनि पर्छ भन्ने कुरामा यसलाई विशेष गरी त्यो विशेष ग्रन्थको रूपमा लिइने भएकाले गीताको पहिलो अक्षर पनि धबाट शुरू हुन्छ, धर्म क्षेत्रे, अन्तिम अक्षर पनि गतिर्ममः म भन्ने अक्षर
शास्त्रमा टुङ्गिन्छ। ध र मको बीचमा धर्म हुन्छ, यो धर्म ग्रन्थ हो, धर्मको विशेष गरी ग्रन्थ हो यो गीता। त्यस मानेमा गीतालाई नि उपदेशको रूपमा र गीता निर्माण गर्नको लागि भगवानको जन्म भएको भन्ने कथन पनि पाइन्छ। यति मात्रै होइन, भगवान श्रीकृष्णले गीता निर्माण गर्न होइन, भगवानले आफ्नो बाललीला सँगसँगै पुतना, कंस, जरासन्ध, शिशुपाल जस्ता हजारौं हजार दानवहरूको चाहिँ उद्धार गर्नको लागि, हामी मारे भन्छौ नि, मारेको होइन नि भगवानले, भगवानले मार्नुहुन्न, भगवानले कहिले पनि अरूलाई मार्ने दुःख दिने गर्नुहुन्न। रामले रावणलाई मारे कि होइन, रामले त रावणलाई त उद्धार गर्नुभएको हो। कुनै जुनीमा भगवानको ठूलो भक्त, भगवानले इच्छा गर्नुभयो अहिले म सक्दिनँ पछि आउँला। त्यस्तै गरी भगवान श्रीकृष्णले पनि धेरैको उद्धार गर्नको लागि, मार्न होइन है, यो शब्दहरू तपाईँले ख्याल ख्याल गर्नुहोला। भगवानको हातबाट मर्न पाउने मान्छे कहीँ मरे हुन्छ? त्यो उद्धार भएको हो, उद्धार गर्न हजारौं हजार कंसहरूलाई, अब हेर्नु न, पुतनालाई मार्ने भए आमा बनाउँछन्, हेर्नुहोस् त आमाको गति प्राप्त भएको छ। भगवानले पुतनाको दूध खाएर दूध यति मजाले खाइदिनुभयो, त्यहाँ जुन एउटा विष राखेकी थिइन् पुतनाले, त्यो विष मात्र होइन उसको भएको सारा भित्रको चाहिँ तेज नि नष्ट गरेर पुतनाको वध गर्नुभएको छ, यानि कि उद्धार गर्नुभएको छ। अनि पछि सबैले त्यहाँ सफल गर्दा भगवानकोले दूध खाएको भएर यो भगवानको एउटा आमा हुन्, धाई आमा हुन्, यिनलाई भगवानले चाहिँ आफ्नो आमाको जुन गति दिनुहुन्छ त्यही गति प्राप्त हुन्छ भनेर भगवानले भन्नुभएको छ। यी मेरो आमा हुन्, आमाकै गतिमा जाऊ भनेर भन्नुभएको छ। मैले थोरै कुरामा तपाईँलाई जोड दिएको छु, भगवानको जन्म किन भयो भन्ने मानेमा। अब तपाईँले यसमा आफूतिर ढल्काएर म किन जन्मेछु यो पृथ्वीमा भन्ने कुरा पनि करिका सोच्नुहोला। भगवानका यति धेरै गुणानुवाद छन्, यो त मैले थोरै तपाईँलाई 5-10 मिनटमा थोरै मात्रै भने, यो त यति छन् भगवानका कर्म, भगवानका गुण, आहा यति छन्। अब यो भन्ने त तपाईँलाई साध्य लाग्दैन, मैले विशेष विशेष गरी तपाईँलाई भनिरहेको छु है। विशेष गरी भगवानले यस्तो बेलामा जन्म लिनुभयो, हेर्नुहोस् है, यति धेरै कर्म गर्ने मान्छे, अब कर्म त मैले थोरै भने, त्योभन्दा हजारौं धेरै कर्महरू छन्, यस्तो कर्म गर्ने मान्छे कहाँ जन्मियो होला, कसको कोखबाट जन्मियो होला? देवकीको दाई राजा कंस, कंसको बहिनी देवकी, देवकीको बुवाको नाम उग्रसेन, उग्रसेनले वसुदेवलाई देवकी दिने निर्णय गर्नुभयो। अनि दिने निर्णय गरिसकेपछि कंसले पनि विवाहमा सहभागी भयो। विवाह भइसकेपछि अब पहिले पहिले के अहिले पनि छ नि परम्परा, बेहुला र बेहुलीलाई घरसम्म छोड्ने परम्परा। अब कंस त त्यहाँ मथुराको राजा भइहाल्नुभयो, आफ्नो एउटा रथमा राखेर भगवान वसुदेव र भगवान देवकीलाई, आफ्नो बहिनी ज्वाइँलाई चाहिँ घर छोड्नु पर्यो, विदाई गर्नु पर्यो भनेर चाहिँ रथ यस्तो स्पिडले वेगसँग उडाएर होइन लगिरहेको थियो। त्यो बेलामा एउटा आकाशवाणीको नाराजीले जिस्काइदिन भन्नुभयो, हे कंस, हे कंस, हे कंस भन्नुभयो, तैँले आज यति धेरै हर्षोल्लासको साथमा, यति धेरै दाइजोको सहित, यति धेरै सम्मानको सहित जुन तेरो बहिनी देवकी वसुदेवलाई सुम्पिस, कर्म सम्पादन गरिस, विवाह सम्पन्न गरेर घर जाँदैछस् छोड्नको लागि, त दिदीलाई बहिनीलाई अब हेर, त्यही देवकीको आठौं गर्भ, बुझ्नुभयो, त्यही देवकीको आठौं गर्भले तेरो मृत्यु निम्त्याउनेछ भनिदिनुभयो आकाशवाणीबाट। कंसले यस्तो स्पिड चलिरहेको रथलाई झ्याप्पै रोकिदिनुभयो अनि जसाङ हुनुभयो। अनि अब आज यस्तो आकाशवाणी भयो, मैले यसलाई घर लान हुँदैन, यसलाई मैले मेरो कारागारमा लगेर जेलमा हाल्नुपर्छ,
सबै सन्तान अब यसको आठौं सन्तानलाई मैले मृत्यु गर्नै पर्छ भन्नुभयो। फेरि नाराजीले भन्नुभयो, तिम्रो आठौं गर्भ त हो, फेरि हेर्नुहोस् है, आठौं गर्भ त तिमीलाई यसले मार्छ नै मार्छ, तर भन त अब आठवटा चीजलाई एकै ठाउँमा राखिदिएर कुनदेखि शुरू गर्दा कुनलाई आठ मान्ने? हामी सात बार भन्छौ नि, अन्तिम बार कुन, पहिलो बार कुन? सातमा त सबै सातै छ, शनिबारबाट गन्दै गए, शुक्रबार सातै रहन्छ, सोमबारबाट गन्दै गए, आइतबार सातै रहन्छ। त्यस्तै गरी फेरि त्यहाँ नारदजीले कंसको दिमाग भुटिदिनुभयो। यस्ता लामो कथाहरू छन्, लामो कथा भनिनँ मैले। त्यसरी भगवानलाई आठौं गर्भको प्रतीक्षा गर्नको लागि हरेक गर्भ चाहिँ मार्ने शर्त गर्यो। पहिले त आफ्नो त्यो बहिनीलाई मार्नै खोजा थियो होइन, त्यहाँ के कुराहरू कथाहरू लामा छन्। त्यसरी कंसको जेलमा देवकी र वसुदेव जानु परेको इतिहास थोरै मैले तपाईँलाई भने। भगवान श्रीकृष्णको जन्म 3228 जुलाई 18 भएको ईसा पूर्वमा भनेर पनि कहिले काहीँ उल्लेख गर्न पाइन्छ। त्यति मात्रै नभइसकेर 3000 यो जुन ईस्वी सन् छ, यो जुन ईसा पूर्व छ, यो ईसा पूर्वमा भगवानले राज गरेर चाहिँ यादवहरूको राजधानी रहेको जिल्ला जुन मथुरा छ, मथुरामा कंसको उद्धार गर्नुभयो। पछि धेरै लीलाहरू देखाएर भगवान आफ्नो परमधामको पद प्राप्त गर्नुभएको इतिहासहरू पाइन्छ। कलियुग आउनुभन्दा 500 देखि 1000 वर्षको बीचमा भएको पूर्व अनुमान पनि गर्न सकिन्छ। कहिलेकाहीँ त्यस्ताहरूमा लेखहरू पनि हामीले पाउन सकिन्छ है। अब भगवान को जन्म धेरै धेरै धेरै लीलाहरू देखाउनको लागि भगवानको जन्म भएको छ। यो भगवानको जन्म विशेष गरी बालक भएर भगवानले कहिल्यै पनि वृद्ध हुनु परेन भन्ने खालका पनि कुराहरू छन्। अब यो धेरै लामो कथनहरू छ, यो लामो कथनहरूलाई मैले तपाईँलाई आज भनिनँ, तपाईँले अब छोटकरीमा बुझ्नुपर्ने। श्रीकृष्ण जन्माष्टमीको बारेमा विशेष महत्व छ आज, सँगसँगै गौरा पर्व पनि आज विशेष महत्वको दिन छ। हिजो गौरा सप्तमी थियो होइन, हिजो गौरा सप्तमी थियो भने आज दुर्वाष्टमी हो, आज गौरा पर्व हो। आजको दिनलाई तपाईँहरूले विशेष गरी पर्वको हिसाबमा मानेर तपाईँहरूले भगवानको नाम संकीर्तन गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। त्यस्तै गरेर विशेष गरी गौरा पर्व चाहिँ सुदूरपश्चिमको भूभागमा, अनि यसमा विशेष गरी यो सुदूरपश्चिमको चाहिँ मौलिक धर्म अथवा विशेष धर्म बनाई यसलाई मान्ने गरिन्छ। गौरा पर्वको पर्व अथवा यो भदौ महिनालाई हरियाली पानीको थपासँगको सनातन संस्कृति जोडेको छ। विशेष गरी विवाह गरेका दिदीबहिनीहरूले चाहिँ यसलाई विशेष गरी मान्ने गर्नुहुन्छ। अनि खस राज्यको उद्गम भूमि, भाषा संस्कृति र सभ्यताहरूको जरो गाडेको सुदूरपश्चिम विशेष गरी धार्मिक महत्वहरू छन्। यसलाई प्राचीन हय्य वंशी राजा मध्येहरूमा सहस्रार्जुनले भृगुवंशी ब्राह्मणहरूलाई आफ्नो धर्म फिर्ता माग्ने कामबाट ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणले आफ्नो सतीत्व रक्षार्थको लागि निराहार रहेर उपासना गरेर एउटा फलस्वरूप ब्राह्मणीले तेज रूपमा पुत्र प्राप्त गरेको इतिहासहरू पाइने गरिन्छ। विशेष गरी त्यही छोराको पुत्रको तेजले गर्दा अन्ध हुन पुगेका सहस्रार्जुन नाम गरेका ती राजाले माफी मागेर भगवती पार्वतीलाई विशेष गरी शक्तिमान सम्झेर यो यति धेरै तेजको पनि पराकाष्ठालाई सामर्थ्य गर्न सक्नेवाला यो गौरी पार्वतीको विशेष पूजा गर्ने परम्परा त्यस दिनदेखि आइरहेको छ। तर आज हेर्नुहोस्, मैले आजसम्म मैले जति पनि बुझेँ, म कोशी प्रदेशदेखि लिएर तपाईँको सुदूरपश्चिम प्रदेशसम्म लगभग नेपालको यात्रा मैले भ्रमण गरिसकेको छु।
तर यो क्षेत्रमा गर्दै गर्दा गौरा पर्वमा अथवा अन्य पर्वमा सुदूर पश्चिमको जस्तो चेलीहरूले जो जुन गौरा पर्व मान्नुहुन्छ त्यतिको कठोर व्रत त कसैले पनि नेपालमा त्यस्तो व्रत गरेकै छैन जस्तो लाग्छ मलाई। अब यसमा विशेष गरी आजको यो जुन गौरा पर्व छ यसलाई बिरुडा पनि भन्ने गरिन्छ। बिरुडा भनेको चाहिँ सायद हामीले त्यसलाई गेडागुडी भन्ने गर्छौं, त्यसलाई पाँच प्रकारका गेडागुडीलाई बिरुडा भन्ने गरिन्छ होला होइन। यो चाहिँ अब सुदूरपश्चिमका भक्तहरूलाई मैले सोधेँ, मलाई जहाँसम्म याद छ त्यसलाई मैले पाँचवटा गेडागुडी भिजाएपछि त्यसलाई विशेष गरी बिरुडा भन्ने गरिन्छ। आफ्नो पानीको मुहानमा, खोलामा, तटमा, धारामा कहाँ गएर हुन्छ त्यो त्यसलाई तपाईँहरूले कुवातिर गएर चाहिँ विशेष गरी बिरुडा धोएर गौरीको त्यही उसले चाहिँ पवित्र मूर्तिहरू बनाएर अथवा भनौँ न एउटा प्रतिमा बनाएर घरमा भित्र्याउने परम्परा छ। अनि शिव र गौरीको विशेष गरी पूजा गरिन्छ, यसलाई विशेष गरी घरमा पूजा गरिसकेपछि नभित्र्याएसम्म के अरे न विसर्जन नगरेसम्मलाई चाहिँ विशेष गरी यो पाँच छ दिन कतिहरू कति दिन मान्नुहुन्छ त्यो खालको पर्वहरू छन्। कसैले देउडा भन्छन्, कसैले चैत भन्छन्, कसैले धमारी आदि लगायत विभिन्न खेलहरू विशेष गरी यो सुदूरपश्चिममा मान्ने गरेको इतिहासहरू छ। यो गौरा पर्वको पनि तपाईँ सम्पूर्णलाई विशेष विशेष शुभकामना छ। यो सबै सबै पर्वहरू हामी सधैँका पर्व हुन्। मैले अहिले पनि भने गौरा भनेको गौरी देवीको उपासना, गौरी माताको तेज प्रकाश र सतीत्वलाई कसरी बीजारोपण भयो भन्ने खालको इतिहास पनि यसले हामीलाई उद्धृत गरेको छ। त्यस कारणले गर्दा सबै सबैलाई यो मैले जानकारी दिएँ। आज हामी कार्यक्रमको ब्लगमलबका थोरै कुराहरू जानकारी गराउँदा पनि श्रीकृष्ण जन्माष्टमी र आज गौरा पर्वको बारेमा विशेष तपाईँलाई मैले जानकारी दिएँ है। अब यस्तै यस्तै कुराहरू तपाईँलाई सुन्न चाहनुहुन्छ भने कार्यक्रम ज्योतिष दर्पणमा हरेक दिन तपाईँ सुन्न सक्नुहुन्छ। आज हामीले विशेष गरी तपाईँहरूको बारेमा धेरै भन्न त सकेनौ, अब एक दुईवटा कमेन्ट छन् म त्यसलाई वाचन गरिहाल्छु। जय श्री कृष्ण अष्टमीको पावन अवसरमा व्यापक शुभकामना छ सम्पूर्णलाई। म भक्तबहादुर थापा अछाम जिल्ला मंगलसेन एक घर भई हाल भारतको पुनाबाट सुन्दैछु भन्नुभएको छ। भक्तजीलाई पनि विशेष धन्यवाद छ। राधे राधे, जय श्री राधे राधे, म रेडियो फिकल सुन्दैछु इलामबाट झलक भट्टराई। सर्वप्रथम सम्पूर्ण श्रोतामा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। भगवान श्रीकृष्णको जन्मोत्सव मनाइरहँदा एउटा जिज्ञासा राख्न मन लाग्यो। हामीले श्रीकृष्णलाई भगवानको रूपमा पूजा गर्छौं, तर उहाँको जीवनलाई केवल चमत्कार र धार्मिक कथाहरूमा रूपमा मात्र हेर्ने कि उहाँको दिनुभएको जीवन दर्शन र व्यावहारिक शिक्षाको रूपमा पनि बुझ्ने भन्ने प्रश्न गर्नुभएको छ। गीतामा श्रीकृष्ण भन्नुहुन्छ, यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम धर्मस्य तदात्मानम सृजाम्यहम राधे राधे। हो, अब सबैले मान्नुपर्छ। आजलाई यति जानकारी गराए, भोलि तपाईँको बारेमा अन्य कुराहरू सहित तपाईँको फोन सम्पर्कमा कुराकानी गर्नेछौ। आज फोन धेरै लिइएन, धेरै भन्दा धेरै

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68।
4: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जा।
4: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू:
5: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: This is Radio Sankhuasabha 95.5 MHz.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। म पूजनी श्रेष्ठ समाचार अब विस्तारमा। भोटेको सिबाडी विपत्तिको आज दशौं दिन पनि खोजी तथा उद्धारको काम जारी छ। बाढ़ी प्रभावित रसुवा सहित चेतवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वका विभिन्न क्षेत्रमा सब फेला पर्ने क्रम जारी छ। मृतकको सब पहिचानको काम पनि भइरहेको छ। बाढ़ीको कारणबारे जलवायु, हिमाल तथा हिमनदी विज्ञहरूले अध्ययन गरिरहेका छन्। उद्धारका लागि नेपाली सेना सहित सुरक्षाकर्मी र स्वयंसेवक परिचालन भएका छन्। सरकारका अनुसार प्रभावित क्षेत्रबाट हालसम्म 12,038 जनाको उद्धार गरिएको छ। 5,384 जना अझै बेपत्ता छन्। खोजी, उद्धार, राहत वितरण र शव व्यवस्थापनका लागि 21,402 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले राहत तथा सहयोगका लागि एकद्वार नीति कायम गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत सहयोग गर्न आग्रह गरेको छ। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1,290 पुगेको छ। नेपाल प्रहरीका अनुसार बाढ़ीबाट बेपत्ता मध्ये 1,288 जनाको शव फेला परेको छ भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। अझै 4,798 जना सम्पर्कविहीन छन्। यसैबीच त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र मानिसहरू पसेको पुष्टि भएको छ। उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिसँग दोहोरो संवाद गर्न सफल भएको हो। उद्धार टोलीले बाहिरबाट नआतिन आग्रह गर्दै भित्रबाट स्पष्ट प्रतिक्रिया आएको सांसद श्रीराम नेउपान्यले बताउनु भएको छ। यसले सुरुङभित्र फँसेका व्यक्तिहरू जीवित र सचेत अवस्थामा रहेको पुष्टि भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले थप उपकरणसहित उद्धार कार्यलाई तीव्रता दिएको छ। भोटेकोशी त्रिशुली बाढ़ीबाट प्रभावित तथा अभिभावक विहीन बनेका बालबालिकालाई बागमती प्रदेश सरकारले संस्थागत अभिभावकत्व दिने भएको छ। प्रदेश मन्त्री परिषद बैठकले विपत्तिमा परि आमा बुबा गुमाएका बालबालिकालाई आवास सहित कक्षा 12 सम्मको शिक्षा निशुल्क उपलब्ध गराउने निर्णय गरेको हो। बाढ़ी र पहिरो जस्ता विपत्तिका कारण अभिभावक विहीन बनेका बालबालिकाको भविष्य अन्यलमा नपरोस् र उनीहरू आधारभूत अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाएको छ। प्रदेश सरकारले त्यस्ता बालबालिकालाई आश्रय, शिक्षा र आवश्यक संरक्षणको व्यवस्था गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाढ़ी प्रभावित नुवाकोट जाने भएका छन्। बाढ़ीबाट प्रभावित नागरिकको अवस्था बुझ्न ओली पार्टीका नेताहरू सहित नुवाकोटको विदुर लगायत विभिन्न क्षेत्रमा पुग्ने एमाले जनाएको छ। ओलीले प्रभावित नागरिकसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम छ। त्यसअघि बिहान 11 बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढ़ी पीड़ितका लागि राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको एमाले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा उद्धारको काम भइरहेका बेला ओलीले प्रभावित नागरिकको अवस्था बुझ्न नुवाकोट जान लागेका हुन्।

अब बाँकी प्रसंग वैदिक सनातन धर्मावलम्बीले आज भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिन जन्माष्टमी मनाउने गरिन्छ। पर्वका अवसरमा देशभरका कृष्ण मन्दिरमा पूजा आराधना, भजन कीर्तन तथा प्रवचन भइरहेका छन्। श्रद्धालुहरू व्रत बसेर रातभर जागराम बस्ने प्रचलन पनि छ। अन्याय र अत्याचारको अन्त्य तथा सत्य र सत्कर्मको बाटोमा लाग्न प्रेरणा दिने भगवान श्रीकृष्णका उपदेश समेटिएको श्रीमद् भागवत गीतालाई पवित्र ग्रन्थका रूपमा मानिन्छ। जन्माष्टमीको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ। यसैबीच जन्माष्टमी तथा गौरा पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले मौलिक पर्व तथा सांस्कृतिक परम्पराले आपसी सद्भाव, विविधतामा एकता र सामाजिक सहिष्णुता बढ़ाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीका बेला आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गर्नु नै भगवान श्रीकृष्णले सिकाएको वास्तविक कर्मयोग भएको उल्लेख गरेका छन्। उनले सबैलाई कर्तव्यमा अडिग रहने धैर्य र शक्ति प्राप्त होस् भन्ने शुभकामना दिएका छन्। यस्तै कंग्रेस सभापति थापाले मौलिक संस्कृति र चाडपर्वले पुस्तौंदेखि नेपाली समाजलाई जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाएको बताएका छन्। काठमाडौँ महानगरपालिकाको पेप्सीकोलामा गैराती भीषण आग लागि भएको छ। पेप्सीकोला फुटबल ग्राउण्ड नजिकै रहेको एक कटेजमा आग लागि भएको हो। राति 12:30 बजेतिर कटेजमा अचानक आग लागि शुरू भएको थियो। आग लागिमा 4 भन्दा बढ़ी सिलिण्डर ग्यास विस्फोट भएका थिए। आग लागिको कारण खुल्न सकेको छैन। दमकल र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणमा लिइसकेको छ। क्षतिको विवरण संकलन भइरहेको छ। स्पेस एक्सका संस्थापक एलन मस्कले अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेद्वारलाई सहयोग गर्न पछिल्ला केही दिनमा 8 लाख डलर भन्दा बढ़ी खर्च गरेका छन्। मस्कको सुपर पेसी अमेरिका पीएसीले टेक्सास सहित विभिन्न प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रमा रिपब्लिकन उम्मेद्वारका लागि प्रचार सामग्री छपाईमा रकम खर्च गरेको हो। रोइटर्सका अनुसार टेक्सासका सिनेट उम्मेद्वार केन प्याक्स्टनको अभियानमा करिब 2,48,000 डलर र मेनकी सिनेटर सुजन कोलिन्सको अभियानमा 1,70,000 डलर भन्दा बढ़ी खर्च गरिएको छ। यस्तै ओहायोका सिनेटर जोन हस्टेडको अभियानमा पनि 1,05,000 डलर भन्दा बढ़ी खर्च भएको छ। मस्को पीएसीले आगामी नोभेम्बर 3 मध्यावधि निर्वाचनमा रिपब्लिकन मतदाता परिचालनका लागि ठूलो रकम खर्च गर्ने तयारी गरेको छ। र पुरूष भलिबलको बहुप्रतीक्षित फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करण आजदेखि काठमाडौँमा शुरू हुँदैछ। केडिया ग्रुपको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज सगरमाथा स्म्यासर्स र मधेस वारियर्स भिड्दैछन्। दशरथ रंगशाला स्थित कवर्ड हलमा हुने खेल अपरान्ह 4 बजे शुरू हुनेछ। आजै साँझ 7 बजे हुने अर्को खेलमा अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली यसवेस बीच दोस्रो खेल हुनेछ। एनभीएलमा 6 टोलीले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन्। शीर्ष टोली सिधै फाइनलमा पुग्दा दोस्रो र तेस्रो टोलीले प्लेअफ खेल्नेछन्। लीगको विजेताले 20 लाख रूपियाँ नगद पुरस्कार पाउनेछ। प्रतियोगितामा 10 देशका 18 विदेशी खेलाड़ी पनि सहभागी छन्। लीगको पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त रकम बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोपोद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ। प्रसंगसँगै बिहान 9 बजेको कान्तिपुर डायरी सकियो। मध्याह 12 बजे अर्को बुलेटिनका साथ उपस्थित

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक

0: नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295 75 267, मोबाइल नम्बर 98655 86 460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: ठटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 98-6-15-39-444
6: र 0-29-5-90-155।
7: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
8: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा

0: हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पर्क नम्बरहरू 029 560 400 र 98 520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, पङ्खुवा सभा।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98 163 55 553 र 98 423 18 049।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295751647।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
5: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
6: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
6: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
6: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
6: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
6: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
6: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
6: थप जानकारीको लागि 0295562061,
4: 0295703315
6: र 98520607177।
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी सङ्खुवा सभा।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
6: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98420222667।
7: नमस्कार है वडाध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसमा बढ्ने विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
11: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
16: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाका तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
3: 029573315
2: र 98520761
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068,
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ, आजै सम्पर्क गर्नुहोस्।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँचबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँचबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँचबारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 029551165, 98421552564, 98421926987 र 98520519906।
11: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
12: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी संखुवा सभा।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल नम्बर 98 6 55 86 4 60। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी हात बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 98-420-82-776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी 1 बुझोसुकबाट दूरसञ्चार जाने बाटो।
10: खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029-575-267, मोबाइल नम्बर 98-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
11: आयो सबको घर घरमा।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: आ
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
6: 9810555580
2: र वाट्सएप नम्बर 9520286646। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
16: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9825165580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
17: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
17: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
17: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
6: र 9193376375।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029-561-165, 98-421-5504, 98-421-26987 र 98-520-51906।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: हेरनु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 98 4 33 47 262,
9: 98 10 55 55 85
10: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
11: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: यस्तो पनि गहना लाउँछन्?
11: अनि यो
12: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
11: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
11: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
13: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
14: उपलब्ध सुविधाहरू: एक, दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
15: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
16: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

0: नमस्कार, कान्ति पुजारीका साथमा तारा र म श्रीकृष्ण शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
1: भोटेपछि बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको भूमिगत संरचनामा सम्पर्कविहीन भएका मध्ये 2 कर्मचारीको जीवितै उद्धार गरिएको छ। नेपाली सेना नेतृत्वको उद्धार टोलीले 10 दिनदेखि सुरुङमा थुनिएका सप्तरीका सञ्जय शाह र ललितपुरका कवीर महर्जनको उद्धार गरेको हो। उनीहरू दुवैजना इन्जिनियर हुन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार 30 वर्षीय शाह मेकानिकल फोरम्यान हुन् भने 45 वर्षीय महर्जन मेकानिकल सुपरभाइजर हुन्। पहिले उद्धार गरिएका शाहले स्वास्थ्य टोलीसँग कुरा गर्दै भनेका छन्।
2: अनि त्यहाँ भित्र कतिजना जति छ होला भन्नु त?
3: सेन्ट्रल रुममा अपरेटर काम गर्छ, अनि आजकल अरू टाइममा त 4-5-6 जना मात्रै हुन्छ। यति बेला 40-45 जनै थियो। अनि कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो। अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। अनि सबैलाई बचाउने क्रममा म सबैलाई भने एक्सिडेन्ट भयो ठुलो ड्याममा, अनि सबैलाई भाग्न लगाउँ अहिले बाहिर। अनि त्यसो गर्दाखेरि मेरो टाइम गयो, लास्टमा म निस्किने पाएन। अनि म
2: अब अझै भित्र कतिजना जति अड्क्या तपाईँलाई यसो फिल भयो? सबैलाई भगाउनु त भयो, 40-50 जना काम गरेलाई, अब अड्क्या जाने कतिजना जस्तो छ?
3: अड्केको हाम्रो सम्पर्कमा साथीहरू कुरा भएकोमा 3-4 जना मात्रै, त्यो नजिक छेउछाउ कुरा गर्दा हल्ला गर्छ।
2: अनि भित्रपट्टि चाहिँ त्यहाँ पावर हाउस थियो, पावर हाउस भित्र पनि छन् मान्छेहरू?
3: हुनसक्छ होला, हुन सक्छ, सबै भाग्न नसकेको होला। टनेल लामो छ, टनेलमा भए पनि त्यहाँ पानी फोर्सले भित्र लगिसकेको होला।
1: आयोजनाको भूमिगत संरचनामा कार्यरत ठूलो संख्याका कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। आयोजनाको भूमिगत संरचनाको प्रवेश क्षेत्रमा ठूलो परिमाणमा माटो, लेदो र गेग्रान थुप्रिएपछि उद्धार कार्यमा सकस भए पनि सेना प्रहरी र सशस्त्र प्रहरीसँगै अन्य प्राविधिक विज्ञहरूको निरन्तरको प्रयासका कारण उनीहरूको उद्धार कार्य गर्न सफल भएको हो। 2 जनाको सकुशल उद्धारसँगै सम्पर्कविहीन अन्य व्यक्तिको उद्धारमा समेत आशा बढ़ेको छ। उद्धार टोलीले सुरुङभित्र रहेका सम्भावित अन्य व्यक्तिको खोजीलाई पनि निरन्तरता दिइरहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले बताए। उद्धार गरिएका दुवैको काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा उपचार गरिँदैछ। यसैबीच हामीले उद्धार गरिएका महर्जनकी श्रीमती हिराशोभा महर्जनसँग कान्तिपुर कर्मी होम कार्कीले गरेको कुराकानी प्रस्तुत गर्छौं।
4: हजुरको श्रीमान कवीर महर्जन 10 दिनपछि उहाँ जीवित भेट्नु भयो भन्ने खबर सुन्दा तपाईँलाई सबभन्दा पहिला के लाग्यो? अहिले चाहिँ हजुर कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ अहिले? कुन हस्पिटल जाँदै हुनुहुन्छ? यो 10 दिन चाहिँ बिताउन कति गाह्रो भयो दिदी हजुरलाई? हजुर, अनि तपाईँलाई कतिको उहाँ फर्किनुहुन्छ भन्ने विश्वास कतिको थियो? हजुर हजुर, अनि उहाँ चाहिँ त्यहाँ काम गर्न थाल्नु भएको कति समय भएको थियो, केही थाहा छ हजुरलाई? अनि त्यहाँ चाहिँ त्यहाँ काम गरेर चाहिँ कति समय भएको थियो कि रेगुलर त्यही हो बस्ने? त्यही बसेर काम गर्नु? हजुर हजुर, अनि अहिले उद्धार टोली र सहयोग गर्नेहरूलाई हजुर के भन्नुहुन्छ?
0: धन्यवाद। भोटेपछि विपत्तिको दशौं दिन आज पनि खोजी तथा उद्धारको काम जारी छ। शवको पहिचानको काम पनि भइरहेको छ र सुवा सहित चितवन, धादिङ, तनहुङ, गोर्खा, नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा शव फेला परिरहेका छन्। बाढ़ी प्रभावितको उद्धारका लागि नेपाली सेना सहितका स्वयंसेवकहरू घाइतेहरूको उद्धार तथा खोजीमा जुटिरहेका छन्। अधिकांश उद्धार उडानहरू र सुवा टिमुरे त्रिशुली तथा धुन्जी क्षेत्रमा केन्द्रित गरिएका छन्। सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ। त्यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि अहिलेसम्म 21,402 सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रहरूबाट 12,038 जनाको उद्धार गरिएको छ भने हालसम्म विफलता भएका 5,384 जनाको खोजी कार्य भइरहेको छ। भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाको संख्या पनि 1,290 पुगेको छ। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार भोटेकोशी बाढ़ीपछि बेपत्ता मध्ये 1,288 शव फेला परेको र 2 जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। सरकारी तथ्याङ्क अनुसार अझै 4,798 सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
1: संखुवासभाको मकालु गाउँपालिकामा एक शिक्षकको गोली हानी हत्या गरिएको छ। स्थानीय कालिका आधारभूत विद्यालयमा कार्यरत शिक्षक 36 वर्षीय नरकुवीर खम्बु राईको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो। अज्ञात व्यक्तिले उनीमाथि भरुवा बन्दुक चलाएको संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए। शिक्षक राईको देब्रे कोखमा गोली लागेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको छ। घटनास्थल सदरमुकाम खादबारीबाट 10 घण्टा पैदल दूरीमा पर्दछ।
0: बागमती प्रदेश सरकारले भोटेकोशी त्रिशुलीबाड़ीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकालाई संस्थागत अभिभावकत्व दिने निर्णय गरेको छ। प्रदेश सरकारको मन्त्री परिषद बैठकले प्राकृतिक विपत्तिमा परि आमाबुवा गुमाएका बालबालिकालाई आवाससहित माध्यमिक तह कक्षा 12 सम्मको शिक्षा निशुल्क उपलब्ध गराउने गरी संस्थागत अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको हो। बाढ़ी र पहिरो जस्ता विपत्का कारण अनाथ भएका बालबालिकाको भविष्य अन्यूलमा नपरोस् र आधारभूत अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सरकारले अभिभावक विहीन बालबालिकालाई प्रदेश सरकारले आश्रय दिन लागेको हो।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाढ़ी प्रभावित नुवाकोट जाँदैछन्। बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न ओली नुवाकोटका विभिन्न स्थान जान लागेका हुन्। पार्टीका नेताहरूसहित नुवाकोटको विदुर लगायत बाढ़ी प्रभावित क्षेत्रमा पुगेर ओलीले नागरिकसँग अन्तर्क्रिया गर्ने एमाले जनाएको छ। त्यसअघि बिहान 11 बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले रसुवाका बाढ़ी पीड़ितका लागि राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। नेपाली कंग्रेस सभापति गगन कुमार थापा भने विज्ञहरूसहितको टोली लिएर आज रसुवा पुगेका छन्। उद्धार वितरणको अवस्था बुझ्न उनी रसुवा पुगेका हुन्। थापा यसअघि नै नुवाकोट पुगेर फर्किएका थिए।
0: काभ्रेको 5 खाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले बाढ़ी पहिरो प्रभावित परिवारका राहतका लागि व्यक्तिगत रूपमा 20 लाख रूपियाँ सहयोग गरेका छन्। नगर प्रमुख खरेलले प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा 20 लाख रूपियाँ जम्मा गरेका हुन्।
1: वैदिक सनातन धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाउँदैछन्। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। आज देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्दै व्रत बसी रातभर जागराम बस्ने प्रचलन छ।
0: नेपाल रेड क्रस सोसाइटीले आफ्नो 64 स्थापना दिवस मनाउँदैछ। मानवताका लागि एकबद्ध हौं भन्ने नारासहित स्थापना दिवस मनाउन लागिएको हो। सो अवसरमा जारी सन्देशमा रेड क्रसले देशभर मानवीय सेवा, विपद व्यवस्थापन, स्वास्थ्य तथा रक्त संचार लगायतका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ। रेड क्रसका अनुसार देशभर 10 लाख भन्दा बढ़ी स्वयंसेवक मानवीय सेवामा सक्रिय छन्। रसुवाको भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतमा करिब 5,000 स्वयंसेवक परिचालन गरिएको रेड क्रसले जनाएको छ।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9819327375।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
8: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
9: 9101555585
3: र व्हाट्सएप नम्बर 9852286646। सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै

0: सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958,
3: जनक पौडेली, 98520358344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा।
4: आयो सबको घर घरमा,
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
12: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
15: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422876।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
17: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
18: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
17: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
17: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
18: दाँत खोल्ने, दाँत सफा गर्ने,
17: दाँतको एक्सरे गर्ने,
18: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
17: झिक्न मिल्ने आरपीडी लगाइने,
18: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
17: बाङ्गो टिङ्गो दाँत मिलाइने,
18: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
17: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
18: सम्पर्क नम्बर 029590667 र 98422766।
19: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।

0: तिमीले यो बच्चा स्वीकार्नै पर्छ। आखिर तिम्रै बच्चा त हो यो। बाउ बिनाको बच्चा लिएर म कसरी बाँचौ यो समाजमा?
1: एउटा कुरा मैले तिमीलाई कसरी भन्नु, बिहे भइसकेको थियो भने इच्छो कि जब कि तिम्रो र मेरो प्रेम सम्बन्ध मेरो परिवार र समाज सिकाइसकेको छैन भने तिम्रो यो पेटमा भएको नाजायज बच्चा कसरी सिकाउँछ?
0: प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भन्छन्, अनि त्यही प्रेमबाट जन्मिन आँटेको हाम्रो यो बच्चा कसरी नाजायज भयो?
1: चुप लाग्, अब यो भन्दा एक शब्द बढी नबोल्छ।

आमाको कोखबाट जन्म लिसकेपछि भाग्य आफै लेखिन्छ। कोही करोडमा एस आराम गर्दै हुन्छन् भने कोही रोडमा पल पल मर्दै बाँचिरहेका हुन्छन्। कोही नहुनेको भगवान हुन्छ भन्छन्। हो भगवान उ हो जसले रोडमा अधुरो जिन्दगी जिइरहेका अनाथ

हाम्रो देशमा सयौं अनाथहरूको जिन्दगी यसरी नै बितिरहेको छ। हाम्रो एउटा सानो सहयोगले कोही अनाथको सहारा विहीन जिन्दगीको जिन्दगीले सार्थकता पाउँछ भने हामीले किन सहयोगी हातहरू अगाडि नबढाउने।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुशीको खबर खुशीको खबर खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चश्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चश्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: सब जानकारीको लागि 0295752 61,
4: 0295703 15
3: र 98520601177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
5: आयो सबको घर घरमा आयो।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
12: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
14: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
13: सम्पर्क नम्बरहरू 029560400 र 9852772631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
8: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhuasabha, 95.5 MHz.
15: Kaiju.

0: 95 .5 MHz.
1: Radio Sangku Wasabako.
2: दाँत बलियो भयो भने दाँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुती गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98 420 50541।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-5-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-77-75।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843-47-262,
5: 9810-55-55-85
3: र वाट्सएप नम्बर 9520-28-646।
5: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813-55-553 र 9843-18-049।
7: ओहो लु, नमस्कार है सर।
8: ओहो लु, नमस्कार है सर। नमस्कार।
7: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ, कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 9861-39-444
9: र 9095-90-155।
10: More style, more design. Total Tailors. सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
11: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029562248।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
12: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029562580, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
14: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खादवारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98105555580
5: र व्हाट्सएप नम्बर 98520-28600। घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29047, 98000-90062।
7: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू:
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 98520-61580 र 98421-08181। ज्योति स्टोर निर्माण होम डेकोरेन सप्लायर, खादवारी 1, संखुवा सभा।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म हो। उफ, कुन जन्मको पाप थियो कुनै।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
2: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आयो सबको घर घरमा।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
15: नमस्कार है वडा अध्यक्षज्यू।
16: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
15: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: भन्नुहोस् थियो कुन्नी।
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
16: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
15: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
18: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
19: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
20: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
21: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
22: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 776।
23: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421081। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47262,
3: 98105555580
4: र वाट्सएप नम्बर 98520286646।
3: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 99163-55553 र
3: 99423-18049।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429-59-801, जनक पौडेली 98525-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768, 98525-55-768।
11: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
12: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
14: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
13: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
14: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
13: सम्पर्क नम्बर 98-36-96-40-00
14: र 98-19-32-76-75।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विभिन्न सुरुङमा खोजी र उद्धार कार्य चल्दै माथिल्लो त्रिशुली 3A बिहान 2 जनाको जीवितै उद्धारपछि एउटा शव निकालियो। रसुवा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 1,287 जना पुग्यो। बाढ़ी र विपदबाट 3,87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षी बीच टेलिफोन वार्ता। विपद प्रभावितलाई बंगलादेशद्वारा 10 लाख अमेरिकी डलर सहयोग। इण्डोनेशियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2,000 जना बिरामी। सम्भावित प्रकोपको कारणबारे अनुसन्धान शुरू। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको लगातार दोस्रो हार। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी बाढ़ीका कारण प्रभावित क्षेत्रमा आज 10औं दिन पनि खोजी तथा उद्धारको काम भइरहेको छ। नेपाली सेनाका महासेनानी झविन्द्र बहादुर रेश्मीका अनुसार त्यस क्षेत्रमा रहेका त्रिशुली 3A र B को सुरुङ, चिलिमे जलविद्युत आयोजनाको सुरुङ, लाङटाङ हाइड्रोको सुरुङ, अप्पर त्रिशुली 1को सुरुङ, रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा खोजी र उद्धारको काम भइरहेको छ। यस क्रममा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट एउटा शव निकालिएको उद्धार कर्मीले बताएका छन्। उद्धार टोलीले सुरुङबाट एउटा शव निकालेको र पहिचान हुन बाँकी रहेको छ। यसअघि यो आयोजनाको सुरुङबाट आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणको टोलीले सप्तरीका संजय शाह र काठमाण्डुका कवीर महर्जनलाई जीवितै उद्धार गरेको थियो। माथिल्लो त्रिशुली 3A सुरुङभित्र 42 जना इन्जिनियर तथा कर्मचारी फँसेको हुन सक्ने नेपाल विद्युत प्राधिकरणको अनुमान छ। आयोजनाको भूमिगत विद्युत गृह क्षेत्रमा खोजी तथा उद्धार अभियान चलिरहेको छ। त्रिशुली 3A को सुरुङबाट बाढ़ीको 10औं दिन आज बिहान उद्धार गरिएका 2 जना मध्ये एक संजय शाहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढ़ी लगत्तै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको बताउनु भएको छ। सबैलाई बचाउने क्रममा आफू अन्तिममा निस्कन नसकेको उहाँको प्रतिक्रिया छ। कन्ट्रोल रूममा कार्यरत शाहले भित्रै अड्किएपछि उहाँ मन्त्र जप गर्दै बसेको र सुरुङमा अझै केही व्यक्ति फँसेका हुन सक्ने पनि जानकारी दिनुभएको छ। सप्तरीको कोइलाडी 8 का 30 वर्षीय शाह त्रिशुली 3A HEP मा फोरम्यान अर्थात मेकानिकलका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यस्तै 45 वर्षीय मेकानिकल सुपरभाइजर काठमाण्डुको बालकुमारीका कवीर महर्जनलाई पनि जीवितै उद्धार गरिएको छ। उहाँहरूलाई सेनाको हेलिकप्टर मार्फत काठमाण्डु ल्याइएको छ। जटिल अवस्थामा रहेका महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ। संजय शाहको अवस्था भने सामान्य छ। माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेका 2 जना संजय शाह र कवीर महर्जनको जीवितै उद्धारपछि गृहमन्त्री सुदन गुरूङले यसलाई आशाको किरणको संज्ञा दिनुभएको छ। साथै उहाँले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमाण्ड सेन्टरको टोलीलाई धन्यवाद दिनुभएको छ। गृहमन्त्री गुरूङले आज सामाजिक सञ्जालमा उद्धारका केही तस्विर सहित अझै आशाको किरण जीवितै राखेको उल्लेख गर्नुभएको हो। बिहान 2 जनाको जीवितै उद्धार लगत्तै गृहमन्त्री गुरूङ आफै त्यहाँ पुग्नु भएको थियो। श्री गुरूङले विपद व्यवस्थापनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भएको आलोचनाबारे जवाब दिनुभएको छ। उहाँले प्राप्त परिणामलाई ध्यान दिन आलोचकलाई आग्रह गर्नुभयो। डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेका उहाँको दावी छ। गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,287 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12:30 बजेसम्म 8 वटा जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 140, नुवाकोटमा 184, धादिङमा 83, गोरखामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 219, नवलपरासी पश्चिममा 212 र चितवनमा 359 वटा शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 13,093 जनाको उद्धार भएको छ। त्यस्तै 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,397 जना मध्ये 304 जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धार गरिएका मध्ये 4,521 जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका प्राधिकरणले जनाएको छ। नुवाकोटमा 3,181, रसुवामा 1,141 र धादिङमा 179 जना होल्डिङ सेन्टरमा बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको राखिएको प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकोले खोजी उद्धार उपचार तथा राहतका कामलाई थप तीव्र पारिएको सरकारको भनाई छ। भोटेकोशीको बाढ़ी र विपदबाट 3 खर्ब 87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 7,570 निजी घरमा क्षति पुगेको छ। यस्तै 48 सरकारी संरचना 18 विद्यालय र 7 स्वास्थ्य संस्था पूर्ण तथा आंशिक क्षति भएका छन्। यातायात क्षेत्रतर्फ 55 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 मोटरेबल पुल र 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ। कुल आर्थिक क्षति र नोक्सानी 3 खर्ब 87 अर्ब 54 करोड़ रूपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको हो। शीघ्र पुनर्लाभका लागि मात्रै 7 अर्ब 15 करोड़ रूपियाँ आवश्यक पर्ने देखिएको छ। प्रभावित क्षेत्रमा अहिले राहत सामग्री ढुवानीलाई प्राथमिकतामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिज बीच आज टेलिफोन वार्ता भएको छ। आज बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले बाढ़ीपछि नेपाल कठिन परिस्थितिबाट गुजिरहेको बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले गएको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिक ले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। अस्ट्रेलियाले आर्थिक सहयोग तथा विशेषज्ञ सहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएको छ। प्रधानमन्त्री शाहले रसुवा बाढ़ीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिएको जानकारी गराउनु भएको छ। संवादको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपदका कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले झण्डै 15 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग गरेको हो। बंगलादेशका विदेश राज्य मन्त्री हुमायुन कबीरले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनु भएको हो। बाढ़ीको विपदप्रति बंगलादेशको संसदले शोक प्रस्ताव समेत पारित गरेको थियो। त्यहाँको संसदले विपदको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बंगलादेश सरकारलाई ध्यानाकर्षण समेत गराएको थियो। रसुवाको भोटेको सीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित रसुवाका पीड़ितका लागि एमाले राहत सामग्री पठाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी पीड़ितका लागि राहत सामग्री रसुवा जान लागेको टोलीलाई हस्तान्तरण गर्नुभयो। त्यसक्रममा ओलीले बाढ़ी पहिरो पीड़ितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा रसुवाका बाढ़ी पीड़ितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोष मार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकोले पार्टीले सिधै पीड़ितसम्म बाटो रोजेको तर्क समेत गर्नुभएको छ। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उद्धार तथा प्राथमिक राहतका कामहरू सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने बताउनु भएको छ। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोली सहित बाढ़ी प्रभावित जिल्ला रसुवा पुग्नु भएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन उहाँ आज बिहान रसुवा पुग्नु भएको हो। अब विदेशको खबर। इण्डोनेशियाभरि पछिल्ला 3 दिनमा सरकारको निशुल्क विद्यालय दिवा खाजा कार्यक्रमसँग सम्बन्धित फूड पोइजनिङ अर्थात खाद्य विषक्तताका कारण झण्डै 2,000 जना विद्यार्थी र शिक्षक बिरामी परेका छन्। पछिल्लो घटना मध्ये जाभाको रेम्बाङमा रहेको एक उच्च माध्यमिक विद्यालयमा खाना खाएपछि 777 जना बिरामी परेका बीबीसीले जनाएको छ। इण्डोनेशियाका विद्यालय जाने बालबालिकाहरूको पोषणमा सुधार गर्ने उद्देश्यले ल्याएको अरबौं डलरको योजना मार्फत यी खानाहरू उपलब्ध गराइएका हुन्। यो योजना राष्ट्रपति प्राबोवो सुबियान्तोका प्रमुख नीतिहरू मध्येको एक हो। स्थानीय अधिकारीहरूले सम्भावित प्रकोपको कारणबारे अनुसन्धान गरिरहेका छन् र खाद्य पदार्थमा हुन सक्ने दूषितपन पत्ता लगाउन तिनका नमूनाहरूको परीक्षण गरिँदैछ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल ए ले 22 ओभर 1 बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको थियो। नेपाली टोली यसअघि पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको थियो। अब नेपाल एले अन्तिम अभ्यास खेलमा पर्सि आइतबार न्यूजील्याण्ड एज टोलीसँग खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विभिन्न सुरुङमा खोजी र उद्धार कार्य चल्दै माथिल्लो त्रिशुली 3A बिहान दुईजनाको जीवितै उद्धार पछि एउटा शव निकालियो। रसुवाबाड़ीबाट ज्यान गुमाउनेको संख्या 1,287 जना पुग्यो। बाढ़ी र विपदबाट 3,87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षी बीच टेलिफोन वार्ता। विपद प्रभावितलाई बंगलादेशद्वारा 10 लाख अमेरिकी डलर सहयोग। इण्डोनेसियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2,000 जना बिरामी। सम्भावित प्रकोपको कारणबारे अनुसन्धान शुरू। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीको लगातार दोस्रो हार।
3: नदीको शिर
4: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
4: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
4: सहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841549481। वेबसाइट झुले.com.np।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
9: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
10: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
11: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। रसुवाको भोटेकोशी बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 193 जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका फरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले अस्पतालमा ल्याइएका मध्ये 174 शवको परीक्षण भइसकेको जानकारी दिनुभयो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 98520-72171।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029551165, 98421-52504, 98421-26987 र 98520-51906।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारी

0: आशीर्वादिरहनु भएको छ।
1: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
0: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत खलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
0: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98-55-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: This taxi is booked for you.
1: Oh, can I please take this taxi? I'm getting too light. Please.
2: मैले पनि त्यस्तै भने भने वेट तिमी पनि सँगै जान सक्छौ.
1: एक्सक्युज मी, सिनेमा जानेको केटासँग जाने को सोचेको छौ तिमीले?
2: के तिमी ट्याक्सी ड्राइभरलाई चाहिँ पहिल्यै चिन्थ्यौ र?
1: ओ, यस्तो मान्छेसँग बोल्यो. व्हाई एम आई वेस्टिंग माई टाइम? ओके, मेरो डेस्टिनेसन पहिला.

रेडियो संखुवा सभा समय सूचक अहिले अपराह्नको 4 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
0: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843-47-262,
5: 9810-55-55-85
3: र वाट्सएप नम्बर 9852-28-6 46।

My

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0249 40 00 84 र 98 40 45 800 27।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुर त हाम्रै संखुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स हातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
1: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98 4 20 82 776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धथोक बाटो, दूरसञ्चार जाने बाटो।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
16: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: सरप्राइज जेनी, यो गहना कस्तो छ?
18: यस्तो पनि गहना लाउँछन्?
17: अनि यो
18: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
17: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
18: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
17: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
18: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
17: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
18: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852558344 र 0295602048।
17: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
2: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605080 99520160580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा
3: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन्नि
4: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98525557068 98525557068
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
7: खादबारी नगरपालिकाको अनुरोध
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
9: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हाड जोर्नी तथा मांसपेशी दुख्नु वाकवाकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
8: डेंगू रोगको रोकथामका उपायहरू
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
8: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
7: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा
10: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा

0: 95.5 मेगाहर्ट्ज रेडियो सङ्गको
1: आवाज। ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
6: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: ओहो लु, नमस्कार है सर।
8: ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ। कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह, पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू राष्ट्रिय

0: 0529560400 र 98520726131। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ पंखुवा सभा।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98420226667।
3: आयो सबको घर घर।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: खादबारी नगरपालिकाको अनुरोध।
7: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगु रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी सङ्खुवा सभा।
9: उसको बाबा बिक्नु भएको छ।

रेडियो संखुवा सभा समय सूचक अहिले साँझको छ बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: अनि महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स, तुमलिङ 0295771647।

भोटेकोशी बाढ़ीको दशौं दिनमा सुयुङभित्र फसेकाको जीवितै उद्धार, अरू आशा बढ़्यो, खोजी कार्य जारी। कोशी प्रदेश सरकारले भोटेकोशीका बाढ़ी पीड़ितका लागि 3 करोड़ दिने, प्रदेशका सबै जिल्लामा विपद लक्षित बजेट निकासा। संखुवा सभामा एक शिक्षक मृत फेला, संलग्न रहेको आशंकामा भरुवा बन्दुक सहित एकजना पक्राउ, थप अनुसन्धान जारी। अफगानिस्तानमा स्वदेश फर्किने शरणार्थीको संख्या 60 लाख नाग्यो, यतिको संख्यामा नागरिक थातथलो, फर्कनु अभूतपूर्व रहेको राष्ट्रसंघको ठहर। र जापानमा हुने 20 एसियाली खेलकुदमा भाग लिने कराते टोलीको विदाई, उत्कृष्ट नतिजा प्राप्त हुने आशा।

0: मा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपाल झापालीको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्ज सँगै संखुवा सभाको खाँदबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहर्ज, झापाको बिर्तामोडमा रहेको आँगन एफएम 89.6 मेगाहर्ज सँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन र हाम्रो पात्रो तथा नेपाली पाकै साथ प्रसारण भइरहेको छ। प्रत्येक वर्ष भाद्र श्रीकृष्ण जन्माष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार देशभरका कृष्ण मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्यो। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। यस दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नका साथै रातभरि जागरण बस्ने चलन छ। यसै अवसरमा झापाको दमकमा सरसफाई कार्यक्रम गरिएको छ। पतञ्जली योग दमक नगर समिति, पतञ्जली योग दमक नगर महिला समिति र पतञ्जली योग दमक नगर सांस्कृतिक समितिको संयुक्त आयोजनामा शुक्रबार बिहान सरसफाई गरिएको हो। दमक 7 स्थित राधाकृष्ण मन्दिर परिसरमा बिहान 5 बजेदेखि सञ्चालन गरिएको सरसफाई कार्यक्रममा रथयात्रा सञ्चालन हुने क्षेत्र तथा आसपासका क्षेत्रहरूको पनि सरसफाई गरिएको थियो। रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते आएको भीषण बाढ़ीपछि त्रिशुली 3A जल विद्युत आयोजनाको सुरूङभित्र 10 दिनमा 2 जनाको जीवित उद्धार गरिएको छ। नेपाली सेना र सशस्त्रका उद्धार कर्मीले भोटेकोशी विपदपछि सुरुङमा थुनिएका संजय शाह र कवीर महर्जनको उद्धार गरेका हुन्। उद्धारिएका मध्ये कवीर महर्जनको अवस्था जटिल छ। उहाँले काठमाण्डु ल्याएर छाउनी स्थित वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ। महर्जनको अस्पतालको सघन उपचार कक्ष आईसीयूमा उपचार भइरहेको छ। उहाँकी श्रीमती हीराशोभा महर्जनले सकुशल उद्धार र उपचारमा खटिने सबै पक्षलाई धन्यवाद दिनुभएको छ। उहाँले हेलिकप्टरबाट ल्याउँदा शुरूमा आफन्तलाई चिन्न नसकेको र केवल म कहाँ छु, मलाई के भएको हो मात्र भनेको जानकारी दिनुभएको छ। उहाँको यही भनाइले हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: त्यति बोल्न सक्नुहुन्न उहाँले। पहिला अघि आउँदाखेरि त उहाँ त्यति उहाँ चाल्नु पाउनुभयो पढ्न, हामीले नै चिनेन, मलाई नै चिनेन उहाँले, मलाई मलाई कोही चाहन अहिले चाहिँ उहाँलाई मलाई म अघि आउने बित्तिकै हेल्पअप ल्याउनु भयो, भित्र गएँ तर उहाँको त्यति थाहै पाएन, मलाई नै चिनेन, मलाई के भएको म कहाँ छु, म त त्यति बोल्नु भयो अरू केही बोल्नु भएन। अहिले चाहिँ अघि आइसीमा राख्नु पाएको छ, अहिले चाहिँ ठिक छ, उहाँ पानी खाने भन्नुभयो, मैले पानी खाएँ, अहिले मलाई चिन्यो अरे मैले भन्दाखेरि टाउकाहरूलाई अब त्यति कुरा गर्न सक्नु पर्ने।
2: रसुवा बाढ़ीका कारण पहिरोमा परेका 1295 जनाको शव फेला परेको छ। नेपाल प्रहरी मुख्यालयका अनुसार रसुवामा 140, नुवाकोटमा 186, धादिङमा 65, चितवनमा 359, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 221 र नवलपरासी पश्चिममा 194 जना र भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझाइएका 18 गरी 1293 शव फेला परेका हुन्। प्रहरीका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला र 355 पुरूष र 453 नखुलेका गरी जम्मा 1030 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 846 गरी 2106 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएका 1263 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा पनि राखिएको प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोज, राहत वितरण, शव व्यवस्थापन लगायतका कामका लागि 7912 प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4998 जनाको खोजी भइरहेको छ। यसै गरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा 3605 राखिएको छ। संखुवा सभाको मकालो गाउँपालिका 1 चिरखाङ स्थित कालिका आधारभूत विद्यालयमा विद्यालयका शिक्षक मृत फेला परेको घटनामा प्रहरीले शुक्रबार एकजनालाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले मकालो 1 सिउँडी बारी बस्ने अन्दाजी 33 वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भनिएको भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका राईमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ। सिलिचुङ गाउँपालिका 5 याफू घर भई कालिका आधारभूत विद्यालयमा शिक्षकको रूपमा कार्यरत नरकुबीर राई बिहिबार राति विद्यालय परिसरमै मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार बिहिबार राति खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाट बाहिर निस्कने क्रममा अचानक बन्दुक पड्किए जस्तो आवाज आएको थियो। आवाज सुनेपछि सोही विद्यालयमा बस्दै आएकी शिक्षिका टीका माया राई बाहिर निस्केर हेर्दा नरकुबीर ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पार्नु भएको थियो। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीबाट कोशी प्रदेशका 160 जना सम्पर्क विहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले बाढ़ीमा 204 जना बेपत्ता 30 जना सम्पर्कमा आएको एकजनाको मृत्यु भएको र एकजना घाइते भएको र 12 जनाको उद्धार गरिएको बताउनु भएको छ। उहाँले झापाका 14 इलामका 12 इलामका 12 पाँचथरका 1 ताप्लेजुङका 5 मोरङका 18 सुनसरीका 21 धनकुटाका 2 संखुवा सभाका 3 भोजपुरका 3 उदयपुरका 21 ओखलडुङ्गाका 48 खोटाङका 21 जना र सोलुखुम्बुका 45 व्यक्ति बाढ़ीमा परि बेपत्ता भएको जनाउनु भएको छ। विराटनगर 8 हाटकोला स्थित जिल्ला कारागार मोरङबाट 19 कैदीलाई बाहिर निकालिएको छ। कैदीबन्दीलाई बाहिर निकालिएपछि कारागारको वातावरण शान्त बनेको छ। कैदीबन्दी बीच अपरान्ह कुटपिट हुँदा कारागारको अवस्था तनावपूर्ण बनेको थियो। कारागारको बी ब्लकका कैदी बीच कुटाकुट हुन थालेपछि प्रशासनले हस्तक्षेप गरेर कैदीलाई त्यहाँबाट बाहिर निकालेको हो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार चौकीदार विशाल निरौला सहित 19 जना कैदीलाई कारागारबाट निकालिएको छ। कारागारबाट निकालिएकालाई जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विराटनगरमा लगिएको छ। विशेष गरेर कारागारको बी ब्लक कब्जा गरेर बसेका चौकीदार सहित कैदीबन्दीलाई भित्रकै अन्य कैदीबन्दीले कुटपिट गर्दा कारागारभित्र तनावको अवस्था सिर्जना भएको थियो। भोटेकोशी नदी र रसुवा क्षेत्रमा आएको बाढ़ी तथा पहिरोमा घाइते भएका तथा धरान स्थित बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेका बिरामीलाई रगतको अभाव हुन नदिन सुधार नेपाल धरानले वृहत खुल्ला रक्तदान कार्यक्रम गरेको छ। नेपाल रेडक्रस सोसाइटी सुनसरी अन्तर्गतको रक्त संचार सेवा केन्द्र धरानको प्राविधिक सहयोग र ब्लड फर निडको सहकारीमा कार्यक्रम सञ्चालन गरिएको हो। रक्त संचार सेवा केन्द्र धरानका प्रमुख सुरेन्द्र शाहले सुधार नेपालले सञ्चालन गरेको अभियान मानवीय सेवाका दृष्टिकोणले प्रशंसनीय रहेको बताउनुभयो। ब्लड फर निडका संयोजक प्रकाश सुवेदीले बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वी नेपालका विभिन्न जिल्लाबाट आउने बिरामीको प्रमुख उपचार केन्द्र भएकाले यहाँ रगतको माग उच्च हुने गरेको बताउनु भएको छ। सुधार नेपालका अध्यक्ष निना चन्द्र राईले भोटेकोशी र रसुवा क्षेत्रमा आएको विपत्तिले सिंगो देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै घाइतेको उपचारमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले विशेष रक्तदान अभियान सञ्चालन गरिएको जनाउनुभयो। नेपाल रेडक्रस सोसाइटीको 64 स्थापना दिवसको अवसरमा संखुवासभा जिल्ला शाखाले शुक्रबार शुभकामना आदान प्रदानसँगै अक्षय कोष मार्फत छात्रवृत्ति प्रदान गरेको छ। कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत 7 विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। जनता माध्यमिक विद्यालय चन्दनपुरकी प्रवीणा राई, शारदा मावि खरांगका विनय विश्वकर्मा, बागेश्वरी मावि खाँदबारीका मनोज तामाङ, सिंहेश्वरी मावि धर्मदेवीका जुनु श्रेष्ठ, सिंहेश्वरी आधारभूत खाँदबारीका मनिष बस्नेत, नारायण मावि मादीका मन्जिता तामाङ, बाना मावि पाँच खपनका शर्मिला तामाङलाई जनै 5,000 रूपियाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो। स्वर्गीय चन्द्रमाया श्रेष्ठका परिवारले स्थापना गरेको छात्रवृत्ति वितरण गरिएको हो। मानवीय सेवाका क्रममा सक्रिय रहेको रेडक्रसले शिक्षामा पहुँच र विद्यार्थीको मनोबल बढ़ाउने उद्देश्य अक्षय कोष मार्फत छात्रवृत्ति प्रदान गरेको सभापति सरोज कुमार वज्राचार्यले बताउनु भएको छ। खबर परिक्रमा पालो भएको छ ब्रेकको।
0: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मेन्डाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजुक किन्नुहोस् है, बजारमा मेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मेङमाङद्वारा सञ्चालित मेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703121494। मेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
4: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
5: हाम्रा विशेषताहरू
4: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, गण्डी, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
5: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, दिना, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
4: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, पेराइसिस,
5: स्पेन्डोलाइटिस, साइटिका, बथेरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, पायल, प्रेसर, सुगर, चर्मरोग, मुर्छा, हिल, डन्डीफोर,
4: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
5: तत्काल अपरेसन गर्नु पर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
4: डाक्टर केपी सुवेदी, एमडी।
6: सम्पर्क जनसेवा होम क्लिनिक सेन्टर प्राली, दमकसर थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052। मोबाइल नम्बर 9856707552।
2: ब्रेकपछि बाँकी खबर। कोशी प्रदेश सरकारले भोटेकोशी बाढ़ी पीड़ितलाई लक्षित गरी प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 3 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। यस्तै कोशी प्रदेशका 14 जिल्ला प्रशासन कार्यालयलाई विपद व्यवस्थापन, खोज तथा उद्धारका लागि केही बजेट निकासा गरिएको र आवश्यकता अनुसार थप बजेट उपलब्ध गराइने प्रदेश सरकारले जनाएको छ।
7: कोशी प्रदेश सरकारले भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पहिरोमा परि ज्यान गुमाएका नागरिकहरूप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गरेको छ। कोशी सरकारले राहत उद्धार तथा उपचार कार्यलाई प्रभावकारी बनाउन एकद्वार नीति अवलम्बन गर्ने निर्णय गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 3 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको जनाएको छ। साथै कोशी प्रदेशका 14 जिल्ला प्रशासन कार्यालयलाई विपद व्यवस्थापन, खोज तथा उद्धारका लागि केही बजेट निकासा

0: नागरिकहरूको पीड़ाप्रति कक्ष प्रदेश सभा हार्दिक सहानुभूति प्रकट गर्दछ।
1: उपसभामुख सृजना धनुवारले बेपत्ता नागरिकको खोजी कार्यलाई थप प्रभावकारी बनाउन संघीय सरकारसँग अनुरोध गर्दै विस्थापित परिवारका लागि राहत, अस्थायी आवास तथा आवश्यक सहयोगको व्यवस्था गर्न सबै पक्षसँग अपील गर्नु भएको छ।
2: विपदमा परे घाइते हुनुभएका घाइतेजनहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। सँगसँगै प्रभावित क्षेत्रमा खोजी कार्य त भइरहेको छ, अझै त्यहाँनिर बेपत्ता हुनुभएका नागरिकहरूको खोजी कार्यलाई तीव्र रूपमा अगाडि बढाउनका निमित्त म संघीय सरकारलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी प्रभावित क्षेत्रमा विस्थापित भएर काँसबासको अस्तव्यस्त जीवन बिताइरहनुहुने आम नागरिकहरूलाई उचित गाँसबासको व्यवस्था गरिदिनु हुनका निमित्त म संघीय सरकारलाई र सहयोगी दाताहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु।
1: आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाले प्रदेश सरकारले प्रधानमन्त्री दौडी प्रकोप उद्धार कोषमा 3 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरिसकेको र 14 वटै जिल्ला प्रशासन कार्यालयमा तत्काल राहत बजेट पठाइसकिएको जानकारी दिनुभयो।
3: हाम्रो प्रदेशको चाहिँ अब 14 वटै जिल्ला प्रशासन कार्यालयहरू र त्यहाँ सम्बद्ध स्थानीय तहहरू र अब पीड़ितको आफन्तहरूसँग चाहिँ समन्वय गरेर अब चाहिँ राहत उद्धारको काम चाहिँ गर्ने भन्ने चाहिँ अब चाहिँ निर्णय भएको छ। त्यसको लागि अब यस अघि नै हाम्रो कोशी प्रदेश सरकारले चाहिँ 14 वटै जिल्ला प्रशासन कार्यालयमा चाहिँ राहत उद्धार र अब चाहिँ जुन विपदको चाहिँ अब न्यूनीकरण र को लागि चाहिँ जुन प्रत्येक जिल्ला प्रशासनमा 10-10 लाख रुपियाँ चाहिँ पठाउने निर्णय गरिसकेको छ, पठाइसकेको छ र फेरि सम्बन्धित जिल्ला प्रशासनले बजेट अभाव हुनुसाथ चाहिँ त्यहाँबाट लेखी पठाउने बित्तिकै थप बजेट पठाउने चाहिँ हामीले निर्णय गरिसकेको छ।
1: प्रदेश सरकारका अनुसार भेटेको सुबाडीबाट कोशी प्रदेशका 14 जिल्लामा 204 जना नागरिक प्रभावित भएका छन्। ती मध्ये 30 जना सम्पर्कमा आएका छन् भने 12 जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 11 जना ओखलढुङ्गा र 1 जना झापाका रहेका छन्। इलामका 1 जनाको मृत्यु पुष्टि भएको छ भने 1 जना घाइते भएका छन्। हालसम्म 160 जना अझै सम्पर्कविहीन रहेको र उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा सञ्चालन भइरहेको प्रदेश सरकारले जनाएको छ। सबैभन्दा बढ़ी प्रभावित जिल्ला मध्ये ओखलढुङ्गाका 48 जना मध्ये 11 जना सम्पर्कमा आएका, 11 जनाको उद्धार भएको र 26 जना अझै सम्पर्कविहीन रहेका छन्। त्यसै सोलु हुम्बुका 45 जना मध्ये 2 जना, सुनसरीका 21 मध्ये 16 जना, उदयपुरका 21 मध्ये 16 जना, मोरङका 18 जना र झापाका 14 मध्ये 13 जना अझै सम्पर्कमा आउन बाँकी रहेका छन्।
4: झापाको कमल 3 केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुद्देश्य सहकारी संस्थाले शुक्रबार वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। संस्थाको सभा हलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष बलराम गजुरेल, पूर्व अध्यक्ष दिलीप कुमार चापागाई र लेखा सुपरिवेक्षण समितिका संयोजक कुबेर धन अधिकारीले संयुक्त रूपमा 28 वार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत गरिने पेश गर्नु भएको हो। संस्थाले 12,71,73,676 कुल आमदानी गरी 9,71,630 कुल खर्च गर्दै 2,90,02,052 रूपियाँ खुद बचत गर्न सफल रहेको संस्थाका कार्यवाहक अध्यक्ष बलराम गजुरेलले बताउनु भएको छ। अब सुन चाँदीको बजार भाव। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 2,500 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको 3,07,400 रूपियाँमा कारोबार भयो। बिहिबार तोलामा 7,600 रूपियाँले बढ़ेर सुन 3,04,900 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि 40 रूपियाँले बढ़ेको छ। हिजो 4,725 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,765 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
5: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू
6: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
5: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको

0: राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
1: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
0: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
1: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
0: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023575906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर. संयुक्त राष्ट्रसंघीय शरणार्थी नियुक्त यूएनएचसीआरले 3 वर्ष भन्दा कम अवधिमा 60 लाख भन्दा बढ़ी अफगानी शरणार्थी स्वदेश फर्किएको जनाएको छ. यूएनएचसीआरले यति ठूलो संख्यामा शरणार्थीहरू आफ्नै थाथलोमा फर्किएको यो इतिहासकै असाधारण रहेको जनाएको छ. स्वदेश फिर्तीलाई सामान्य प्रक्रिया भनिए पनि यो अभियान पूर्ण रूपमा स्वैच्छिक, सुरक्षित र सम्मानजनक हुनुपर्नेमा एजेन्सीले छ. स्वदेश फर्किएका मध्ये अधिकांश शरणार्थी छिमेकी देशहरू इरान र पाकिस्तानबाट आएका हुन्. र खेल खबर. जापानमा हुने विश्व एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको विदाई गरिएको छ. शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कराते टोलीको विदाई गर्नुभयो. त्यसक्रममा मन्त्री पोखरेलले खेलाड़ीहरूलाई जित वा हारको दबाव नलिई मैदानमा उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभएको छ. खेलाड़ीहरूले एसियाली खेलकुदको तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने गरी खेल प्रदर्शन गर्ने बताएका छन्. खबर परिक्रमाको अन्त्यमा प्रमुख खबर पुनः. भोटे कुस्ती बाढ़ीको 10 दिनमा सुरुङभित्र फसेकाको जीवितै उद्धार, अरू थप भेटिने आशा बढ़ियो, खोजी कार्य जारी. कोशी प्रदेश सरकारले भोटे कोशीका बाढ़ी पीड़ितका लागि 3 करोड़ दिने, प्रदेशका सबै जिल्लामा विपद लक्षित बजेट निकास. संखुवा सभामा एक शिक्षक मुक्त फेला, संलग्न रहेको आशंकामा भरुवा बन्दुक सहित एकजना पक्राउ, थप अनुसन्धान जारी. अफगानिस्तानमा स्वदेश फर्किने शरणार्थीको संख्या 60 लाख नाग्यो, यतिको संख्यामा नागरिक थाकथलो फर्किनु अभूतपूर्व रहेको राष्ट्रसंघको टहर. र जापानमा हुने विश्व एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको विदाई, उत्कृष्ट नतिजा प्राप्त हुने आशा. यसका साथै साँझको खबर परिक्रमा सकिएको छ. म गोपाल जावालीलाई विदा दिनुहोस्. नमस्कार.
1: This is Radio Songkhua Sabha 95.5 MHz.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295-65-061,
4: 0295-70-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
5: दिस इज रेडियो संखुवा सभा 95.5 MHz।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खाँचबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खाँचबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँचबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खाँचबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङमा एउटा शव र जीवित दुईजना बाहेक अरू कोही फेला परेनन्। चिलिमे र रसुवागढी आयोजनामा उद्धारका लागि सामग्री पुर्याउन नै कठिनाई। उच्च जोखिममा रहेका चार हिमतालको जलसतह घटाउने सरकारको तयारी। जलसतह घटाउँदैमा मात्र जोखिम पूर्ण रूपमा नहट्ने विज्ञहरूको भनाई। पहिरोले अवरूद्ध पृथ्वी राजमार्गको कृष्णवीरमा नयाँ ट्र्याक खोल्ने कार्य शुरू। चीनको तिब्बत स्वायत्त क्षेत्रद्वारा नेपाललाई दुईवटा बेली ब्रिजका सामग्री हस्तान्तरण। अमेरिकाको रोजगारी बजार अगस्तमा केही सुधारिएको देखिने अपेक्षा। र काबा बीच टूर भलिबलमा नेपालको पहिलो जीत। घरेलु टोली भूटान 2-0 सेटमा पराजित।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार अब विस्तारमा।
1: त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र छिरेका सुरक्षा कर्मीले जीवित उद्धार भएका दुईजना र एकजनाको शव बाहेक अरू केही फेला नपारेको बताएका छन्। सशस्त्र प्रहरीबाट खटिएका जवान अम्बर महतले आफूसहित सातजनाको टोली सुरुङको सबै भागमा पुगेको कान्तिपुरलाई बताए। त्यस क्रममा उद्धार भएका बाहेक थप एकजनाको शव बाहेक अरू केही फेला नपरेको उनको भनाइ छ। हवलदार पवन बहादुर तामाङको कमाण्डमा सातजनाको टोली सुरुङभित्र छिरेको थियो। सशस्त्र प्रहरीसँगै नेपाली सेनाको टोली समेत सुरुङभित्र पुगेर खोजी कार्य गरेको थियो। जीवितै उद्धार गरिएका कवीर महर्जन र सञ्जय शाहलाई काठमाडौँ ल्याएर छाउनी स्थित सैनिक अस्पतालमा उपचार गरिरहेको छ। सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले पनि खोज तथा उद्धार टोली अन्तिम बिन्दुसम्म पुगेर हेरेको पुष्टि गरेका छन्। यसैबीच 20 मेगावटको लाङटाङ खोला जलविद्युत आयोजनाबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली फर्किएको छ। सम्भावित सबै ठाउँमा खोजी गर्दा कोही नभेटिएपछि टोली फर्किएको सशस्त्र प्रहरी बलका प्रवक्ता कार्कीले जानकारी दिए। आयोजनाको सुरुङबाट हिजो दुईजनाको शव भेटिएको थियो। आयोजनाको विद्युत गृह र क्याम्प बाहिर सतहमै भएकाले सबै संरचना बगाइसकेको प्रवर्धक विजय मोहन भट्टराईले जानकारी दिए।
0: यसैबीच चिलिमे जलविद्युत आयोजना र रसुवागढ़ी जलविद्युत आयोजनामा उद्धारका लागि आवश्यक एक्सावेटर, पानी तान्ने पम्प, जेनेरेटर लगायत सामग्री आयोजन स्थलमा पुर्याउन नै सकिएको छैन। सड़क नभएकाले उद्धार टोलीदेखि विभिन्न उपकरण हेलिकप्टर मार्फत नै पुर्याउनु पर्ने अवस्था रहेको कम्पनीले जनाएका छन्। चिलिमे हाइड्रो पावर कम्पनीले करिब 90 मिटर मुख्य पहुँच सुरुङ हिलो पानीले भरिएकाले सफा गरिरहेको जनाएको छ। आयोजना स्थलमा प्लान्ट म्यानेजर सहित 8 जना नेपाली र भारतीय सेनाको उद्धार टोलीले सफा गरिरहेको चिलिमे हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले बताए। गत भदौ 10 आएको बाढ़ीले क्षति हुँदा 22 मेगावटको चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहमा 6 जना फसेका छन्। यस्तै रसुवागढ़ी हाइड्रो पावर कम्पनीका सचिव नरनाथ नेउपानेले उद्धारका लागि आवश्यक एक्सावेटर, पानी तान्ने पम्प, जेनेरेटर लगायत आयोजना स्थलमा पुर्याउने प्रयास भइरहेको बताए। 111 मेगावटको रसुवागढ़ी हाइड्रो पावर जलविद्युत आयोजनामा 93 सम्पर्कविहीन छन्।
1: सरकारले उच्च जोखिममा रहेका 4 हिमतालको पानीको सतह घटाउँदै पूर्व सूचना प्रणाली, चेक ड्याम र तटीय संरक्षण जस्ता उपाय अघि बढ़ाएको छ। विज्ञहरूले भने जल सतह केही मिटर घटाउँदैमा मात्र जोखिम पूर्ण रूपमा नघट्ने भन्दै प्रत्येक हिमतालको छुट्टा छुट्टै अध्ययन तथा तल्लो भेगका समुदाय र पूर्वाधारको सुरक्षा आवश्यक रहेको बताएका छन्। कान्तिपुर कर्मी उपेन्द्र राज पाण्डेले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
2: लाङटाङ लिरुङको उत्तरी मोहडामा हिमचटान खसेपछि आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति गर्यो। वैज्ञानिकहरूले यस विपत्तिलाई पूर्वानुमान गर्न कठिन प्रकृतिको घटना भनेका छन्। नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तन, भूकम्प र भूगर्भीय अस्थिरताका कारण बहुआयामिक जोखिममा रहेको वैज्ञानिकहरू बताउँछन्। हिमनदी पग्लिँदै जाँदा विस्तार भइरहेका हिमताल र तीनबाट हुन सक्ने हिमताल विस्फोटजन्य बाढ़ी ग्लफ थप गम्भीर चुनौती भएको उनीहरूको भनाई छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ईसी मोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले सन् 2020 सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल, चीनको तिब्बत र भारतका गरी 47 हिमताल विस्फोटको उच्च जोखिममा रहेको उल्लेख छ। 47 मध्ये 21 हिमताल नेपालमा पर्छन्। ती मध्ये 8 नयाँ पहिचान गरिएका हुन्। 13 भने सन् 2011 पहिचान गरिएका थिए। नेपालमा हालसम्म 2 जोखिमपूर्ण हिमतालको पानीको सतह घटाइएको छ। दोलखाको रोल्पामा सन् 2000 र सोलुखुम्बुको खुम्बु क्षेत्रमा रहेको इम्जा हिमतालमा सन् 2016 पानीको सतह घटाइयो। छोरोल्पाको 3 मिटर र इम्जा हिमतालको करिब 3.4 मिटर जल सतह घटाइएको हो। तिब्बत क्षेत्रमा पनि 2 हिमतालको पानीको सतह घटाएर सम्भावित हिमताल विस्फोटजन्य बाढ़ीको जोखिम न्यूनीकरण गरिएको छ। ईसी मोड र यूएनडीपीको अध्ययनपछि सरकारले विस्फोटको उच्च जोखिममा रहेका कोशी र गण्डकी जलाधार क्षेत्रका 4 हिमतालको पानीको सतह घटाउँदैछ। राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी खाका संरचना महासन्धिको हरित जलवायु कोष जीसीएफबाट प्राप्त हुने अनुदानबाट सोलुखुम्बुका लुम्दिङ छो र होङ्गु 2, संखुवासभाको तल्लो वरूण र मनाङको ठुलागी हिमतालको पानीको सतह घटाउन लागि हो। सम्बद्ध अधिकारीहरूका अनुसार 4 तालको पानीको सतह घटाउने आयोजना सञ्चालनका लागि करिब 5 करोड़ अमेरिकी डलर खर्च गरिँदैछ। नेपालका हिमताल विस्फोटजन्य बाढ़ी जोखिम न्यूनी नवीकरणका लागि सञ्चालन हुने परियोजनामा ग्रीन क्लाइमेट फण्डले 3,61,58,000 अर्थात करिब 5 अर्ब रूपियाँ अनुदान दिनेछ भने नेपाल सरकार र साझेदार संस्थाहरूले करिब 1,38,00,000 अर्थात करिब 1,90,00,000 जुटाउनेछन्। जल तथा मौसम विज्ञान विभागले यूएनडीपी को साझेदारीमा सञ्चालन गर्ने यस परियोजनाबाट हिमाली क्षेत्रका जोखिममा रहेका करिब 23,00,000 मानिस लाभान्वित हुने पनि बताइएको छ। त्यस्तै 150 हेक्टर भन्दा बढ़ी क्षेत्रमा वृक्षारोपण गरी नदी किनार तथा बाढ़ीको जोखिममा रहेका क्षेत्रलाई सुरक्षित बनाइनेछ। पछिल्ला अध्ययनहरूले यी चारवटै हिमतालको आकार बढ़दै गएको र विस्फोटको जोखिममा रहेको जनाएका छन्। त्यसैले पनि तत्काल हस्तक्षेप गरी तालमा रहेको पानीको सतह घटाउन र पूर्व सूचना प्रणाली जस्ता जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। सरकारले ग्लोब संजीवनी आयोजना नाम दिएर चार हिमतालको जल सतह घटाउने, तल्लो भेगमा पूर्व सूचना प्रणाली जडान गर्ने लगायतका काम गर्दैछ। आयोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक राजन भट्टराईले यो वर्ष परामर्शदाता नियुक्त गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कन लगायत काम गरिने बताए। आयोजनालाई इसी मोड र यूएनडीपीले इंगित गरेका बाहेकका हिमतालको पनि जोखिम मूल्याङ्कन गर्ने जिम्मा दिएको छ। आयोजनाका लागि जल तथा मौसम विज्ञान विभागका फोकल पर्सन समेत रहेका वरिष्ठ हाइड्रोलोजिस्ट सुभाष तुलाधरले इन्जाबाट केही कुरा सिकिएको बताए। तत्कालीन वातावरण मन्त्रालयको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत संचालित समुदायमा आधारित बाढ़ी तथा हिमताल विस्फोट जोखिम न्यूनीकरण आयोजना मार्फत इन्जा हिमतालको पानीको सतह 3.4 मिटर घटाइएको थियो। सो आयोजनामा करिब 31,00,000 रूपियाँ खर्च भएको छ। हिमतालको जल सतह घटाउँदैमा जोखिम हट्न नसक्ने विज्ञहरूले बताएका छन्। नेपालका इन्जा, तल्लो बरून र ठुलागी लगायतका हिमताल बारे अध्ययन गरेका अमेरिकी वैज्ञानिक जेफ्री एस कार्गेल जल सतह घटाउँदैमा मात्र जोखिम कम नहुने बताउँछन्। तालबाट बाहिरिने पानीको बहावलाई नियमन गर्ने व्यवस्था पनि आवश्यक हुने उनको भनाइ छ। काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं हिमनदी तथा हिमताल विज्ञ रिजन भक्त कायस्थ भने अब ठूला हिमतालले मात्र जोखिम निम्ताउँछन् भनेर बस्न नहुने बताउँछन्। उनले भने जोखिममै रहेका भनिएका हिमताल 21 वटा हुन्। 2 वटाको जल सतह घटाएको छ, 4 वटाको घटाउने काम शुरू हुन लागेको छ। अब 15 वटाको घटाउँदैमा जोखिम कम हुने भन्ने होइन। नेपालका हिमनदी र हिमताल बारे लामो समयदेखि अध्ययन गर्दै आएका हिमाली वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी विज्ञ अल्टन सी बायर्स पनि 1-3 मिटर जल सतह घटाउँदैमा खतरापूर्ण मानिएका 4 वटा तालबाट हिमताल विस्फोट जन्य बाढ़ीको जोखिम कम नहुने बताउँछन्। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुलीले वैज्ञानिकहरूले कम्तीमा 20 मिटरसम्म जल सतह घटाउन सुझाव दिए पनि बजेट अभावले सम्भव नभएको बताए। अर्बौं खर्च गरेर पनि हिम पहिरो तालमा ठोकियो भने जतिसुकै पानी घटाए पनि जोखिमपूर्ण नै हुने उनको भनाइ छ। नेपालमा सन् 1977 यता हिमताल विस्फोटका 26 घटना रेकर्ड भएका छन्। ती मध्ये 11 वटाले अन्तर्देशीय प्रभाव पारेका छन्। 32 साउन 2081 सोलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिका 5 स्थित हिमताल विस्फोट भएर थामे खोलामा बाढ़ी आएको थियो। बाढ़ीले थामे गाउँसहित दूधकोशीको तटीय क्षेत्रमा क्षति पुर्याएको थियो। जलवायु परिवर्तनका कारण हिम नदी पग्लिने क्रम बढ़ेसँगै हिमताल विस्तार भइरहेकाले यस्ता विपदको जोखिम पनि बढ़िरहेको वैज्ञानिकहरू बताउँछन्। इसी मोडले सन् 2019 प्रकाशन गरेको हिन्दुकुश हिमालय मूल्याङ्कन प्रतिवेदन अनुसार विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित भए पनि हिमाली क्षेत्रमा तापक्रम करिब 2 डिग्री सेल्सियसले बढ़ने सम्भावना छ।
0: पहिरोले अवरूद्ध पृथ्वी राजमार्गको कृष्णवीरमा नयाँ ट्र्याक विस्तार गर्न लागि सड़क विभागले दुवैतर्फबाट एक्जामेटरले ट्र्याक खन्ने काम गरिरहेको जनाएको छ। 50 मिटर ट्र्याक विस्तार गरिसकिएको जनाएको छ। सड़क विभागका मलेखु मुङलिन सड़क खण्डकी प्रमुख सूचना अधिकारीले कृष्णवीरमा पहिरो गएको क्षेत्रमा भन्दा माथिबाट सड़क सञ्चालन गर्न लागि बताइन्। हिजोबाट सो क्षेत्रमा रूख कटान गरेर हटाउने काम गरिएको थियो। पूर्वाधार विकास मन्त्रालयले कृष्णवीर तथा पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्कालीन र दीर्घकालीन योजना तय गरिएको जनाएको छ। मन्त्रालयले कृष्णभीरको हिल साइडमा ग्याबियन ब्रेस्ट वाल माथिबाट सवारी साधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढ़ाउने निर्णय गरेको थियो। पहिरोका कारण गत आइतबारदेखि मलेखु मुङलिन सड़क खण्ड अवरूद्ध छ। काठमाडौँ आउजाउ गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्।
1: भोटेपछि बाढ़ी पछि प्रभावित कोसाईकुण्डको ठूलो र सानो भारखो गाउँमा शव विनय अन्तिम संस्कार शुरू गरिएको छ। बाढ़ीमा 35 जना सम्पर्क विहीन भएपछि उनीहरू जीवित भेटिने आशा मारेका परिवारले स्थानीय परम्परा अनुसार काजक्रिया शुरू गरेका हुन्। गाउँका प्रमुख लामा सिंगे नोर्पो लामा आफैले जेठा छोरा र दुई बुहारी गुमाएको पीड़ा बोकेर पनि गाउँलेका हराएका आफन्तको अन्तिम संस्कार गराइरहेका छन्। कान्तिपुर कर्मी दया दोतराज र नायक पौडेलले तयार पारेको सामग्री।
3: गोसाईकुण्ड ठूलो भारखुको सबैभन्दा पुच्छारको घर सिंगे नोर्पे लामाको हो। गत बुधबार बिहान 11 बजे उनी जेठो छोरा बुहारी र कान्छी बुहारीको अन्तिम संस्कारको तयारीमा थिए। भित्तामा जेठो छोरा छेलेवाङ्बी, जेठी बुहारी छेङ्कु र कान्छी बुहारी प्रतिमा लामाका तस्विर लहरै राखिएका थिए। सिंगे उनीहरूको तस्विरमा खादा चढ़ाउँदै थिए। त्यति बेला स्थानीय मेन्दो तामाङ बाढ़ीमा सम्पर्कविहीन आफ्नो छोराको संस्कार गरिदिन भन्दै उनको आँगनमा आइपुगिन्। सिंगेले सेतो खादा ओढ़ाइदिएका छोरा बुहारीको तस्विरतिर एकछिन हेरे अनि आफ्नो काम छाडेर मेन्दोको घरतिर हिँडे। घरमै यत्रो संकट पर्दा पनि मैले गाउँको संस्कार रोक्न मिल्दैन, हाम्रो परम्परा अनुसारको काजक्रिया नगरी नहुने संस्कार हो, सिंगे आँसु लुकाउँदै भन्छन्। उनी गाउँको प्रमुख लामा हुन्। गाउँको सुख दुःख र काजक्रियामा उनी नै मन्त्र पढ्छन्। भोटेकोसी बाढ़ीले गाउँमा धेरैजना बेपत्ता भएपछि परिवारको संस्कार छोडेर पनि गाउँलेको संस्कार गर्नुपर्ने बाध्यता अहिले सिंगेलाई आइपरेको हो। 10 भदौको बाढ़ीबाट ठूलो र सानो भारखुबाट 35 जना सम्पर्कविहीन रहेको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नोर्पु तामाङले बताए। ठ्याक्कै यति नै भन्ने यकिन छैन, तर हाम्रो वडा पासमा ठूलो भारखु र सानो भारखु गरेर 150 घरधुरीमा 35 जना सम्पर्कविहीन छन्। उनले भने अझै तथ्याङ्क बढ़न पनि सक्छ, पूरै अस्तव्यस्त छ। बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको यस क्षेत्रमा कोही विद्या 40 देखि 50 जना लामा राखेर दाह संस्कार गर्ने परम्परा छ, तर यसपालि न सब छ न त त्यस्तो अवस्था। सानो र ठूलो भारखु गाउँमा अन्तिम संस्कार यति बेला सब बिना नै चलिरहेको छ। गाउँपालिका उपाध्यक्ष प्रतिमा लामा, वडा नम्बर 2 टिमुरेका अध्यक्ष कामी छिरिङ तामाङ, वडा 5 स्याफ्रुका अध्यक्ष दावा मिङमर तामाङ सहित 28 कर्मचारी पनि सम्पर्कविहीन रहेको पालिकाका अध्यक्ष कैसाङले बताए। उनका अनुसार उपाध्यक्ष, वडाध्यक्ष र कर्मचारीहरू नै सम्पर्कविहीन भएपछि पालिकाले तत्कालै गर्नुपर्ने उद्धार र राहतको काममा पनि प्रभाव परेको छ। अहिलेसम्म कसैको पनि उद्धार गर्न वा सब भेटाउन सकिएको छैन। यस्तो शोक र अभावको घड़ीमा उद्धार, राहत व्यवस्थापन र क्षतिको विवरण संकलन गर्न हामीलाई समस्या परिरहेको छ, अध्यक्ष कैसाङले कान्तिपुरसँग भने। गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा सिंगे नोर्पो लामाकी कान्छी बुहारी हुन्। विपत्तिको दिन बिहानै उनी गाउँपालिका कार्यालय पुगेकी थिइन्। उनको अवस्था पनि अज्ञात छ। अन्तिम पटक उनको फोन उठ्दा अय्या अय्या गर्दै हस्याङ फस्याङ गरेको सुने। मेरो बोलीको कुनै जवाफ आएन। प्रतिमाका श्रीमान केडी भन्छन्। आफै गएर खोला छेउ पनि खोजे तर भेटिन। अब त उनी रहिनन् भन्ने स्वीकार्नुको विकल्प भएन। सिंगेका जेठा छोरा र बुहारीले त्यही हिमालयन रोयल नामको होटल चलाउँदै आएका थिए। उनीहरू पनि बाढ़ीमा परेर सम्पर्कविहीन छन्। जिल्ला प्रशासन कार्यालय रसुवाको प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लाभरबाट 2128 जना सम्पर्कविहीन छन्। यसमध्ये 163 विदेशी नागरिक हुन्। घटनाको एक साता बितिसक्दा खोलाका बगर र खोजहरूमा खोजी गर्दा गर्दै स्थानीय थाकिसकेका छन्। राज्यका तर्फबाट सुरक्षाकर्मीले औपचारिक रूपमा खोजी कार्य बन्द गरिसकेका छन्, तर लेदो र ठूला ढुङ्गाले बस्ती पूरिएकाले उनीहरू जीवितै भेटिएलान् भन्ने आश गाउँले मारिसके त्यसैले परम्परा अनुसार काजक्रिया शुरू गरेका हुन्। यो विपत्ति हाम्रो मात्रै भागको होइन रहेछ, धेरै मान्छे विस्थापित भए। स्थानीय छोमो तामाङ भन्छिन्, अब नभेटिएको कहिले भेटिएला भनेर सबै संस्कारमा लागे। ठूलो भारखुको 23 जनाको अन्तिम संस्कारको काम सिंगेले गरिरहेका छन्। छोमोका अनुसार प्रत्येक साता दिनमा पूजा हुन्छ। हाम्रा धार्मिक संस्कार अनुसार 49 औं दिनमा अन्तिम काजक्रिया घेवा गरिन्छ र त्यसपछि मात्र क्रिया पूरा रूपमा सकिन्छ, उनले भनिन्। सुभाषलाई गुमाएकी मेन्दो भेटिने आश मरेपछि संस्कार शुरू गरेकी बताउँछिन्। सुभाष खेतीपातीमा सघाउँथे। 9 भदौमा बाटो खराब छ भन्दा भन्दै केरुङ गएका सुभाष भोलिपल्टदेखि सम्पर्कविहीन भए। अब त भेटिने आश मर्यो, त्यसैले लामा बोलाएर छोराको आत्माको शान्तिका लागि संस्कार शुरू गरेकी छु, मेन्दो भन्छिन्। 86 वर्षीय पेमा दार्केले पनि 26 वर्षीय नाति विशाल तामाङको बाटो हेर्न छाडेर अन्तिम संस्कार शुरू गरेका छन्। सानो भारखु सुधार समाजका अध्यक्ष सन्त बहादुर तामाङका छोरा भने स्याफ्रु बेसीबाट सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएकाले बाँच्न सफल भए, तर उनी आफै यति बेला गाउँको सामूहिक काजकिरिया व्यवस्थापनसँग खटिएका छन्। कतिपय छिमेकीहरूको त क्रिया गरिदिने परिवारका सदस्य समेत बाँकी रहेनन्। सन्त बहादुर भन्छन्, हामी बाँचेका गाउँले नै मिलेर ती हराएका आत्माको संस्कार गरिरहेका छौं।
1: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
4: ओहो जेठा, बजार खरिद कि क्या हो?
5: जस्ता पाता किनौ कि भनेर नि काका।
4: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
5: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
4: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
5: उसो भए कुन किन्ने त काका?
4: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलासको गुडा छ जस्ता पाता नि किन्ने नि लाटा।
5: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
4: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
6: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
5: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
7: उल्लास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भागीशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: एनभिडिया डायरीमा अब बाँकी प्रसंग। प्रविधि क्षेत्रमा अग्रणी भूमिकामा रहेको एनभिडिया कम्पनीले नेपालका लागि 10 मिलियन अमेरिकी डलर अर्थात करिब 1,53,00,000,000 रूपियाँ सहयोग गरेको छ। हालै भोटेकोशी नदीमा आएको बाढ़ीका कारण भएको क्षति तथा मानवीय सहायताका लागि कम्पनीले सो रकम सहयोग गरेको हो। सो सहयोगपछि कम्पनीबारे चासो व्यक्त भएका छन्। थप विवरणसहित कान्तिपुर कर्मी सजना बरालले तयार पारेको एक सामग्री अबको क्रममा।
2: विश्वको अग्रणी एआई चिप निर्माता कम्पनी एनभिडिया र यसका प्रमुख कार्यकारी अधिकृत जेन्सन ह्वाङले नेपालका बाढ़ी पीड़ितको राहत तथा पुननिर्माणका लागि 10 मिलियन अमेरिकी डलर करिब 1,53,00,000,000 नेपाली रूपियाँ सहयोग प्रदान गरेका छन्। कम्पनीले यो सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता रहेको एक बैंक हिमालय बैंकमा दाखिला गरिसकेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले सामाजिक सञ्जालमा सहायता रकम दाखिला भएको सार्वजनिक गरेका छन्। भोटेकोशी विपत्तिपछि प्रविधि क्षेत्रबाट नेपालले पाएको यो सबैभन्दा ठूलो आर्थिक सहायता हो। भदौ 10 मा भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट निरन्तर मानवीय र वित्तीय सहयोग पाइरहेको छ। एनभिडियाको यो सहयोगप्रति अर्थमन्त्री सोरेन वाग्लेले सामाजिक सञ्जाल एक्समा भिडियो सन्देश पोस्ट गर्दै कृतज्ञता व्यक्त गरेका छन्। अर्थमन्त्री वाग्लेले भनेका छन्, बाढ़ी पीड़ितहरूको उद्धार राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,00,00,000 अमेरिकी डलर योगदान गर्नुभएकोमा म अमेरिकी एआई कम्पनी एनभिडियाका संस्थापक सीईओ तथा अध्यक्ष जेन्सन ह्वाङप्रति आभार व्यक्त गर्दछु। यस उदाहरणीय सहयोगले अन्य धेरै व्यक्ति तथा संस्थाहरूलाई योगदान पुर्याउन प्रेरणा मिल्नेछ भन्ने मैले आशा लिएको छु। एनभिडिया मार्फत सहयोग रकम जुटाउन र सरकारी स्तरमा समन्वय गर्ने सामाजिक अभियन्ता एवं उद्यमी हिक्मत थापाका अनुसार एनभिडियामा कार्यरत अशोक पाण्डेको नेतृत्वमा आरती न्यौपाने र अन्य 50 नेपाली कर्मचारीको अनुरोध र पहलमा सहयोग सम्भव भएको हो। थापाले कान्तिपुरसँग भने बाढ़ी पीड़ितको उद्धार र राहतका लागि कम्पनीका नेपाली कर्मचारीहरू आफैले सक्रियता देखाएर यो पहल अगाडि बढ़ाएका थिए। यो रकम सदुपयोग हुने सुनिश्चितता एनभिडियाले खोजेको थियो। यसमा ढुक्क हुन भन्दै अर्थमन्त्री वाग्लेले कम्पनीलाई कन्भिन्स गर्न सफल हुनुभयो। यो ठूलो सहायता घोषणा भएसँगै नेपालीहरूमा एनभिडिया कस्तो कम्पनी हो भन्ने चासो निकै बढ़ेको छ। एनभिडिया अमेरिकामा स्थापित एआई ग्राफिक्स प्रोसेसिङ युनिट जीपीयू र एक्सेलरेटेड कम्प्युटिङको क्षेत्रमा काम गर्ने विश्वविख्यात प्रविधि कम्पनी हो। यसले विशेष गरी सेमी कन्डक्टर चिप, अत्याधुनिक कम्प्युटर प्रविधिको विकास, ग्राफिक्स र आर्टिफिसियल इन्टेलिजेन्सको अनुसन्धानमा विश्वव्यापी रूपमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। लगभग 42,000 भन्दा धेरै कर्मचारी रहेको कम्पनीमा 50 भन्दा बढी नेपाली कर्मचारी छन्। सन् 1993 क्यालिफोर्नियामा स्थापना भएको एनभिडिया कम्प्युटर चिप र हार्डवेयर निर्माण गर्ने विश्वकै अग्रणी कम्पनी हो। शुरूआती दिनमा यसले कम्प्युटर गेमका लागि शक्तिशाली ग्राफिक्स कार्ड जीपीयू निर्माण गर्थ्यो, तर समयक्रममा आर्टिफिसियल इन्टेलिजेन्स एआईको तीव्र विकास भएसँगै यो कम्पनी प्रविधि जगतको सबैभन्दा शक्तिशाली पूर्वाधार निर्माता बन्न पुग्यो। अहिले यसले विकास गरेका उन्नत चिप र सफ्टवेयर प्रणाली विश्वभरका डेटा सेन्टरमा प्रयोग भइरहेका छन्। डिजिटल युगमा एनभिडियाका चिपहरू सुन र इन्धन जत्तिकै बहुमूल्य छन्। गुगल, माइक्रोसफ्ट, एप्पल, अमेजन र मेटा जस्ता ठूला प्रविधि कम्पनीहरू आफ्ना एआई प्रणाली र प्रविधि सञ्चालन गर्न एनभिडियाकै चिपमा निर्भर छन्। सन् 2025 अक्टोबरमा यो कम्पनी बजार पूँजीकरणका हिसाबले 5 ट्रिलियन अर्थात 50,00,000,000,000 डलरको स्तर पार गर्ने इतिहासकै पहिलो कम्पनी बनेको थियो। त्यसअघि जुलाईमा विश्वकै पहिलो 4 ट्रिलियन डलरको कम्पनी बनेको थियो। हाल यसको बजार मूल्य 5.5 ट्रिलियन डलर भन्दा माथि पुगिसकेको छ। कम्पनीका सह संस्थापक एवं अध्यक्ष 63 वर्षीय जेन्सन ताइवानी मूलका अमेरिकी नागरिक हुन्। प्रविधि क्षेत्रमा उनको चमत्कारिक नेतृत्व र लोकप्रियता असाधारण छ। उनको रकी स्टार जस्तो व्यक्तित्व देखेर मेटाका प्रमुख मार्क जकरबर्गले उनलाई प्रविधि क्षेत्रको टेलर स्विफ्टको संज्ञा दिएका छन्। सधैँ जसो कालो छालाको ज्याकेटमा देखिने ह्वाङ जहाँ पुग्छन् त्यहाँ उनीसँग सेल्फी र अटोग्राफ लिने प्रशंसकहरूको भीड़ लाग्ने गर्दछ। नेपालमा आएको भीषण बाढ़ी पहिरोले जलविद्युत लगायत देशको ऊर्जा र पूर्वाधार क्षेत्रमा निकै क्षति पुर्याएका बेला एनभिडियाले नेपाललाई उपलब्ध गराएको यो सहयोगलाई लिएर सामाजिक सञ्जालमा धन्यवाद दिनेको ओइरो छ। यो सहयोग जुटाउन कम्पनीमा कार्यरत नेपाली कर्मचारीहरूको सक्रियता र नेपाली अभियन्ताहरूको विशेष योगदान रहेको थियो। चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाललाई दुईवटा भेलिब्रेजका सामग्री हस्तान्तरण गरेको छ। ल्हासामा आज आयोजित कार्यक्रममा ल्हासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौला र तिब्बत स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका उपमहानिदेशक ओयाङ झिबिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरेर एकअर्कालाई आदान प्रदान गरेको ल्हासा स्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ। हालैको बाढ़ीबाट प्रभावित क्षेत्रमा जडान गर्न नेपाली महावाणिज्य दूतावासले तिब्बत स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयसँग भेलिब्रेज उपलब्ध गराउन अनुरोध गरेको थियो। सोही अनुसार तिब्बत सरकारले आज 100 मिटर लम्बाईका दुईवटा भेलिब्रेजका सामग्री हस्तान्तरण गरेको हो।
1: यसैबीच बंगलादेश सरकारले बाढ़ी पीड़ित नेपालका लागि 10 लाख अमेरिकी डलर अर्थात 15 करोड़ 20 लाख नेपाली रूपियाँ सहयोग गर्ने भएको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बागेन्द्र शाहलाई सम्बोधन गरेको पत्र हस्तान्तरण गर्दै विदेश राज्य मन्त्री हुमायन कबीरले नेपालका लागि सो सहयोग घोषणा गरेका हुन्। उनले नेपालका लागि बंगलादेशका राजदूत घनश्याम भण्डारीलाई पत्र हस्तान्तरण गरेका थिए। बंगलादेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने जनाएको छ।
2: भोटेकोशी बाढ़ीपछि विस्थापित भएका 4521 जना अहिले विभिन्न 3 जिल्लाको होल्डिङ सेन्टरमा बसिरहेका छन्। नुवाकोटमा 3181 जना, धादिङमा 191 जना र रसुवामा 1141 जना होल्डिङ सेन्टरमा रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। हालसम्म भौतिक रूपमा 7570 निजी घरमा क्षति पुगेको प्राधिकरणको अनुमान छ। त्यस्तै सरकारी संरचना 48 वटा क्षति भएको छ। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार 1287 जनाको शव फेला परेको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: ओहो जेठा, बजार हिट कि क्या हो?
6: जस्ता पाता किनौ कि भनेर नि काका।
5: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
6: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
5: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
6: उसो भए कुन किन्ने त काका?
5: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नि किन्ने नि लाटा।
6: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
5: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
7: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
6: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
8: उल्लास भए अरू किन खोज्ने?
1: कान्तिपुरमा अब आर्थिक प्रसंग। मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएको वस्तु काठमाडौँस्थित चोबार सुखा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ। भन्सार विभागले सूचना जारी गर्दै मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि ल्याइएका वस्तुहरू सो कार्यालयबाट भन्सार जाँचपास नगराई चोबार सुखा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गराउन आग्रह गरेको हो। त्यसका लागि विभागले सड़क मार्ग समेत तोकेको छ। अर्को निर्णय नहुँदासम्मका लागि आन्तरिक परिवहनको सुविधा दिने निर्णय भएको विभागको भनाई छ। विभागले मालवाहक सवारीका लागि 2 वटा सड़क मार्ग तोकेको छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946400
5: र 9819327375।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोसेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल।
7: सम्पर्क नम्बर 9813655553 र 9843218049।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
8: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
8: हुन्छ बाबा, हुन्छ।
0: छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, हैन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
0: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धको बाटो दूरसञ्चार जाने बाटो।
15: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
16: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
16: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खानदारी एक सङ्खुवा सभा।

0: This is Radio Songkhuasuba 95.5 MHz.
1: यो सामुदायिक सूचना नेटवर्क CIN
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। त्रिशुली 3A को सुरुङको अन्तिम विन्दुमा नेपाली सेना, थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई, रसुवा बाढ़ीमा परेर उपचारारत दुईजनाको मृत्यु, मृत्यु हुनेको संख्या 1294 नाग्यो।
1: करिब 5000 भन्दा बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ, त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यस्तै गरेर तपाईँको नुवाकोटको, त्यस्तै गरेर विदेशी नागरिकहरू पनि चाहिँ।
0: भोटेकोशी बाढ़ीपछि चीनमा फँसेका 155 नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए। बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारको तयारी। दार्चुलाको अपि हिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी चमेलिया नदी थुनियो, सतर्कता अपनाउन आग्रह।
2: पहिरो आएर नदी थुनिएर नदीको जुन पहिरो ब्लकहरू खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हामीले तटीय क्षेत्रको सबै स्थानीयहरूलाई नै सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेका छौँ सबैलाई।
0: रसुवा बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना। लेन्दे खोलामाथि दुई ताल तत्कालका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई।
3: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ, त पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
0: र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो हार, साउथ अस्ट्रेलियासँग 138 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी बाढ़ीपछिको पुननिर्माण र पुनर्स्थापनाका लागि नेपालले यथाशीघ्र ठूलो धनराशि अन्तर्राष्ट्रिय सहयोगबाट पनि जुटाउने पर्छ। यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग राम्रो खालको सम्बन्ध कायम गर्नुपर्दछ। साथै केही समयपछि दात्री सम्मेलन लगायतका सहायताका सम्भावना खोज्न सदुपयोग गर्नु उचित हुनेछ। अब खबर सन्तोषी रावलबाट।
5: लाङटाङको उत्तरी क्षेत्रमा हिम चट्टान खसेर बनेको लेन्दे खोलामाथिको दुई ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका प्रमुख विनोद प्राजुलीका अनुसार चिनिया टोलीले गरिएको अवलोकनमा तल्लो तालबाट अधिकांश पानी बगिसकेको छ भने माथिल्लो तालमा पानीको सतह केही बढ़े पनि खतरा तहमा पुगेको छैन। माथिल्लो ताल करिब 0.19 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। पानीको सतह करिब 2 मिटर बग्दा त्यहाँ करिब 6 लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ। चिनिया टोलीले तालको अवस्था निरन्तर निगरानी गर्दै नेपाली पक्षलाई जानकारी दिइरहेको छ। हालसम्म तालका कारण जोखिम नरहेको उनीहरूको सुझाव रहेको उहाँले सीआईएनसँग बताउनुभयो।
3: त्यहाँ दुईवटा तालहरू बने र पहिलो ताल अलि बढी जोखिमको ताल फुट्यो, दोस्रो ताल चाहिँ अलिकति माथि छ र कम जोखिममा देखिन्छ। अब त्यसबाट जोखिम त कायम छ, तर जोखिम चाहिँ कम भएको मान्न चाहिँ सकिन्छ। अब 10 गते जस्तै बाढ़ी आउने सम्भावना चाहिँ तत्काल नदेखिएको र त्यो ताल जुन एउटा बाँकी छ दोस्रो ताल, त्यो फुटिहालेमा पनि त्यति ठूलो बाढ़ी आउने अवस्था चाहिँ पहिला जस्तो देखिँदैन। अब त्यो कारणले पहिला तुलनात्मक रूपमा पहिला भन्दा जोखिम केही भयो भन्न सकिन्छ, तर जोखिम अन्त्य भएको मान्न चाहिँ सकिँदैन।
6: अहिले तालमा भएका पानीहरू चाहिँ पूर्ण रूपमा सुकेको भन्ने पनि जानकारी प्राप्त भएको छ, यो साँचो हो?
3: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ, त पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
5: गत 10 भदौमा रसुवा बाढ़ीपछि नेपाल चीन सिमाना नजिक 2 वटा ताल बनेका थिए। त्यसमध्ये तल्लो ताल फुटेर पानी बग्दा भोटेको सीमा अर्को बाढ़ी आएको थियो। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा अन्तिम विन्दुसम्म कुनै पनि व्यक्ति फेला नपरेको नेपाली सेनाले जनाएको छ। फँसेकाहरूको खोजी तथा उद्धारको काम निरन्तर अघि बढ़े पनि अन्तिम विन्दुसम्म पुग्दा थप व्यक्ति फेला नपरेको सेनाले जनाएको हो। भूमिगत विद्युत गृहमा फँसेका मानिसहरू बसेको हुन सक्ने सम्भावित स्थान पहिचान गर्न प्राधिकरणका प्राविधिक टोली सेनासँगै सुरुङभित्र प्रवेश गरेका थिए। निरन्तर 9 दिनको प्रयासपछि आज बिहान सुरुङबाट दुईजनालाई जीवितै उद्धार गरिएको थियो। उद्धारका क्रममा एउटा शव पनि निकालिएको छ। प्राधिकरणका अनुसार अझै 42 जना इन्जिनियर तथा कर्मचारी सुरुङभित्र फँसेको हुन सक्ने अनुमान भए पनि अन्तिम बिन्दुसम्म पुग्दा कुनै पनि व्यक्ति नभेटिएको सेनाले जनाएको छ। उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकाहरूको उपचार सैनिक अस्पताल छाउनीमा भइरहेको छ। निकालिएको शवको भने पहिचान हुन बाँकी रहेको आयोजनाले जनाएको छ। उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोली खटिएको छ। यसैबीच रसुवा बाढ़ीमा परेर घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार त्रिवी शिक्षण अस्पतालमा उपचाररत एकजना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एकजना गरी दुईजनाको मृत्यु भएको हो। मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। यस्तै रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित 13,093 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 1,294 जनाको शव संकलन गरिएको छ भने 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित मध्ये 5,397 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा 4,521 जनालाई राखिएको प्रतिकार व्यवस्थापनका प्रमुख रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
1: अहिलेसम्म 1,294 जनाको चाहिँ शव विभिन्न जिल्लामा फेला परिसकेको छ र त्यसमध्ये शनाखत भई बुझिलिएको शवको संख्या जम्मा 88 मात्रै छ। अन्त बाँकी चाहिँ पहिचान हुन बाँकी छ अथवा त्यसलाई शनाखत गरेर सम्बन्धित व्यक्तिलाई बुझाउन बाँकी रहेको छ। त्यसै अहिले पनि करिब 5,000+ व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यसै गरेर तपाईँको नुवाकोटको, त्यसै गरेर विदेशी नागरिकहरू पनि चाहिँ हुनुहुन्छ। त्यसै जलविद्युत आयोजनामा पनि करिब 900+ मान्छेहरू चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ, भनेको सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरूको खोजबिनको काम चाहिँ चलिराखेको छ। टनेलहरूमा पनि खोजबिन चलिराखेको छ भने अहिलेसम्म चाहिँ घाइतेको संख्या 304 जो चाहिँ उपचाररत र डिस्चार्ज सहितको चाहिँ यो डेटा हो। र यो घटना घट्ने बित्तिकै हामीले चाहिँ थुप्रै मान्छेहरूको उद्धार पनि गरिसकेको अवस्था छ। जस्तो कि नेपाली सेनाले 3,900+, त्यस्तै नेपाल प्रहरी 4,000+, त्यसै सशस्त्र प्रहरी बल नेपालले चाहिँ 4,800+ भनेको करिब 12,000+ मान्छेको पनि हामीले उद्धार गरिसकेको अवस्था छ भने अहिले चाहिँ विभिन्न होल्डिङ सेन्टरमा 3,655+ व्यक्तिहरू चाहिँ बसिराख्नु भएको अवस्था छ।
5: उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा 21,421 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। दार्चुलाको अपि हिमाल गाउँपालिका 1 भट्टारामा पहिरोले चौलानी अर्थात चमेलिया नदी थुनिदा 8 घरलाई सुरक्षित स्थानमा सारिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ। हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारू हुन थालेको बताइएको छ। तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ़न सक्ने जोखिम कायमै रहेको छ। जोखिमलाई मध्यनजर गर्दै जोखिममा रहेका स्थानीय र उनीहरूको वस्तुभावलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: आधा भागमा चाहिँ नदीको किनारमा गएर पहिरो छुपिएको अवस्था छ, आधा भागबाट नदी बगिरहेकै अवस्था छ। अहिले तत्कालको लागि चाहिँ त्यस्तो धेरै ठुलो जोखिम देखिँदैन, यद्यपि अब त्यहाँ पहिरो थप भएको खण्डमा चाहिँ थप नदी थुन्न सक्ने जोखिम त अल्टिमेटली भइ नै हाल्छ। र हालको लागि चाहिँ पहिरो कम्प्लिटली रोकिएको भन्न त मिल्दैन, थोरै सानोतिनो खसिरहेछ। तर अहिले करेन्ट कुरा गर्ने हो भने चाहिँ पहिरो रोकिएको छ भने त्यहाँ हाम्रो पहिरोको नजिकै 7-8 घर परिवार बसोबास गर्नुहुँदो रहेछ, उहाँहरूलाई पनि जोखिम छ भन्ने हिसाबले स्थानान्तरण गरेर सुरक्षित स्थानमा लगिसकेको अवस्था छ। पहिरो आएर नदी थुनिएर नदीको जुन पहिरो त्यो ब्लकेट खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हामीले तटीय क्षेत्रको सबै स्थानीयहरूलाई पनि सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेका छौँ सबैलाई।
5: अपि हिमाल मारमा लेकम गाउँपालिका र शैलेशिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीपछि चलिरहेको राहत पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले करिब 15 करोड़ रूपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो। रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको पुनस्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाकले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, पुरानी ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। भुटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 155 जना नेपाली आज तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनिया पक्षले उनीहरूलाई तातोपानी नाकाको पिलिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो। यसअघि बिहिबार 114 जना नेपाल आइपुगेका थिए। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका 155 जना मध्ये 145 जना रसुवाका नागरिक रहेका छन्। धादिङका 1 जना र काठमाडौँका 9 जना रहेका छन्। साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेका नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनको आज भइएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याइएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका रसिद खानले 37, मइन यादवले 20, दीपक डुमरेले 18, कप्तान अनिल कुमार शाहले 11 रन बनाए। अरू खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। साउथ अस्ट्रेलियाको स्पेन्सर जोनसनले 3 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाए। साउथ अस्ट्रेलियाका डाउजी ओगेन बुमिजले 111 रन बनाए। नेपाल एका रसिद खानले 2 जना श्रीजन घटका, नारायण जोशी, पवन शर्मा र लोकेश बमले 1-1 विकेट लिएका हुन्।
7: सन्तोषी रावल
8: बाढ़ीपछि मनमा पनि असर, डर आत्तिनेर निन्द्रा नलाग्ने समस्या भए के गर्ने?
9: यदि कसैलाई समस्या भयो भने, व्यक्ति या स्वास्थ्यकर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्यकर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ, खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ।
8: प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह, जानकारी सहितको विशेष सामग्री, रसुवा बाढ़ीपछि महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विपद जुनसुकै बेला हुन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ।
0: सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
7: मिलिजुली नेपालीमा केही महत्वपूर्ण जानकारी तथा सूचना। तपाईँलाई डर लाग्ने, निन्द्रा नलाग्ने, बारम्बार रुन मन लाग्ने, घटना सम्झेर आत्तिने, मन अस्थिर हुने वा तनाव बढ़ने जस्ता समस्या भइरहेको छ? यदि त्यसो हो भने मनोचिकित्सक डाक्टर सूरज तिवारीका अनुसार रसुवामा आएको विनाशकारी बाढ़ीपछि यस्ता लक्षणहरू धेरै प्रभावित व्यक्तिहरूमा देखिएका छन्। त्यसको उपचार पनि गर्नुपर्छ। चिकित्सकहरूले बाढ़ीपछिको मानसिक तनाव कम गर्न गहिरो सास फेर्ने अभ्यास गर्ने, नियमित दैनिक काम गर्ने, बाढ़ी सम्बन्धी समाचार सीमित रूपमा हेर्ने, हल्का शारीरिक गतिविधि गर्ने, परिवार तथा साथीभाइहरूसँग कुरा गर्ने, सल्लाह लिने गर्नुपर्दछ। यही विषयमा हामीले मनोचिकित्सक डाक्टर सूरज तिवारीसँग कुराकानी गरेका छौं।
9: भोटेकोसीमा बाढ़ी आयो, त्यसले गर्दा जुन व्यक्तिहरू निकै नराम्रोसँग होइन प्रभावित हुनुभएको छ र मानसिक स्वास्थ्यका समस्याहरू पक्कै पनि देखिएका छन्। कतिपयलाई थोरै असर गरे होला, कसैलाई धेरै असर गरे होला होइन। अब उहाँहरूलाई सरसहयोग गर्ने हिसाबमा चाहिँ स्थानीय निकायबाट पनि होइन यता संघीय सरकारबाट पनि सबैतिरबाट नै मनोसामाजिक कार्यकर्ताहरू हुनुहुन्छ। मनोसामाजिक कार्यकर्तालाई भेटेर पनि चाहिँ एउटा बाटो निस्किन्छ होइन। सामान्य खालका समस्या त्यहीँ हल भइहाल्छन्। अलिक कडा खालको समस्याहरू उहाँहरूले चाहिँ या त मनोचिकित्सकसँग सम्पर्क स्थापित गरिदिनुहुन्छ या त चाहिँ रेफर गर्नुपर्ने अवस्थामा रेफर गरिदिनुहुन्छ। अथवा चाहिँ नजिकै त्यहाँ जिल्ला अस्पताल पनि छ। हुन त अहिले चाहिँ त्यो पुल बगाएर त त्यसको चाहिँ बाटो अवरुद्ध भएको हुनाले यता बटार भित्रबाट त्यहाँ त्रिशुली अस्पतालमा सम्पर्क स्थापित गर्न व्यक्तिलाई चाहिँ आवाजको माध्यमबाट चाहिँ कठिनाई होला। अझ त्रिशुली अस्पतालमा पनि मनोचिकित्सकहरू र मनोपरामर्शदाताहरू हुनुहुन्छ। आजकल चाहिँ यदि कसैलाई समस्या भयो भने व्यक्ति या स्वास्थ्य कर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्य कर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ। खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ। अन्य अस्पतालहरूमा पनि जस्तो मानसिक स्वास्थ्य को सामान्य खालको चाहिँ जानकारी चाहिँ मनोचिकित्सा नबाहेक अन्य स्वास्थ्य कर्मीहरूलाई पनि हुन्छ। जस्तो विभिन्न सरकारी निकायका स्वास्थ्य कर्मीहरूलाई चाहिँ मानसिक स्वास्थ्यको तालिम चाहिँ दिइएको हुन्छ। त्यसले गर्दा केही केही समस्याहरू उहाँहरूले पनि आफ्नो हिसाबले हल गर्न सक्नुहुन्छ। अब होइन एकदमै अप्ठ्यारो स्थिति छ भने चाहिँ अब प्रेषण गरेर आउनु पर्दाखेरि चाहिँ जस्तो यता ललितपुर जिल्लामा को लगनखेलमा रहेको मानसिक अस्पताल जुन निकै पुरानो अस्पताल हो र विशुद्ध मानसिक स्वास्थ्यको सेवामा हामी समर्पित छौँ, त्यहाँ पनि आउन सकिन्छ। अर्को चाहिँ जस्तो केही नम्बरहरू छन् यो 1166 जुन हेल्पलाइन छ यो चाहिँ 24 घण्टा हप्ताको 7 दिन यो सेवा चाहिँ खुला छ। अर्को बालबालिका तथा किशोर किशोरीलाई पनि मानसिक स्वास्थ्यका समस्याहरू हुने गर्दछन् र जुन बाढी पीडित जुन समूह छ त्यो समूह मैले पनि देखेँ, त्यसमा चाहिँ कतिपय बालबालिकाहरू पनि हुनुहुन्छ। बालबालिकाले आफैले प्रयोग गर्न नसक्दा उहाँको अभिभावकले या परिवारका सदस्यहरूले पनि बालबालिका हेल्पलाइन पनि को सेवा पनि लिन सक्नुहुन्छ, जो चाहिँ कान्ति बाल अस्पतालबाट पनि त्यसको सेवा दिइराखिएको छ र साथसाथै हाम्रै मानसिक अस्पतालको किशोर किशोरी मानसिक स्वास्थ्य इकाइबाट पनि त्यो सेवा हुने गर्दछ, त्यसबाट लाभ लिन सकिनेछ। अरू नम्बरहरू मेरो सम्झना भएको चाहिँ हेलो स्वास्थ्य नम्बर पनि छ 1115, त्यसमा चाहिँ मानसिक स्वास्थ्यका समस्या लगायत सम्पूर्ण स्वास्थ्यको बारेमा चाहिँ जानकारी अथवा सरसल्लाह लिन सक्नुहुन्छ 1115।
7: तपाईँ भोटेकोसी बाढ़ी प्रभावितहरूको खोज उद्धार तथा राहतका लागि नुवाकोट आउँदै हुनुहुन्छ भने सार्वजनिक विदा भए पनि आवश्यक सेवा र समन्वयका लागि विदुर नगरपालिका कार्यालय खुल्ला रहेको छ। विपदको समयमा जनताको सेवा निरन्तर राख्ने उद्देश्यले विदुर नगरपालिकाले भदौ 19, 20 र 21 गते सार्वजनिक विदा भए पनि नगरपालिका अन्तर्गतका कार्यालयहरू खुल्ला राख्ने जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 झोलुङ्गे पुलको मरमतमा सरकारले काम थालेको छ। यही भदौको 10 गते आएको बाढ़ीले मुगलिनदेखि टिमुरेसम्म 64 झोलुङ्गे पुल मध्ये 53 क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 झोलुङ्गे पुलको मरमत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। यी पुल मरमतका लागि सरकारले भदौ 17 गते कार्यादेश जारी गरेको थियो, जसमध्ये महेश दोबान मास्टर, कालिका स्थान, मलिङ्गा मजुवा टार, केउरिनी गहते र पिमलटार जागराम खोला झोलुङ्गे पुलको मरमतमा प्रगति भएको छ। यी 5 झोलुङ्गे पुलहरू 1 महिनाभित्र मरमत गरिनेछ। यसै गरी पुननिर्माण गर्नुपर्ने 33 झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। खानेपानीदेखि खानेकुरा, लगाउने लुगा सबैमा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। महिनावारीको बेलाको सरसफाई र सुत्केरी तथा गर्भवतीको सरसफाईमा बढ़ी ध्यान दिनुपर्ने जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठले बताउनु भएको छ। संक्रमण फैलिन नदिन महिलाहरूले व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्दछ।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा महिलाले महिनावारी भएको बेला सरसफाईमा कसरी ध्यान दिने?
13: जुन ब्लिडिङ कम हुन्छ नि, त्यसपछि जुन मैले अघि भने डिस्चार्ज, त्यो हुन्छ। डिस्चार्ज भनेको
14: सेतो पानी बग्ने,
13: हजुर, सेतो पानी बग्ने त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ।
0: रसुवा बाढ़ीपछि महिलाले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढ़ी प्रभावित महिला र किशोरीले ध्यान दिनुपर्ने कुरा। विनाशकारी बाढ़ीपछि अहिले सबैको ध्यान राहत र उद्धारमा केन्द्रित छ, तर विपदको यस्तो कठिन समयमा स्वास्थ्यलाई पनि व्यवस्था गर्नु हुँदैन। अझ महिलाको स्वास्थ्य र प्रजनन स्वास्थ्यमा त विशेष ध्यान दिन आवश्यक हुन्छ। बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा महिलाको प्रजनन स्वास्थ्यमा किन विशेष ध्यान दिनुपर्छ? संक्रमणबाट जोगिन के कस्ता सावधानी अपनाउने? यिनै विषयमा हामीले जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठसँग कुराकानी गरेका छौं।
13: सबभन्दा शुरूमा त इन्फेक्सन हुन्छ, अनि इन्फेक्सनको एकदम प्राइमरी कुरा भनेको चाहिँ पेट दुख्ने, अनि त्यसपछि गनाउने, तल चिलाउने, अनि त्यो हुँदाहुँदै महिनावारी भइसकेपछि जुन ब्लिडिङ कम हुन्छ नि, त्यसपछि जुन मैले अघि भने डिस्चार्ज, त्यो हुन्छ। डिस्चार्ज भनेको
14: सेतो पानी बग्ने,
13: हजुर, सेतो पानी बग्ने त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ। अनि त्यो त्यसको फेरि इन्फेक्सनको लागि एन्टिबायोटिक चाहिँ साधारण खालको हुन्छ, 4-5 दिनमा खाएपछि बिसेक हुने हुन्छ। त्यो भएको कारणले गर्दा मलाई यस्तो भएको छ है भनेर चाहिँ स्वास्थ्य कर्मीलाई भन्न सक्नु पर्यो।
14: त्यो हुने बित्तिकै
13: त्यो भन्ने त्यो पनि एउटा इन्फेक्सन हो है भन्ने कुरा पनि कतिलाई थाहा हुँदैन, इभन काठमाडौँमा पनि थाहा हुँदैन, आफ्नै दिदी बहिनीलाई थाहा हुँदैन।
14: चिलाउने, गनाउने, पानी आउने, सेतो पानी बग्ने,
13: हजुर, त्यो चाहिँ एकदमै साधारण खालको कुरा हो जुन चाहिँ हामीले आफैले पनि ध्यान दिएको हुँदैनौँ कि होइन। त्यो चाहिँ लाज नमानिकन आफूले गर्न सकेन भने पनि, ल फर इक्जाम्पल सरसफाईसम्म गर्न सकिएन, इन्फेक्सन भइहाल्यो भने पनि मलाई यस्तो भएको छ, यो के हो त, इन्फेक्सन हो कि होइन भनेर चाहिँ आफूले स्वास्थ्य कर्मीसम्म पुर्याउन सक्नु पर्यो र उहाँबाट चाहिँ मेडिसिन लिन सक्नु पर्यो।
14: समयमै उपचार भयो भने त समस्या समाधान भइहाल्यो, नभए त्यसले जटिलता पनि ल्याउने भयो।
13: त्यो चाहिँ आफूलाई थाहा चाहिँ हुनु पर्यो।
14: अब पछि त्यो गएर जस्तो त्यो चाहिँ एकदमै धेरै बढ्यो, संक्रमण बढ्यो भनेदेखि क्यान्सर हुन सक्ने सम्भावना पनि बढ्छ, त्यो उपचार समयमा पाएन भने
13: होइन। क्यान्सर फेरि अब क्यान्सर भन्नाले महिलाकै क्यान्सर भन्दाखेरि पाठेघरको मुखको क्यान्सर भनेर बुझिन्छ। पाठेघरको मुखको क्यान्सर चाहिँ त्यो इन्फेक्सनले हुने कुरा चाहिँ होइन, त्यो चाहिँ भाइरसले हुन्छ, एचपीभी भाइरसले हुन्छ, र त्यो भाइरस चाहिँ शारीरिक सम्बन्ध नभइकन त्यो हुँदैन कि फेरि शारीरिक सम्बन्ध भएपछि मात्रै त्यो भाइरस चाहिँ आफ्नो बडीमा छिरेर अनि पाठ्यघरमा चाहिँ बिस्तारी त्यो पनि आजको आज हुने होइन आजको पाँच वर्ष दस वर्षपछि चाहिँ पाठ्यघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ त्यही भएर त्यो भनेको भिन्दै छुट्टै कुरा भयो यो सरसफाइको पाटो चाहिँ भिन्दै कुरा भयो
14: अब अहिले जस्तो होल्डिङ सेन्टरमा महिलाको कुरा त हामीले महिनावारीसँग मात्रै जोडेर मात्रै पनि महिलाको स्वास्थ्य होइन प्रजननको स्वास्थ्य यौन स्वास्थ्यको कुरा पनि छ त्यसपछि अर्को भनेको सुत्केरी महिला गर्भवती महिलाहरू पनि हुनुहुन्छ कि उहाँहरूलाई चाहिँ अहिले कस्तो खालको केयरको खाँचो छ
13: अब गर्भवती महिलाको लागि त हामीलाई आफूलाई पनि थाहा छ एएनसी केयर भन्छ पीएनसी केयर भन्छ त्यो भनेको चाहिँ नौ महिनाभित्र कतिचोटि चाहिँ आफूले डक्टरकोमा गएर आफ्नो स्वास्थ्य र आफ्नो शिशुको स्वास्थ्यको जाँच गर्न सकिन्छ त्यो त अब माध्यमै छैन अहिले त्यहाँ होइन साथसाथै अब भ्याक्सिनेसनको कुरा हुन्छ टिटी लाउनुपर्ने हुन्छ अर्को भ्याक्सिनेसन हुन्छ त्यो कुरा पनि एकदमै याद गर्नु पर्यो त्यो चाहिँ अब त्यहाँ त अहिले छैन त्यो भएको कारणले गर्दाखेरि मलाई यो चाहिन्छ है मलाई यो केयर चाहिन्छ है भन्ने कुरा थाहा भयो भने त उहाँले त्यहाँको स्वास्थ्य कर्मीहरूलाई भन्न सक्नुहुन्छ अब सुत्केरी मतलब अहिले प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई के भ्याक्सिन लाउनुपर्छ भने त एकदमै लिमिटेड हुन्छ थोरै हुन्छ त्यो भएर त्यो भ्याक्सिन चाहिँ काठमाडौँबाट या त्रिशुली अस्पतालबाट चाहिँ सजिलैसँगले त्यहाँ एउटा मोबाइल क्याम्प अर्गनाइज गरेर पुर्याउन सकिन्छ त्यो भएको कारणले गर्दाखेरि चाहिँ कति कति लाइक कुन फेजको महिला हुन्छ जस्तै कुन महिनामा हुनुहुन्छ पाँच महिनामा हुन्छ छ महिनामा हुनुहुन्छ कुन बेला त्यो सुई लाउनुपर्ने छ त्यो कुरा एसेस गरेर जुन यहाँबाट टिम जानुहुन्छ त्यो टिमले एसेस गरेर चाहिँ उहाँहरूले भ्याक्सिन प्रोभाइड गर्न सक्नुहुन्छ इम्युनाइजेसनको कुरा भयो एउटा कुरा सबभन्दा मेन अनि साथसाथै अब खानपिन उहाँहरूलाई त खानपिनलाई त अब पोसिलो कुरा चाहिने हुन्छ मैले अब भ्याक्सिन भनिहालेँ चेकअप भनिहालेँ मिनिमम चारदेखि आठवटा चेकअप त नौ महिनासम्म चाहिन्छ उहाँहरूले अहिलेसम्म कुन फेजमा आउनुहुन्छ र अहिलेसम्म कतिवटा चेकअप भयो एएनसी चेकअप भयो जुन महिना प्रेग्नेन्ट हुँदाखेरिको चेकअप हुनुपर्ने हुन्छ त्यो चेकअप अहिलेसम्म कतिवटा भयो अब रेकर्ड गर्ने जुन कार्ड हुन्छ त्यो कार्ड पनि छैन उहाँहरूसँग
14: के पनि छैन एक सरो लुगामा होल्डिङ सेन्टरमा आइपुग्नु भएको थियो होइन
13: हजुर त्यो भएको कारणले गर्दा कागज नभए नि म यो महिनामा छु र मेरो यतिचोटि चाहिँ मैले मेरो जाँच गरिसकेँ भने त मलाई थाहा हुन्छ त्यसपछि कतिवटा जाँच हुन्छ भन्ने कुरा पनि मलाई दिमागमा छैन होला फर इक्जाम्पलको लागि त्यो कतिवटा गरिसकेँ भनेर थाहा भइसकेपछि चाहिँ उहाँले त्यहाँको स्वास्थ्य कर्मीलाई भन्नु भने त्यही अनुसारले उहाँले केयर दिनुहुन्छ त्यो दुईवटा कुरा भयो एएनसी चेकअपको कुरा भयो अनि त्यसपछि भ्याक्सिनेसनको कुरा भयो एकदमै इम्पोर्टेन्ट अन्त साथसाथै खानपिन खानपिन त त्यत्रो हजारौँ मान्छेमा खानपिन त गाह्रै छ त्यही पनि
14: हामीले भर्खरै रिपोर्टिङमा होल्डिङ सेन्टरमै पुग्दाखेरि सुत्केरीलाई पनि बिहानको खाना र बेलुकाको खाना मात्रै पनि दिइएको थियो कि त्यो त पर्याप्त भएन
13: भएन हजुर
14: अनि त्यसमाथि अब गर्भवती र सुत्केरी दुवैको खानपानको कुरा यहाँले गर्दै हुनुहुन्थ्यो
13: अब म अहिले चाहिँ गर्भवतीमै छु होइन गर्भवती भएको बेलामा पनि पोषणको एकदमै जरुरत हुन्छ होइन र त्यो भएको कारणले गर्दा त्यहाँ त एकदमै खानेकुरा कमी छ खानेकुरा कमी भएको कारणले गर्दाखेरि चाहिँ अब कस्तो भनिन्छ भने यस्तो जोखिमको बेलामा महामारीको बेलामा या जोखिमको बेलामा चाहिँ भल्नरेबल ग्रुप भनिन्छ नि जुन
14: संवेदनशील समूह त्यो समूहलाई महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति
13: उहाँहरूलाई एकदमै पहिले उहाँहरूलाई चाहिँ प्रायोरिटी दिनु पर्यो होइन उहाँहरूलाई प्रायोरिटी दिनुको मतलब उहाँहरूलाई के चाहिन्छ त्यो दुई टाइम खाना भन्नुभयो उहाँहरूलाई तिन टाइम चाहिन्छ कि पहिले उहाँहरूलाई केयर गर्नुपर्ने हुन्छ होइन त्यही भएर जसले चाहिँ अब यो सब हेरिरहनु भएको छ निकाय जुन सम्बन्धित निकाय छ त्यो निकायहरूमा चाहिँ आवाज पुग्नुपर्ने हुन्छ कि त्यहाँ कतिजना चाहिँ त्यो प्रेग्नेन्ट हुनुहुन्छ होइन पहिले चाहिँ हामी प्रेग्नेन्टमै जाउँ कतिजना प्रेग्नेन्ट हुनुहुन्छ र उहाँहरूलाई कस्तो खानेकुरा चाहिन्छ किनभने अहिले त सरकारको प्राइम मिनिस्टरको कोषमा पनि टन्नै पैसा आएको छ अब त पर्याप्त छ छैन त उहाँहरूले एनालाइसिस गर्दै हुनुहुन्छ अफकोर्स होइन तर पहिले चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ पहिले प्रायोरिटी दिनुपर्छ भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नु पनि पर्छ र हामीले आवाज
14: त्यसको लागि चाहिँ अब यहाँले भने जस्तै मलाई त्यो समस्या छ र म गर्भवती छु भने मैले पनि भन्न पर्यो
13: हो आफूले आवाज चाहिँ उठाउनु पर्यो किनभने भन्दै नभनिकन त सम्बन्धित निकायलाई पनि थाहा हुँदैन त्यही सँगै बस्नु भएको मान्छेलाई पनि थाहा हुँदैन उहाँले पनि भन्नु चाहिँ पर्छ
17: त्रिशुली एको सुरुङको अन्तिम बिन्दुमा नेपाली सेना थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई रसुवाबाडीमा परेर उपचारारत दुईजनाको मृत्यु भएको छ मृत्यु हुनेको संख्या 1294 नाघेको छ भोटेकोशी बाढ़ीपछि चीनमा फँसेका 155 जना नेपाली तातो पानी नाका हुँदै स्वदेश फर्किएका छन् बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारले तयारी शुरू गरेको छ दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा
18: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाम्बरी नगरपालिका 1, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180।
6: ओहो लु, नमस्कार है सर।
7: ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवासभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खादबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 98615-39444
8: र 0295-90-155।
9: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञ द्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
11: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
10: बाङ्गोटिङको दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
11: सम्पर्क नम्बर 0295906667 र 98422-67।
12: आयो सबको घर घरमा।
13: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
11: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।
17: नमस्कार है वडा अध्यक्षज्यू।
18: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
17: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
18: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
17: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
18: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी बाँदै सिलाएको त हो नि। तपाईँहरू पनि यसो बन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
17: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
19: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
20: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
21: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
22: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
23: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
11: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 776।
24: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
13: नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौं। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 98 5 20 60 177।
11: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
25: किन र काका?
11: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
25: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
11: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
25: हजुर, जुनसुकै ठाउँबाट आएमी र सुती एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
11: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आएमी र सुती एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
25: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
11: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
25: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
11: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
25: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
11: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
25: प्रोप्राइटर सुनु एन भीमकदाइली।
11: सम्पर्क 0291404 र 9804045827।
0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रमझममा कसरी रम्नु जब कि अधुरो आस छ चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रमझममा

0: This is Radio Sonkhuasuba 95.5 MHz.
1: Jadi kita, kami ini semua ini kita bawa पछि अब डिएनए फोरेन्सिक टिम र टेक्नोलोजीको लाउने कुरा गरौँ बढी फिजिकल त्यो पहिलो दिनको बेलुका दोस्रो दिनको बिहानदेखि प्रक्रियाहरू सुरु भइसकेका थियो विदेशमा आउने चाहिँ नेपालमा आइपुग्ने कुरा त्यसको चौथो दिनदेखि नै बेसी छ अहिले जसरी विश्व समुदाय नेपालको त्यो चिन्तित चासो व्यक्त गरिरहेको छ त्यसमा नेपाल सरकार परराष्ट्र मन्त्रालय लगायत समग्र नेपाली आम जनताहरूको सदस्यता हरेक सहकारले पछि देखिन्छ
2: सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।